0: पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
0: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
1: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
0: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
1: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162561087।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
9: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, तनहुँको शुक्ला गण्डकीमा स्लो टु व्हीलर्स रेस प्रतियोगिता हुने भएको छ। शुक्ला गण्डकी युवा शक्तिको आयोजना र इलाका प्रहरी कार्य ट्राफिक प्रहरी कार्यालय बेलचौताराको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। बिहिबार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा युवा शक्तिका राजेश पाण्डेले आगामी असोज 25 गते शुक्ला गण्डकी नगरपालिका परिसरमा प्रतियोगिता हुने जानकारी दिनुभयो। प्रतियोगितामा महिला पुरूष छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। दुवै समूहको विजेताले 5,000 रूपियाँ जित्नेछन्। प्रतियोगितामा सहभागी हुनलाई 150 रूपियाँ शुल्क लाग्नेछ। दर्ता शुल्क खुल्ला गरिएको शुक्ला गण्डकी युवा शक्तिका संयोजक पाण्डेले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागिताका लागि 2 पाङ्ग्रे सवारीको अनिवार्य, सवारी चालक अनुमति पत्र हुनुपर्नेछ र हेलमेट लगाउनु पर्नेछ। पृथ्वी राजमार्ग विस्तारसँगै बढ़दो दुर्घटना न्यूनीकरणका लागि सो कार्यक्रम गर्न लागि चाडपर्व पनि नजिकिएको छ। पाण्डेले भन्नुभयो, सवारी आवत जावत पनि बढ़ेको छ, त्यसैले सिकाई मनोरञ्जन र सहभागिताको साथ भन्ने नाराका साथ प्रतियोगिता गरिएको हो। इलाका प्रहरी कार्यालय बेलचौताराका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द लाल कर्णले सचेतनाको अभियानमा प्रहरी सधैँ जनताको बीचमा रहँदै आउने सहकार्य गर्न तयार रहेको बताउनुभयो। विरल वर्षासँगै आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानका कारण अवरूद्ध भएको संचार बिहिबार दिउँसोदेखि सुचारू भएको छ। काली गण्डकी नदीले फाइबर जडित पुल सहितको संरचनामा क्षति पुगेपछि मुस्ताङ संचार सेवा अवरूद्ध हुँदा सरकारी सेवासँगै जनजीवन प्रभावित भएको थियो। नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख मिलन राज रञ्जितका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने फाइबर जडान गरिएका संरचनाहरू बगाएपछि प्राविधिकको टोलीले मरमत गरी सुचारू गरेको बताउनुभयो। कार्यालय प्रमुख रञ्जितले भन्नुभयो सेवा सुचारू भएको छ, क्षति भएका थप स्थानहरूको पहिचान गरी मरमत गरिन्छ। उहाँका अनुसार मुस्ताङमा विद्युत र संचार सेवा अवरूद्ध हुँदा प्राकृतिक विपत्तिको समयमा सूचना आदान प्रदान हुँदासहित दैनिक गतिविधिमा असहज भएको थियो। अर्जुनचौबारी गाउँपालिकामा घरको फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 5 आरू चौर बस्ने 34 वर्षीय शान्ति सिग्देलको करेन्ट लागेर मृत्यु भएको। बुधबार बिहान 8 बजेतिर घरमा रहेको फ्रिज सफा गर्ने क्रममा उहाँलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी सिग्देललाई तत्काल उपचारका लागि लगिएको थियो। उनलाई सुरुमादी खोला गाउँपालिका वडा नम्बर 1 रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि उहाँलाई पोखरास्थित गण्डकी अस्पताल पठाइएको थियो। गण्डकी अस्पताल पोखरामा पुर्याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेको हो। लमजुङको कुलोसोथा गाउँपालिकाले आफपोखरा तथा आसपासमा बसोबास गर्ने गाउँपालिकाका स्थानीय बासिन्दालाई लक्षित गरी एकीकृत सेवा प्रवाह शिविर शुरू गरेको छ। पोखरा महानगरपालिका 12 स्थिति नहर स्थित पैको पस गाउँ तमु समाज मंगलबारदेखि शिविर शुरू भएको हो। शिविर 5 दिनसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको गाउँपालिकाले जनाएको छ। कार्यतालिका अनुसार असोज 13 गते मंगलबार वडा नम्बर 6 र 7 नागरिकले सेवा दिएको छ। असोज 14 गते बुधबार वडा नम्बर 2, 3 र 5 र वडा नम्बर 15 गते असोज 15 गते बिहिबार वडा नम्बर 1 र 4 का नागरिकले सेवा लिएका छन्। असोज 16 गते शुक्रबार वडा नम्बर 6, 8 र 9 का नागरिकलाई सेवा दिइनेछ। असोज 17 गते शनिबार भने सबै वडाका सेवाग्राहीहरूले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ। शिविरमा बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म सेवा प्रवाह भइरहेको गाउँपालिकाका उपाध्यक्ष गमी माया गुरूङले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार जापानले स्थायी बसोबासको अनुमति लिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क 20 गुणाले बढ़ाएर 2,00,000 येन अर्थात 1,270 अमेरिकी डलर पुर्याएको छ। यस शुल्क नेपालमा 1,95,000 रूपियाँ हुन आउँछ। स्थायी बसोबासको अनुमति चाहनेहरूले अब आमदानी निवृत्तिभरण र जापानी भाषा सम्बन्धी नयाँ भाषा मापदण्डहरू पनि पूरा गर्नुपर्ने बीबीसीले जनाएको छ। यस हप्ताको शुरूमा शुल्क वृद्धि हुनु अघि नै आवेदन दिनेहरूको प्रयासका कारण आगमन कार्यालयहरू बाहिर लामो लाइन लागेको थियो। टोकिएको मुख्य आद्यागमन कार्यालयमा त पालो पूर्ण 7 घण्टाभन्दा धेरै समय लागेको खबरमा उल्लेख छ। शुल्कमा गरिएको यो वृद्धि प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा जापानको आप्रवासन नीतिमा गरिएको विभिन्न परिवर्तनहरूको एक हिस्सा हो। खेल समाचार भारतीय क्रिकेटर वैभव सूर्यवंश अमेरिकाको न्यूयोर्क शहरबाट प्रकाशित हुने विश्व प्रसिद्ध समाचार पत्रिका टाइम्स म्यागजिनको टाइम्स 100 नेक्स्ट सूचीमा परेका छन्। टाइम म्यागजिनले वर्षनी यस सूचीमा भविष्यको स्वरूप निर्माण गरिरहेका उदयमान प्रतिभाहरूलाई समेत 15 वर्षीय सूर्यवंशी यस प्रतिष्ठित सूचीमा समावेश हुने एकमात्र भारतीय खेलाड़ी हुन्। यस सूचीमा स्थान बनाउने 7 खेलाड़ी मध्ये एक हुन्। सन् 2024 12 वर्षको उमेरमा बिहारका लागि रणजे ट्रफी प्रतियोगिता मार्फत प्रथम श्रेणीको क्रिकेटमा डेब्यू गरे यता वैभव राज सूर्यवंशीको चर्चा र लोकप्रियता तीव्र गतिमा बढ़ेको छ। त्यसको केही समयपछि नै सन् 2025 आईपीएल टोली राजस्थान रोयल्सले उनलाई 1 करोड़ भारतीय रूपियाँमा अनुमोदन गरेको थियो। सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ एन्फाकाको सदस्य रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई रिहा गर्न स्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश अविनय शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त जिल्लाले रविन्द्र र सञ्जीवलाई रिहा गर्न स्वीकार गरेको हो। गैर कानूनी रूपमा आफ्नो श्रीमानलाई थुनामा राखेको भन्दै रविन्द्र पत्नी शोभा जोशी र सञ्जीव पत्नी अनिता पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रदेशीकरणको छुट्टा छुट्टै रिट दायर गरेको थियो। जुन शर्मा र पोखरेलको संयुक्त इजलासलाई खारेज गर्दै थुनामा राखेर अनुसन्धान गर्नु विधि सम्मत भएको भनेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुई असोजमा इन्फा मुख्यालयमा छापा मार्दै उपसदस्य जोशी र नेपाल लेखापाललाई पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरूमाथि सीआईबीले खेलमा मिलेमत्व तथा नवासे अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गत मंगलबार इन्फामाथि अनुसन्धानको क्रममा नयाँ तथ्य फेला परेको बताउनु भएको थियो। हिमलुङ हिम पहिरोमा ज्यान गुमाउनेको संख्या 15 पुगे। विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन। निर्वाचन आयोगद्वारा देउवा समूहको महाधिवेशन सम्बन्धी पत्र अभिलेखमा सहकारी बचत फिर्ता प्राथमिकतामा अशक्त अपाङ्गता र घातक रोग लागेका बचतकर्ता। शुक्ला गण्डकी एफएम 10 वर्षमा प्रवेश। रेडियो सदस्य बीच शुभकामना आदान प्रदान। कांग्रेस तनहु दुईको क्षेत्रीय सभापतिमा धृतराज राणा निर्वाचित। धुलेगौड़ामा स्लो टू व्हीलर्स रेस प्रतियोगिता हुने। जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बनायो र एन्फाको सदस्य लेखापाललाई छोड्न सर्वोच्च अदालत

0: हवस् हामीलाई दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz। इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नुभएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाउ जाउ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्का साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156506।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: युरोपलाई आफ्नो डिजल इन्धन भण्डार तयार राख्न अमेरिकाको आग्रह। डिजल निर्यात रोक्न सक्ने संकेत। विश्व बजारमा आपूर्ति प्रभावित हुन सक्ने।
3: र आईएल टी20 अक्सरमा दिपेन्द्र सिंह एरी अनसोल्ड। भूटानको क्रिकेट टोलीले क्यान 11 सँग अन्तिम अभ्यास खेल खेल्दै।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको हो। विधेयकको दफा 11 पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्र छैन, खस आर्य थारू मुस्लिम अपाङ्गता भएकालाई समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानेर त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने व्यवस्था छ। महिलाको प्रतिस्पर्धा हुने 50%लाई पुनः 100% मानेर 8 समूहका महिला उम्मेद्वार बीच प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। विधेयकका केही महत्वपूर्ण व्यवस्थामा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई एक पटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलालाई 40 वर्ष उमेर, 30 वर्ष सेवा वा 60 वर्ष उमेरपछि अवकाश, 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीले स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 वर्ष पेन्सनका लागि जोड़िने, पदावधि सधैँ अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट पनि नियुक्ति हुने, आरक्षणमा अझै उदार, खुला पदपूर्तिमा आधा हिस्सा महिलालाई, स्वार्थको द्वन्द रोक्ने व्यवस्था, राजनीतिक संगठन र गतिविधिमा बन्देज, महिला कर्मचारीलाई महिनावारी विदाको प्रस्ताव, एकपटकका लागि कर्मचारीलाई घर जग्गा खरिदका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था, ज्यालादारी र करारमा कर्मचारी भर्ना गर्न नपाइने, निजामती कर्मचारीका दुई सन्ततिलाई स्नातक तहसम्म अध्ययनका लागि आवश्यक खर्च व्यवस्थापनका लागि शैक्षिक बीमा योजना लागू गरिने प्रस्ताव पनि विधेयकमा छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक संसदमा दर्ता भएको छ। आजदेखि संसद अधिवेशन अन्त्य हुँदैछ, त्यसैले अर्को अधिवेशनको बैठकमा विधेयक प्रस्तुत हुन्छ। प्रतिनिधि सभाले एकदमै छोटो समयमा पारित गर्दा त 15-16 दिनमा पनि हुन सक्छ, तर विषयगत समितिले छलफल गरेर पारित गर्दा कति समय लिन्छ भन्ने टुंगो नभएको उहाँले बताउनु भएको छ।
2: कांग्रेसमा प्रतिनिधि चयनसँगै पदाधिकारीमा आकांक्षी बढ़दै गएका छन्। सभापतिमा सीमित नेताहरूको दावी सार्वजनिक भइरहेका बेला महामन्त्री, उपसभापति र सहमहामन्त्रीका आकांक्षीहरूको उम्मेद्वार निर्णय घोषणा हुन थालेको छ। सभापति पदमा गगन कुमार थापाको नेतृत्व कायम राख्ने तयारी छ, तर पूर्व सहमहामन्त्री किशोर सिंह राठौरले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपछि सभापति पदको तस्विर पूर्ण रूपमा एकल दावीमा सीमित छैन। पछिल्लो समय देखिएको अवस्था अनुसार कांग्रेसको 15 महाधिवेशनमा परम्परागत अर्थमा प्यानलगत प्रतिस्पर्धा भने देखिँदैन। आजको अन्नपूर्ण पोस्टमा खबर छ, यसबीच कांग्रेसको आउँदो 15 महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धासँगै पार्टीको वैचारिक धार कस्तो हुने भन्ने पनि बहस चुलिएको छ। बीपी कोइरालाले अघि सारेको परम्परागत लोकतान्त्रिक समाजवादकै धारलाई निरन्तरता दिने कि त्यसलाई समयानुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको बाटो समात्ने भन्नेमा नेताहरूबीच मतभेद छ। कान्तिपुरमा खबर छ,
1: चीनले तिब्बतको झोङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमा नाका बनाउने प्रस्ताव गरेको छ। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयलाई यही हप्ता चिठी पठाएर यो प्रस्ताव गरेको हो। यो नाका समुद्री सतहबाट 4,600 मिटर उचाइमा छ। भदौ 10 भोटेकोशीको प्रलयकारी बाढ़ीले रसुवागढ़ी केरूङ सीमाका सबै पूर्वाधार बगाएपछि कोरोला नाकाबाट सामान ढुवानी हुँदै आएको छ। अघिल्लो हप्ताको बाढ़ीका कारण म्याग्दीमा बाटो र पुल बिग्रिएका कारण यो नाकाको नेपालतर्फ फेरि अवरोध छ। यही अवरोध खुलाउने तयारी भइरहेका बेला चीन सरकारले एक वर्षका लागि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउने प्रस्ताव गरेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। नेपाल र चीनबीच कोरोला सहित 14 परम्परागत नाका छन्। परम्परागत नाकाहरूमध्ये धेरै सञ्चालनमा छ। ती नाकाहरू स्थानीय सीमावर्ती बासिन्दाका लागि मात्रै आवत जावतका लागि प्रयोगमा छन्।
2: स्क्रब टाइफस संक्रमण 74 जिल्लामा फैलिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको 9 महिना जनवरी यता देशभर 9,000 भन्दा बढ़ी व्यक्ति स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन्। पछिल्लो एक महिनामा मात्र देशभर 2,718 जनामा यो रोग संक्रमण देखिएको महाशाखाको तथ्याङ्क छ। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले वास्तविक संख्या अझ बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। स्क्रब टाइफस, यसलाई बुश टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रामक रोग हो। यो ब्याक्टेरिया सूक्ष्म किर्णाले मानिसमा सार्छ। संक्रमित मुसामा पाइने लार्वा अवस्थाका माइट चिगरले टोकेपछि मानिसमा यो रोग सर्ने गर्छ। नेपालमा एक दशक अघिसम्म खासै नसुनिएको यो रोग अहिले प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ। समयमै उपचार नगरे यो रोगको संक्रमणले गर्दा शरीरका महत्वपूर्ण अंगहरूमा असर गर्ने र काम गर्न छाट्ने पनि हुन सक्ने डाक्टरहरूको भनाइ छ। चिकित्सकहरूका अनुसार संक्रमित किरा लार्वाबाट बस्नु नै सबैभन्दा उत्तम उपाय हो। खेतबारी, घाँस वा झाड़ीमा काम गर्नेहरूले पूरा बाहुला भएको लुगा र पाइन्ट लगाउनु पर्ने डाक्टरको सुझाव छ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा धान काट्नको लागि अहिलेको मौसम कतिको अनुकूल छ भन्ने जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिसर्च नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने मिन कार्यक्रममा।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ,
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0265709 सार, मोबाइल नम्बर 98460-61268,
8: 98560-61268।
10: प्रसन्न, होमवर्क देखाउ त।
11: हस् टिचर।
10: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564-14-484, मोबाइल 98560-33384 र 98560-67988।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
14: तर महँगो होला नि
13: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालढोका
15: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही एल्मुनियम अब युपीबीसीको साथमा
15: एल्मुनियमका झ्यालढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
16: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065-414-411 मोबाइल 98-560-22938 र 98-028-22938
17: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
18: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
17: पुराना गरगहना सँग नयाँ साथ फेर
18: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
17: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98-560-62099
19: शुक्ला गण्डकी एफएम 97.6
20: पनि वर्षा गराउन सक्ने हुँदा हल्का खालको वर्षा कुनै कुनै ठाउँमा मध्यम खालको वर्षा पनि हुन सक्छ तर निरन्तर झरी पर्ने खालको वर्षा हुँदैन
21: यसअघि असोज पहिलो हप्ता ठूलो वर्षाको पूर्वानुमान गरिएको हुँदा किसानले सावधानी र पूर्व तयारी गर्न भ्याए त्यस अनुसार पाकेको तर काट्न ठिक्क परेको धानमा त्यति धेरै क्षति हुन पाएन छोटो अवधिका धानको जात लगाएका किसानलाई अब धान काट्ने र भित्र्याउने हतारो हुन थालेको छ कतिपय खेतमा धानको बाला पहेलपुर भइसकेको छ त्यस्ता किसानले ढुक्कले खेत पस्न र धानबाली थन्क्याउन सक्छन् त फेरि प्राविधिक अधिकृत रिमाल
20: अब खेत पस्दा हुन्छ ठूलो प्रणाली छैन अब ढुक्कले नै पस्न भन्न चाहिँ सकिन्छ तर अलिअलि चाहिँ फेरि सावधानी पनि अप्नाउनु पर्यो किनभने अघि भने जस्तै स्थानीय वायुको प्रभाव चाहिँ रहन सक्छ त्यस हिसाबले चाहिँ यहाँ अलिकता चनाको हुने सूचना लिने चाहिँ गर्नु पर्यो तर अब अस्तिको जस्तै अथवा गत वर्षहरूमा जस्तै तत्कालै ठूलो झरी परिहाल्नेवाला चाहिँ छैन त्यो हिसाबले चाहिँ ढुक्क हुँदा हुन्छ
21: असोज मध्यपछि शुरू हुने धान भित्र्याउने काम कार्तिकको अन्तिमसम्म नै हुने गर्छ यो अवधि अलि लामै भएकोले किसान धेरै चनाको बन्नुपर्छ यसअघिको झरीले खेतमा धेरै पानी जमेको हुन सक्छ अनि फेरि पानी पर्यो भने असर पार्न सक्छ मलजल मिलेको खेतमा बोट हलक्क बढेको छ तर बाला पूर्ण रूपमा पाकिसकेको छैन भने हतारो गरी काट्दा नोक्सानी पनि हुन सक्छ आफ्नो खेतमा धान कस्तो अवस्थामा छ काट्नु पूर्व कम्तीमा तीन दिनको मौसम पूर्वानुमान के छ अनि खेतमा धेरै पानी जमेको छ भने त्यसको निकास गरेर मात्रै काट्न र धान भित्र्याउन किसानलाई सल्लाह छ नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल
20: बोटको चाहिँ विकास एकदम धेरै भएको छ त्यस्तो भएको छ भने त्यो चाहिँ ढल्ने सम्भावना बढी हुन सक्छ पानी धेरै समय जमेको छ पाक्ने अवस्था नजिक अथवा दानामा दूध पसिसकेपछि पानी जम्न थालेको छ भने त्यस्तो धानहरूमा फेरि वर्षा हुँदाखेरि ढल्ने सम्भावना हुन सक्छ त्यही भएर त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पहिला निकास त गरिसक्नु भएको छ होला अझै पनि निकासलाई चाहिँ प्राथमिकता दिनुहोस् अब सानोतिनो पानी पर्दा खेतमा पानी नजमोस्
1: अबको मौसम धान भित्र्याउनु अघि र पछि ध्यान दिनुपर्ने विषयमा नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ फेरि खबरकै सिलसिला लघु वित्तबाट लिएको ऋण तिर्न नसकेर आर्थिक वर्ष 2082-83 मात्र 21,500 भन्दा धेरै साना ऋणी कालो सूचीमा परेका छन् यो गएको वर्ष कालो सूचीमा पर्ने कुल ऋणीको करिब 36% हो पछिल्ला केही वर्ष यता आर्थिक गतिविधि चलायमान हुन नसकेको बजार माग घटेकाले आय आर्जनमा कमी आएको राष्ट्र बैंकको कसिलो नीतिका कारण दुईभन्दा बढ़ी संस्थाबाट ऋण लिने अवस्था नभएको र समाजमा लघु वित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रामक हल्ला फैलिएको लगायतका कारण धेरै साना ऋणी कालो सूचीमा परेको जानकार बताउँछन् लघु वित्तले विगतमा ऋणीको अध्ययन नै नगरी ऋण प्रदान गर्दा यो खालको समस्या आएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो, सहज रूपमा वित्तीय पहुँच नपुगेका गरीब तथा विपन्न परिवारका व्यक्तिलाई धितो बिनामा ससानो ऋण उपलब्ध गराएर उनीहरूको आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्था स्थापना गरेको हो। कर्जाले उकास्नुपर्ने विपन्न लघु वित्तको कालो सूचीमा कान्तिपुरमा खबर छ।
2: अब कुनै प्रसारण लाइन प्रयोग गरी विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिड प्रयोग गरे बापत लाग्ने प्रसारण शुल्क निर्धारण गरेको छ। प्राधिकरण अन्तर्गतको ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्र तोकिएको प्रसारण शुल्क रहने आयोगले जनाएको खबर कान्तिपुरमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बाढी र डुबानबाट बच्न के गर्ने?
14: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
14: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
14: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
22: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
23: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
24: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदै छ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
23: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
24: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
23: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
24: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
23: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
24: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
25: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
24: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
26: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
27: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
26: चाड पर्वको अवसरमा माछापुस्रो बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 वटा कुपन।
27: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
26: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
27: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
26: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दोलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
27: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 98 5 60 65 8 70।
1: भण्डार तयारी अवस्थामा राख्न आग्रह गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपेली साझेदार देशलाई आफ्ना रणनीतिक डिजेल भण्डारबाट थप इन्धन तत्काल बजारमा पठाउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। उहाँले अमेरिकी किसान ढुवानी व्यवसाय र अरू व्यवसायमाथि बढ़दो इन्धन मूल्यको भार पर्न नहुने बताउनु भएको छ। अमेरिका विश्व बजारमा डिजेलको प्रमुख आपूर्तिकर्ता हो। अमेरिकाले दैनिक झण्डै 15 लाख ब्यारेलसम्म डिजेल निर्यात गर्दै आएको छ। अमेरिकाले निर्यात रोक्ने निर्णय गरे विश्व बजारमा डिजेलको आपूर्ति थप प्रभावित भई मूल्य अझ बढ़न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यात रोक्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको बताउनु भएको छ। यसैबीच बेलायतले युरोपेली साझेदार देशसँग सम्भावित अमेरिकी निर्यात प्रतिबन्धको असरबारे छलफल गरेको छ।
2: नेपाली राष्ट्रिय टी ट्वेन्टी क्रिकेट टोलीका कप्तान तथा अलराउण्डर दिपेन्द्र सिंह एरी यूएईमा हुने आईएल टी ट्वेन्टीको 5 औं संस्करणका लागि भएको खेलाड़ी अक्सनमा अनफोल्ड भएका छन्। हिजो यूएईको दुबईमा भएको आईसीसी एकाडेमीमा दिपेन्द्रले आफ्नो न्यूनतम मूल्य 10,000 अमेरिकी डलर अर्थात झण्डै 15,43,000 रूपियाँ तोकेर नाम दर्ता गराएका थिए। तर अक्सनको 19 औं सेटमा उनको नाम बोलाउँदा कुनै पनि फ्रेन्चाइज टोलीले बोली लगाएनन्। त्यससँगै उनी अनफोल्ड भएका छन्। दिपेन्द्र यसअघि आईएल टी ट्वेन्टीको गल्फ जायन्ट्स टोलीमा लगातार 2 सिजनमा आबद्ध भएका थिए। तर दुवै सिजन उनले प्रतियोगितामा खेल्ने अवसर भने पाउन सकेनन्। यसपटक पनि उनी गल्फ जायन्ट्सको सम्भावित रोजाईमा रहेका खेलाड़ी मध्ये थिए। अक्सन अघि सार्वजनिक गरिएका खेलाड़ी सूचीमा दिपेन्द्रलाई नेपालका क्याप्ड अलराउण्डरका रूपमा राखिएको थियो र उनको मूल्य न्यूनतम अर्थात बेस प्राइज 10,000 अमेरिकी डलर तोकिएको थियो। आईएल टी ट्वेन्टीको 5

0: केही ठाउँमा छिटपुट पानी परेको छ तर ठूलो पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि ठूलो वर्षाको सम्भावना छैन। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। काठमाडौँ जोड्ने मुख्य सड़कमा यति बेला नियमित रूपमा गाड़ी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ।
1: वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन्। भारतबाट जीटूजी प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भाड़ामा लिएका थप 8 गरी 20 गोदाम भरिएका हुन्।
0: आन्तरिक वायु सेवा यात्रुको क्षतिपूर्ति बीमा 1,00,000 अमेरिकी डलर बनाउने तयारी भएको छ। आन्तरिक वायु सेवा दायित्व सम्बन्धी विधेयक 2083 यस्तो प्रस्ताव गरिएको हो।
1: अनुमति पत्र खारेज भइसकेको युनाइटेड टेलिकम लिमिटेड यूटीएलले सरकारलाई बुझाउनु बाँकी बक्यौता रकम 8 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको खबर नयाँ पत्रिकामा छ।
0: अब कुनै प्रसारण लाइन प्रयोग गरी विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 भाड़ा तिर्नुपर्ने भएको छ।
1: असोज 7 पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित उड़ान थालेपछि त्यहाँका व्यवसायी उत्साहित भएका छन्। पोखरा विमानस्थल सञ्चालनमा आएको 45 महिनापछि नियमित अन्तर्राष्ट्रिय उड़ान शुरू भएको हो।
0: नेपाल वायु सेवा निगमका 6 जहाजमध्ये बिहिबार हिजो 4 ग्राउण्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विन उटर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज छन्। तर हिजो 1 वाइड बडी र 1 न्यारो बडी मात्रै उडानमा रहेका खबर कान्तिपुरले लेखेको छ।
1: चाडपर्वमा बढ़ने यात्रुको चापलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका मुख्य नाका तथा बस पार्कमा यात्रु र गाड़ी सुरक्षाका लागि एकीकृत अनुगमन जाँच गरिने भएको छ। काठमाडौँ उपत्यका सूचना अधिकारी नरेश राज सुवेदीले यसबारे जानकारी दिनुभयो।
0: यस वर्ष सन् 2026 हवाई माध्यमबाट नेपाल आउने पर्यटकको संख्या हाराहारी 11.5 लाख पुग्ने देखिएको छ। यो पछिल्ला 2 वर्षको जस्तै संख्या हो।
1: नेपालमा रासायनिक मल कारखानाको स्थापनापछि उत्पादन हुने मलको खरिद सुनिश्चित गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले हिजो एउटा कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयमा कार्यदललाई रासायनिक मल कारखाना स्थापना भएपछिको खरिद सुनिश्चितता, सम्भाव्यता तथा अन्य आवश्यक प्रबन्धका विषयमा विस्तृत अध्ययन गरी 1 महिनाभित्र प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी समेत दिएको अन्नपूर्ण पोस्टमा खबर छ।
0: र सरकारले किसान सूचीकरण प्रणाली सफ्टवेयरलाई सुधार गरेर कार्यान्वयनमा ल्याएको छ। कृषि मन्त्रालय अन्तर्गत कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले असोज 13 किसान सूचीकरण र वर्गीकरण दुवै एकैपटक गर्ने सफ्टवेयर प्रणाली लागू गरेको हो। काया कैरनमा अब पालो उखानको।
1: जो छ सन्तोषी उही छ खुशी,
0: उही छ सुखी। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: निजामती विधेयक संसदमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% प्रशासनिक पुनर्संरचनादेखि कर्मचारी भर्ना, सेवाका शर्त र अवकाशका नयाँ प्रावधान।
0: स्क्रब टाइफस रोगबाट देशभर 9,000 भन्दा धेरै संक्रमित, संक्रमित किरा लार्वाबाट बस्न डाक्टरको सुझाव।
1: मनसून बाहिरिन अझै केही दिन लाग्ने तर तत्काल ठूलो वर्षा र झरी नपर्ने, सामान्य सावधानी सहित किसानले धान काट्न र भित्र्याउन सक्ने।
0: युरोपलाई आफ्नो डिजल इन्धन भण्डार तयार राख्न अमेरिकाको आग्रह, डिजल निर्यात रोक्न सक्ने संकेत, विश्व बजारमा आपूर्ति प्रभावित हुन सक्ने।
1: र IL T20 अक्सनमा दिपेन्द्र सिंह एरी अनसोल्ड, भूटानको राष्ट्रिय क्रिकेट टोलीले क्यान 11 अन्तिम अभ्यास खेल खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा परसाईलाई प्रहरीले बेला बेला पक्राउ गर्ने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ 2 प्रहरी बाटोमा उभिरहेका छन् अनि 1 भन्दैछन्, काम नि केही छैन भने काम गर्नै परे त्यही दुर्गा परसाई समाउन जाने त होला नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़कको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
1: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
0: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
1: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
0: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
1: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
0: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
1: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, चितेढुङ्गा पोखरा।
0: मोबाइल 9800 58 53 995, फोन 061 5 86 559।
2: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल पीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860647580।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
0: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
0: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
0: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
0: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
0: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848848000।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल, मोबाइल 9460 26 617 र 9811638981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ।

0: सबैले कुरा गरेका दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
1: दीर्घायु फर्निचर सोरुम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
0: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहु,
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
0: 98560 60268।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
4: तर महँगो होला नि?
3: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही एल्मुनियम, अब यूपीबीसीको साथमा।
5: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98560 22938 र 98028 22938।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
9: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर आऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
9: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378 98176992।
10: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 98560 30982 र 97065 20209।
11: साथ छ हाम्रो।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4, भित्री बजार।
14: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206030।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
15: शुक्ला गण्डकी FM 97.6
16: को चाहना पार्टीको आन्दोलन मार्फत जोडिएर समाजको म सेवा गर्छु भन्ने छ भने उहाँलाई राखिने पद भनेको त महाधिवेशनले अध्यक्ष समान सदस्यज्यूलाई बनाइसक्नु भएको छ। अब उहाँलाई भनेको त एउटा उच्च तहको सम्मानित नेताका रूपमा, वरिष्ठ नेताका रूपमा नै स्वीकार गर्ने कुरा होला। त्यसकारण यो समग्र सबै सिङ्गो केन्द्रीय कमिटिको बैठक हो, अब एउटा साझा, अब उहाँप्रतिको एउटा सम्मान पनि हो। उहाँको चाहना चाहिँ एउटा पार्टीको कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टीको चाहिँ नेकपा एमालेको ब्यानर मार्फत नै म काम गर्न चाहन्छु भन्ने उहाँको त्यो निरन्तरताको जे चाहना भयो त्यो प्रति पार्टीले त उच्च सम्मान गर्छ, त्यही गरेको कुरा हो हजुर।
17: होइन त्यो ठिक छ, अब तपाईँहरूले चाहिँ पार्टीमा विद्यादेवी भण्डारी भित्राउनुहोस् वा त अर्कोलाई ल्याउनुहोस्, अर्कोलाई ल्याउनुहोस् एउटा पाटो होला। तर एमाले आज चाहिँ जुन किसिमको चाहिँ होइन सरकारको प्रश्नहरू उठाउन सक्नुपर्ने हो, जनताको पक्षमा प्रश्नहरू उठाउन सक्नुपर्ने हो, सरकारले खबरदारी गर्न सक्नुपर्ने हो, महँगीका विषयमा बोल्न सक्नुपर्ने हो, समग्र देशको अब दशैं आउँदैछ, हेर्नुहोस् ग्यास छैन, चुलो छैन, निभेको छ, होइन मान्छेहरू प्रताडित छ, नाकाहरू अझै पनि राम्रोसँग खुल्न सकिरहेको छैन, यी सबै कुराहरूलाई चाहिँ जनताको पार्टी हो नि त नेकपा एमाले, तर तपाईँहरूले प्रतिनिधित्व गर्न सक्नु भएन नि त, अहिले कमजोर भयो क्या पार्टीभित्रको मतभेदले।
16: हामीले पार्टीभित्र तपाईँले ठिकै भन्नुभयो, पार्टीभित्र अन्तर्विरोध मतभेदहरू चुलिँदाखेरि यस्ता कयौं मुद्दाहरू उठाउने कुरामा चुक्दछन् भन्ने तपाईँले जे आशय राख्नुभयो म एकदम हार्दिक धन्यवाद दिन चाहन्छु, सत्य कुरा हो। तर त्यो कुरालाई हामीले यो केन्द्रीय कमिटिको बैठकबाट पीट मार्यौं। यति मात्रै होइन, जस्तो सुकै अप्ठ्यारो होस्, अन्तर्विरोध होस्, नेता नेतृत्वहरूलाई जसै गरी फसाउनका लागि एकदम गैर कानूनी ढंगबाट पूर्वाग्रह र प्रतिशोधका साथ जेल चाहिँ हालिएको अवस्थामा किन्नुहोस्, हामीले नेकपा एमाले मुलुकको राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र जनजीविकाका मुद्दाहरूमा हामीले कहिले पनि हामी दोस्रो हुने गरी हामीले चाहिँ नबोलेको अवस्था होइन। हामी लगातार खबरदारी गरिरहेका छौँ, बोलिरहेका छौँ। तपाईँलाई म यति भन्छु, आज नेपालको समकालीन राजनीतिक दलहरू भित्र कोही दलमाथि तीव्र आक्रमण छ, कुनै दलका नेता वा कार्यकर्ता वा शिवचिन्तकमाथि तीव्र प्रश्नहरू छन् वा चाहिँ आलोचना कसैले गर्छन् गरिराखेका छन् भने त्यो एमालेमाथि गरिराखेका छन्। कारण एउटै, उसले देशको मुद्दा बोलेको छ, जनजीविकाको मुद्दा बोलेको छ, सरकारको नाजायज गलत चाहिँ विधि विपरीतका, कानून विपरीतका, संविधान विपरीतका क्रियाकलाप र हरकतहरूको प्रश्न उठाइरहेको छ, आलोचना गरिरहेको छ। त्यसको विपक्षमा चाहिँ हामीले चाहिँ एक प्रकारले भन्यो भने खबरदारी गरिरहेका छौँ। हो यस कारणले गर्दाखेरि हामी माथि अहिले पनि आक्रमण छ। त्यसको त्यसो हुँदाखेरि म के प्रश्न शब्दमा भन्न चाहन्छु भने हामी जनजीविकाका मुद्दा छोड्दैन, मुलुकको स्वाधीनता राष्ट्रियताका मुद्दाहरू कहिले पनि छोड्दैनौँ। हामी कुन आसनमा हुन्छ छोड्दैनौँ। संविधानवादका सिद्धान्तहरूलाई कुल चिने भत्काउने कुरालाई हामी किमार्थ स्वीकार गर्न सक्दैनौँ। गैर कानुन र विधिभन्दा बाहिरका क्रियाकलाप हामी स्वीकार गर्न सक्दैनौँ। यी सबै कुरा अहिलेको सरकारले गरिरहेको छ। तपाईँले देखिरहनु भएको छ नि हिमालयले किन उठाएको छैन, किन बोलेको छैन। आज हरेक मान्छे अहिलेको सरकारको
17: त हायै छ नि त। अहिले संयुक्त राष्ट्रसङ्घमा हेर्नुहोस् त, बालिनजीको चाहिँ के अरे त्यो स्पिच त ट्रेन्डिङमा आयो नि त अहिले होइन।
16: अब हेर्नुहोस् उहाँहरूले अब यसैलाई मापन गरेर हिँड्नुहुन्छ। उहाँहरूले उहाँहरू अब एउटा डिजिटल प्लेटफर्मलाई जुन ढङ्गले उहाँहरूले सदुपयोग गरेर आफूलाई एउटा ब्रान्डिङ गर्न खोजिरहनु भएको छ व्यक्तिलाई, उहाँको व्यक्तिको विषयलाई म बिल्कुल म यसमा म धेरै मेरो रुचि छैन यसमा। तर म के चाहिँ भन्न चाहन्छु भने सामान्य प्रधानमन्त्रीज्यू देशको नेतृत्व गरेर संयुक्त राष्ट्रसङ्घको 81 औं महासभामा जानुभयो। विश्वका 193 राष्ट्रहरू संयुक्त राष्ट्रसङ्घका मेम्बर कन्ट्रीहरू त्यहाँ आउनुभएको छ। त्यसमध्ये 113 हामीले याद गर्नुपर्ने 113 राष्ट्र प्रमुख र सरकार प्रमुखहरू त्यो महासभामा हुन्छ। 193 राष्ट्रको सहभागिताभित्र 113 राष्ट्र प्रमुख र सरकार प्रमुख त्यहाँ भएको मञ्चबाट उहाँले देशको प्रधानमन्त्री त्यहाँ पुग्दै जाँदा उहाँले जे व्यक्त गर्नुभयो विषयहरू त्यो प्रति मेरो कुनै फरक मत छैन। तर त्यसलाई अझ उहाँले अझ राम्रो फिनिसिङ गर्न पर्थ्यो, त्यहाँ राख्न पनि धेरै कुरा थियो। कम्तीमा पनि उहाँले नेपालको लगानीलाई, नेपालको चाहिँ एउटा विकासको साझेदारीलाई अगाडि बढाउनका लागि त्यो अन्तर्राष्ट्रिय फोरमहरूलाई प्रयोग गर्न, त्यसलाई सदुपयोग गर्न, उपयोग गर्न सक्नु पर्थ्यो। उहाँले सक्नु भएन, हतार हतार त्यहाँ अर्थात् त्यहाँ पुग्नुभयो र उहाँ फर्किनै हाल्नुभयो। उहाँले यति महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरमलाई उपयोग गर्न एक दिन दुई दिन लम्ब्याएर कयौं राष्ट्रका आफूले बोलेका कुराहरूलाई सार्थक परिणाममा रूपान्तरण गर्नका लागि पनि उहाँले कयौं ठूला राष्ट्रहरूसँग उहाँले भेटको त्यो संवादको प्रयत्न गर्नुपर्थ्यो। उच्च स्तरीय कूटनैतिक त्यो पहलहरू त्यहाँ बसेर गर्न पर्थ्यो। उहाँले त सायद एन्टोनियो गुटेरेसलाई भेट्नुभयो, अस्ट्रेलियाका प्रधानमन्त्रीसँग साधारण भेटघाट गर्दा उहाँ फर्किनुभयो, अब नेपालमा आएर या गुफामा आएर लुकिसक्नुभयो। यो कुरा भन्दा उहाँले त बोलेका विषयलाई अझ यसलाई मैले अहिले पनि भने त्यसलाई चाहिँ सफलतामा रूपान्तरण गर्न त्यो फोरमलाई उपयोग गर्न सक्नु पर्थ्यो। त्यो कम भयो। नेपाल अब राजनीतिक स्थिरतातर्फ जाँदैछ। नेपालमा चाहिँ हामीले यसरी दुई तिहाईको चाहिँ सरकार बनाएर यो एउटा चाहिँ सकारात्मक ढङ्गबाट काम गर्न चाहिरहेका छौँ। आउनुहोस् देशमा लगानी गर्नुहोस्, देशमा त्यो लगानीको वातावरण हामी दिन्छौँ भने विश्वका ठूला व्यापारी व्यवसायहरूलाई आकर्षित गर्ने गरी उहाँले त्यो उपयोग गर्न पर्थ्यो। त्यो पनि त्यो हामीले त्यो महसुस त्यो अपेक्षा थियो। त्यो उहाँले गर्न पर्ने सक्ने कामहरू थियो, किनभने उहाँ त एउटा स्ट्रङ मेजोरिटीको गभर्मेन्ट त्यसको नेतृत्वको रूपमा जानुभएको थियो। कुनै कोलिसन गभर्मेन्टको उहाँ पुग्दाखेरि पुगेर फर्किँदाखेरि सरकार ढल्छ कि रहन्छ भन्ने चिन्ता गरेर जानुपर्ने प्रधानमन्त्री हुनुहुन्थेन भने यो महत्वपूर्ण एउटा ताकतलाई पनि उहाँले सदुपयोग गर्न सक्नु भएन भन्ने लाग्छ। मलाई उहाँले जे विषय राख्नुभयो जलवायु न्यायका सन्दर्भमा त्यहाँका कन्टेन्ट जे उठाउनुभयो यसमा हाम्रो कुनै आपत्ति छैन। तर साधारण लोकल इस्युहरू मलका तेलका यी लोकल इस्युहरूमा भन्दा उहाँले राष्ट्रहितको प्रवर्धन गर्ने कुराको एजेन्डालाई अलि सफल बनाउने गरी नै उहाँले आफूलाई उभ्याउनु पर्थ्यो र बोलेका कुराहरूलाई सार्थक रूप चाहिँ एउटा सकारात्मक परिणाम पुर्याउन अलि त्यो फोरमको उपयोग गर्न पर्थ्यो, सक्नु भएन भन्ने लाग्छ मलाई।
17: हस् हस् वर्तौलाजी, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
16: थ्याङ्क
17: यू सो मच। नेता मनो महेश वर्तौला आदरणीय श्रोता नेपाली भाषा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
18: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: खरो विषयमा चरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
3: पीस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ। ध्रुवलालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब सरकारले वा चाहिँ सरकारको निर्देशनले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा मध्यराती सुतिरहेको बेला, राम्रो सपना देखिरहेको बेला वा चाहिँ नराम्रो सपना देखिरहेको बेला, चिलले चल्ला समाते जस्तो क्र्याप ल्याएर चाहिँ सुरक्षाका नाममा हिरासतमा वा प्रहरीको सुरक्षामा राख्ने विषयलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
4: पूर्व प्रधान न्यायाधीशको हकमा मात्रै होइन कि जोसुकै पनि नेपाली नागरिकहरूलाई सरकारले कुनै कसुरका विषयमा अनुसन्धान गर्न सक्छ, पाउँछ, तर कानूनले त्यसको निश्चित प्रक्रिया तोकेको हुन्छ, समय तोकेको हुन्छ। मध्यरातमा पक्राउ गरिएको भन्ने समाचारहरू आए, त्यो समाचारलाई पुष्टाइ गर्ने कुराहरू सर्वोच्च अदालत फुल कोर्टले गरेको जारी गरेको विज्ञप्तिले पनि दिएको छ। त्यस अर्थमा मैले तपाईँलाई अब व्याख्या गर्नु पर्ला वा नपर्ला तपाईँको प्रश्नमा निहित हुन्छ। यो सरकारले मध्यरातमा पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको कार्य र त्यस पछाडि भएका अरू कार्यहरू पनि गल्ती भएको देखिएको छ र अरू कार्यहरू जस्तै अहिलेसम्म सोलेन्द्र शमशेर जबराले त्यस विषयमा सार्वजनिक रूपमा मलाई यस्तो भएको हो भनेर किन बोल्नुहुन्न? त्यहाँ पनि कमजोरी छ मैले देखेको है।
3: भनेपछि सोलेन्द्र शमशेर जबरा त डराउनु भयो होला नि त?
4: अब ठिक छ, डराउनु भयो होला, डराए पनि त मलाई यसरी डरमर्दो अवस्थामा पुर्याइयो त भन्नु पर्यो नि त। जनताले रक्षा गर्छ नि, होइन र? रक्षा गर्नुपर्ने लायकको मान्छेहरू हो भने त्यो कुरा हो, अनि अदालत र कानूनले पनि रक्षा गर्ला नि, अनि विज्ञप्ति पनि देखियो सर्वोच्च अदालतको एउटा यो कर्मचारीबाट यो जारी गरिएको छ।
3: भेट्नै गएछ नि त होइन उहाँलाई घरमै
4: हो, अर्जुन प्रसाद कोइरालाज्यूबाट यो सह रजिस्ट्रारबाट यो विज्ञप्ति जारी गरिएको छ। अब यो विज्ञप्ति पनि अनौठाको छ फेरि
3: किन?
4: अब यसले यहाँनिर यस्तो गल्ती गर्यो सरकारले वा पुलिस प्रशासनले किटेर भन्दैन, होइन किटेर पनि भनेको छैन, तर एउटा कुरा उसले के स्वीकार गरेको छ अदालतले भने त्यो विज्ञप्तिलाई हेर्दाखेरि सुतिरहेको बेलामा असोज 10 गते मध्यरातमा पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जङ्गबहादुर राणालाई उठाएर लगिएको, 10 घण्टासम्म टेकुमा लगेर राखिएको र परिवारको जिम्मा लगाएर छोडिएको भन्छ। त्यसप्रति पूर्ण इजलास बैठक खुब गम्भीर ध्यानाकर्षण भएको भन्छ पहिलो प्रकरणमा। त्यो भनाइले के कुरा देखाउँछ भने अदालतलाई भलिभाति थाहा भयो कि पूर्व प्रधान न्यायाधीशलाई गैर कानूनी तरिकाले मध्यरातको समयमा प्रहरीले पक्राउ गरेर लगेको हो र छोडेको पनि हो र यस्तो घटनाप्रति हामी गम्भीर आपत्ति देखाउँछौ भनेर कानूनका कानूनी शासन सुशासनका धेरै कुराहरू त्यहाँ गरिएको छ र पनि त्यो विज्ञप्ति आफैमा प्रष्ट छैन र हामीले के पनि भनेको छ भने यसमा हामी प्रतिबद्ध छौं यस्तो किसिमको काम कुराहरू गर्न दिनु हुँदैन भन्ने कुराहरूमा प्रतिबद्धता व्यक्त गर्छौं भनेको छ। त्यो प्रतिबद्धता किन चाहिएको हो र अदालतको? अदालतको त एक्सन चाहिएको होला नि। यदि सोलेन्द्र शमशेरजीलाई त्यसरी समातिएको अवस्था हुन्थ्यो भने अदालतको विज्ञप्तिको पहिलो प्रकरणले आफैले पुष्टि गरेको छ कि समातिएको हो, हाम्रो ध्यानाकर्षण भएको छ र यस्तो किसिमको गैर कानूनी काम कुराहरूप्रति हामी दृढ छौं, यो लोकतान्त्रिक शासन प्रणालीप्रति के भनिएको छ त्यहाँ? यहाँ त दृढता देखाउनु पर्ने के हो भने यो सोलेन्द्र शमशेरलाई समातिएको कुरो गैर कानूनी छ भनेदेखि त तुरन्तै कारवाही गर्न सक्थ्यो नि पूर्ण बैठकले, त्यो गर्न सक्छ। त्यसको लागि कुनै रिट निवेदक याचकहरू अदालतमै जानुपर्ने भन्ने होइन, हामीले संविधानको धारा 133(2) हेर्दाखेरि त्यो पर्दैन, आवश्यक छैन।
3: होइन, अहिलेका प्रधान न्यायाधीशको भूमिकामाथि पनि प्रश्न उठाइएको छ होइन, न्यायाधीशहरूले प्रश्न उठाएका छन्, डाक्टर मनोज कुमार शर्मामाथि पनि प्रश्न उठाउनु भएको छ क्या न्यायाधीशहरूले, भोलि अब यो अवस्थामा चाहिँ हामीलाई पनि फेरि चिल्ले चल्ला टिपिया जस्तो गर्न सक्छ भन्ने डर त छ नि त न्यायाधीशहरूलाई पनि।
4: यस्तो होला, डरको कुरामा म बिस्तारै आउँला, र अहिले अहिले भर्खरै तपाईँले सम्माननीय प्रधान न्यायाधीशज्यूलाई पनि प्रश्न उठाइयो बैठकमा भन्ने कुराको हकमा, त्यो बैठक बैठकका लागि मात्रै कर्मकाण्डी बैठक हो वा हामीले विरोध गरेका छौँ है, हामी कानुनका शासन सुशासनको हिमायती हौ भन्नेसम्म कुरा हो कि हामीले एक्सन लिनुपर्ने भन्ने कुरा पो भएको हो कि, त्यो त मलाई थाहा भएन। तर म विज्ञप्तिलाई आधारित भएर हेर्दाखेरि त्यो विज्ञप्ति आफैमा कस्तो कस्तो कुखुरा हो कि हाँस हो देखिनुपर्ने, यो छुट्टिनुपर्ने अवस्थाको छैन, छुट्टिनु सकेको अवस्था छैन। मैले भन्दैछु तपाईँलाई, यो मुलुकी फौजदारी संहिताको दफा 900 यसको व्यवस्था छ के, पक्राउ पुर्जी नदिइकन समातिएको मान्छे कसरी समात्ने हो त्यो त्यसको व्यवस्था छ होइन, उनलाई समातिएको कुरामा विवादै छैन, कुनै कसुर गर्दा गर्दैको अवस्थामा जुनसुकै अवस्थामा जसलाई पनि समात्न सक्छ सरकारले प्रहरीले, तर त्यसो भएको होइन भने फेरि उसलाई किन छोडियो समातेर लगिसके पछाडि, के कसुर गरे त जनरल संसद जङ्गबहादुर राहुल, त्यो देखाउनु पर्यो नि। अब छोडिसकेको अवस्थामा यसरी समातिसके पछाडि पक्राउ पुर्जी पनि नदिइकन समातिसके,
3: तपाईँलाई त अब मध्यरातमा समातिसके पछाडि ठिकै गर्यो यो मान्छेलाई भन्ने लाग्यो होला नि त होइन,
4: कसलाई
3: तपाईँलाई?
4: यस्तो हो, मैले व्यक्तिगत रूपमा चोलेन्द्र शमशेर राणा कस्ता व्यक्ति हुन् वा के हुन् त्यो भनिराख्नु पर्दैन, इज्जत जाहेर छ, ठिकै गर्यो भनेर कानून ठिक भयो कि भएन हामीले हेर्ने त्यो हो। बुढी मरी भन्दा पनि काल पल्किएको पाल पल्किएको अवस्था हो वा होइन त्यसलाई हेर्नुपर्ने हो कानूनले। मैले के भन्दैछु भने पक्राउ गर्न मिल्छ कसैलाई पनि, मध्यरातमा पनि पक्राउ गर्न मिल्छ है, त्यो दफा यो फौजदारी संहिताको दफा 900 उपदफा 6 व्यवस्था गरेको छ, पुर्जी नदिकन पनि कुनसुकै बेला पनि पक्राउ गर्न सकिन्छ, प्रमाण लोप हुने अपराध भइहाल्ने वा अपराधी भाग्ने त्यस्तो भयो भने, त्यो क्याटेगोरीको काम गरेका थियो चोलेन्द्र शमशेरले भन्नु पर्यो पक्राउ गर्ने अधिकारीहरूले होइन। अनि फेरि 900 व्याख्यालाई हेर्ने हो, 902 व्यवस्थालाई हेर्ने हो भने अब त्यो व्यवस्था छैन यो। अनि फौजदारी कार्यविधि संहिताको दफा 9 के भन्छ स्पष्ट रूपमा भने, स्पष्ट रूपमा कि पक्राउ पुर्जी नदिइकन समाउन पाइँदैन, पक्राउ पुर्जी दिएर समाउने हो भनेदेखि के कस्तो किसिमको कसुर उसले गरिराखेको छ त्यो अवस्थामा समाइएकै हो भने पनि पक्राउ पुर्जी दिनु पर्यो। अघि मैले भने यो फौजदारी कार्यविधि संहिता भनेको छु, त्यो होइन, वास्तवमा फौजदारी कार्यविधि संहिता हो, त्यसको उपदफा 6 जसले व्यवस्था गरेको छ कि कानूनले पुर्जी नदिएर पनि समाउन सकिन्छ भने, यो कुनै पनि व्यवस्था अन्तर्गत समातिएको हो भनेर समाउने अधिकारीहरूले भन्न नसकेको अवस्थामा वास्तवमा बलपूर्वक रातिको समयमा समातिएको कुराले चोलेन्द्र शमशेरको ठाउँमा कुनै रामबहादुर श्यामबहादुर समातिएको हो भने पनि त्यो गैर कानुनी हो, त्यो सरकारले त्यो गर्न मिल्थेन।
3: वरिष्ठ अधिवक्ताज्यू, एउटा कुरा के छ भने नि, तपाईँले कानुनको बारेमा राम्रोसँग ज्ञान छ होइन, न्यायालयभित्रका गतिविधिहरू सरकारका गतिविधिहरू यहाँले नजिकबाट निहाल्नु पनि भएको छ, आखिर चोलेन्द्रलाई किन समातियो होइन, र त्यसपछि किन छोडियो भन्ने प्रश्न जब आइरहेछ, तपाईँलाई त धेरै अनुभव छ नि त, यो चाहिँ किन तर्साउन खोजे हो त्यसो भए सरकारले कुनै व्यक्तिलाई?
4: तर्साउन खोजेको पनि होला, वा सरकारले, सरकार धेरै काम कुराहरूमा अलिकति

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 छमेका हस र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक हिजो संघीय संसदमा दर्ता भएको छ। विधेयकमा केही नयाँ प्रावधान समेटिएको छ। अहिले निजामती सेवामा रहेका कर्मचारीलाई 58 वर्ष उमेर पूरा भएपछि अवकाश पाउँदै आएका छन्। नियमित रूपमा हुने अनिवार्य अवकाशको उमेर 58लाई बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव गरिएको छ। तर नयाँ ऐन प्रारम्भ हुँदाका बखत एकपटकलाई 55 वर्ष पूरा उमेर भएको वा सो उमेर अघि सो सेवा अवधि 30 वर्ष पूरा भएको कर्मचारी अवकाश पाउने प्रस्ताव गरिएको छ। अहिलेको व्यवस्था अनुसार अवकाशका लागि 58 वर्षको उमेर पूरा नहुन्जेल जति वर्ष नोकरी गरेको हुन्छ ती सबै सेवा वर्ष पेन्सन प्रयोजनका लागि जोड़िन्छ। तर नयाँ ऐन आएपछि अवकाश हुने कर्मचारीले जति वर्ष नोकरी गरे पनि अधिकतम 30 वर्षको सेवा अवधि मात्रै पेन्सन प्रयोजनका लागि जोड़िनेछ। उच्च प्रशासनिक पदको पदावधि घटाइएको छ। विधेयक अनुसार मुख्य सचिवको पदावधि 2 वर्ष हुनेछ। सचिवको पदावधि 3 वर्ष हुनेछ। यसअघि मुख्य सचिवको पदावधि 3 वर्ष र सचिवको अवधि 5 वर्ष थियो। विधेयकमा खुल्ला प्रतिस्पर्धासँगै अन्तर तह प्रतिस्पर्धा र बरुवाका पदपूर्ति हुने व्यवस्था छ। यस अनुसार विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदका लागि निजामती सेवाभित्र जनशक्ति उपलब्ध हुन सक्ने भएमा नेपाल सरकारले उम्मेद्वारको उपयुक्तका सम्बन्धमा लोक सेवा आयोगको परामर्श लिई निश्चित अवधिका लागि नियुक्ति गरी काममा लाउन सक्नेछन्। यस उम्मेद्वारको योग्यता छनौटको विधि कार्य सम्पादन करार सेवाका शर्त तथा सुविधा लगायतका विषय लोक सेवा आयोगको परामर्शमा नेपाल सरकार मन्त्री परिषदले निर्धारण गरे बमोजिम हुनेछ। सरकारी कर्जामा राजपत्र अंकित 5 औं सहायक पहिलो तहदेखि राजंकित विशिष्ट श्रेणी अधिकृत 13 र 14 तहसम्मको श्रेणी र तह तोकिएको छ। सहायक पहिलोदेखि अधिकृत 14 तहसम्म कर्मचारीको दर्जा रहनेछ। राजंकित विशिष्ट श्रेणीको मुख्य सचिव र मुख्य रजिष्ट्रको पदमा बहाल रहेको कर्मचारी राजपत्र अंकित विशिष्ट श्रेणीको अधिकृत 14 तहका मानिनेछन्। राजपत्र अंकित 5 औं श्रेणी वा श्रेणीविहीन पदमा बहाल रहेका कर्मचारी सहायक पहिलो तहका कर्मचारी हुनेछन्। विधेयकमा निजामती सेवा भर्नका लागि उमेरको योग्यता भने अहिले रहेकै प्रावधान अनुसार छ। राजपत्रमा अंकित पदमा 18 वर्ष र राजपत्रांकित पदमा 21 वर्ष पूरा भएको नेपाली नागरिक संघीय निजामती सेवा पदमा उम्मेद्वार योग्य हुन सक्नेछन्। पुरूष उम्मेद्वारको हकमा 35 वर्ष र महिला उम्मेद्वारको हकमा 40 वर्ष पूरा नभएको हुनुपर्नेछ। निजामती सेवामा प्रवेशका लागि समावेशी सीटको प्रतिशत बढ़ाइएको छ। खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पदमा समावेशी क्लस्टरको प्रतिस्पर्धाबाट कर्मचारी छानिनेछन्। हाल 45% सीट समावेशी समूहका लागि कायम छ। यस्तै निजामती सेवाबाट अवकाश पाएपछि अर्को पदमा नियुक्तिका लागि कुलिङ पिरियड तोकिएको छ। राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको राजपत्रबाट राजीनामा दिएका वा अवकाश भएको कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले 2 वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउनेछन्। त्यस्तै अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारी भएका निकायबाट संचालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रूपमा काम गर्न पाइने छैन। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले सरकार ठिक दिशामा अगाडि बढ़न नसकेको टिप्पणी गर्नुभएको छ। बिहिबार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठकपछि संचारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैँ सहयोग गर्दै आएको पनि बताउनुभयो। उहाँले सरकारको 6 महिनाको समीक्षा गर्दा केही काम सकारात्मक भए पनि समग्रमा ठिक ढंगले जनहितमा काम गर्न नसकेको आरोप लगाउनुभयो।
उहाँले दैनिक उपभोग्य वस्तुमा बढ़दो महँगी बारे पार्टीले जनतालाई प्रशिक्षित गर्ने कार्य भइरहेको पनि बताउनुभयो। उहाँले भन्नुभयो, हामीले शुरूमै भनेका थियौं सरकारले राम्रो काम गर्दा हामीले सहयोग गर्छौं, नराम्रो काम गरेको ठाउँमा आलोचना गर्छौं भनेर भनेका थियौं र यो छ महिनामा सबै कुरा सकारात्मक छैनन् भन्ने त होइनन् तर समग्रमा हेर्दा सरकार ठिक दिशातिर गइराखेका छैन। महँगी लगायतका समस्याहरूको विषयमा जनतालाई प्रशिक्षित गरेका कामहरू गरेका छौं, अरू आन्दोलनका कुरा पनि हुन्छन्। विपद पछिको प्रतिकार्यमा सबैभन्दा बढ़ी सक्रिय नेकपा रहयो र सुवा बाढ़ी पछिको विपद प्रतिकार्यमा नेकपा अग्रिम स्थानमा रहेको उहाँको दावी छ। नेपालमा रासायनिक मल कारखाना को स्थापनापछि उत्पादन हुने मलको खरिद सुनिश्चित गर्न कृषि वन तथाबाट पर्यावरणीय मन्त्रालयले बिहिबार एउटा कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री सीता चौधरीले मन्त्री स्तरीय निर्णयमा कार्यदललाई रासायनिक मल कारखाना स्थापना भएपछिको खरिद सुनिश्चित सम्भाव्यता तथा अन्य आवश्यक प्रावधान विषयमा विस्तृत अध्ययन गरी एक महिनाभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले नेपालमा रासायनिक मलको उत्पादन गरेपछि उत्पादित मलको बजारमा सुनिश्चित सरकारी स्तरबाट हुन सक्ने खरिदको सम्भावनाका साथै आवश्यक नीतिगत र संस्थागत व्यवस्थाका सन्दर्भमा गहन अध्ययन गर्ने बताएको छ। मल सम्बन्धी गुनासो सुन्ने अधिकारी सहसचिव डाक्टर राम कृष्ण श्रेष्ठका अनुसार नेपालले रासायनिक मलका लागि आयातमा निर्भर रहँदा अन्तर्राष्ट्रिय बजारको मूल्य आपूर्तिको समस्या र समयमा मल ल्याउने नसक्ने अवस्था देखिँदै आएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नारायणघाट सुरुङ मार्ग ट्राफिक नियम उल्लंघन गर्ने 284 जना चालकलाई कार्यवाही गरेको छ। सुरुङ मार्गभित्र लेन अनुसार कायम नगर्ने, तीव्र गतिमा गाड़ी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कार्यवाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले सुरुङ मार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लंघन गरी गाड़ी चलाउनेलाई कार्यवाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो। सुरुङ मार्गमा प्रति घण्टा 40 किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ। त्यसै अनुसारको सूचना बोर्ड राखिएको छ। यो नियम उल्लंघन गर्ने चालकलाई कार्यवाहीको दायरामा ल्याइएको उहाँले बताउनुभयो। सुरुङ मार्गभित्र स्टन्ट गर्ने, अनावश्यक रूपमा हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्र गतिमा गाड़ी चलाउने जस्ता गतिविधि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ। विधिले सुरुङ मार्गमा दुर्घटनाको जोखिम बढ़ाउनका साथै आकस्मिक अवस्थामा उद्धार समेत प्रभावित हुन सक्ने प्रवक्ता सुवेदीको भनाई छ। ट्राफिक प्रहरीले सुरुङ मार्ग प्रयोग गर्दा अन्य सड़कको तुलनामा थप संवेदनशील भएर गाड़ी चलाउन चालकहरूलाई आग्रह गरेको छ। सुरुङभित्र लेन अनुसार कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। हिजो मात्र सुरुङ मार्गमा जिल्ला ट्राफिक नियम उल्लंघन गर्ने गाड़ी चलाउने 31 सुरुङ मार्गभित्र ट्राफिक नियम उल्लंघन गरी गाड़ी चलाउने 13 जना कार्यवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गत ट्राफिक प्रहरी विभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कार्यवाही गरेको हो। तनहु मीडिया नेटवर्क प्रालीद्वारा संचालित शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज 10 वर्षमा प्रवेश गरेको छ। अभिक्रमशः 2073 साल असोज 15 गते गत स्थापनाको दिनमा रेडियोको प्रसारण प्रारम्भ भएको थियो। रेडियोका अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि संचालक समिति, शेयरधनी सदस्य, श्रोता महानुभाव, कर्मचारीहरू, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू, सहकार्यमा रहेका विभिन्न संघ संस्थाहरू, व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, विज्ञापनदाताहरू र एवं सम्पूर्ण शुभचिन्तकहरूमा कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ। पार्सीको सत्सँगै रेडियोले रेडियोको सभाहालमा शेयरधनी सदस्य बीज विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपालसम्म 141 अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। रेडियो सभाहालमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले एक दशकको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै रेडियोलाई प्रविधि मन्त्री बनाउँदै लैजानु पर्नेमा जोर दिनुभयो। रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टीकाराम श्रेष्ठले संचालन र सदस्य बिर्सना श्रेष्ठले स्वागत गर्नुभएको थियो। वार्षिक उत्सव अवसरमा प्रत्येक वर्ष रेडियोले शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। गीत संगीतको अलावा रेडियोमा हाल दैनिक 6 पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सरकारको विषयमा छलफल, कानून, महिला बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका 4 दुले घोडामा प्रसारण भइरहेको रेडियो तनहु कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोर्खा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ।
मनाङको इमलुङ हिम पहिरोमा परेर बेपत्ता भएकाहरू मध्ये हिजो 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको। यसअघि 80 सम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिमपहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमिगत पालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको हो। खोज तथा उद्धारका लागि 11 सदस्य उद्धार दक्ष टोली खटिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँचित्र नम्बर 2 को क्षेत्रीय सभापतिमा जितराज राणा निर्वाचित भएका छन्। राणाले 721 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी रसमाया गुरूङले 274 मत प्राप्त गर्नुभएको थियो। राणा 447 मतले विजयी हुनुभएको हो। सचिवमा शिवराज रेग्मी निर्वाचित हुनुभएको छ। रेग्मीले 561 मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी उमानाथ पाठकले 300 मत प्राप्त गर्नुभएको थियो। मंगलबार मतदान भएकोमा बुधबार मतगणना शुरू गरिएको थियो। तनहुँचित्र नम्बर 2 मा कुल 1140 मतदाता रहेको थियो। तीमध्ये 1096 जनाले मतदान गरेको थियो। तनहुँको शुक्ला गण्डकीमा स्लो 2 व्हीलर्स रेस प्रतियोगिता हुने भएको छ। शुक्ला गण्डकी युवा शक्तिको आयोजना र इलाका प्रहरी ट्राफिक प्रहरी कार्यालय बेलचौताराको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। बिहीबार दुलेगौड़ामा आयोजित पत्रकार सम्मेलनमा युवा शक्तिका राजेश पाण्डेले आगामी असोज 25 गते शुक्ला गण्डकी नगरपालिका परिसरमा प्रतियोगिता हुने जानकारी दिनुभयो। प्रतियोगितामा महिला पुरूष छुट्टा प्रतिस्पर्धा हुनेछ। दुवै समूहको विजेताले 5,000 रूपियाँ जित्नेछन्। प्रतियोगितामा सहभागी हुनलाई 150 रूपियाँ शुल्क लाग्नेछ। दर्ता खुल्ला गरिएको शुक्ला गण्डकी युवा शक्तिका संयोजक पाण्डेले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागिताका लागि 2 पाङ्ग्रे सवारीको अनिवार्य सवारी चालक अनुमति पत्र हुनुपर्नेछ र हेलमेट लगाउनु पर्नेछ। पृथ्वी राजमार्ग विस्तारसँगै बढ़दो दुर्घटना न्यूनीकरणका लागि सो कार्यक्रम गर्न लागि चाडपर्वमा पनि नजिकिएको छ। पाण्डेले भन्नुभयो सवारी अवसर पनि बढ़ी हुन्छ, त्यसैले सिकाई मनोरञ्जन र सहभागिताको साथ भन्ने नाराका साथ प्रतियोगिता गरिएको हो। इलाका प्रहरी कार्यालय बेलचौताराका निमित्त प्रमुख प्रहरी निरीक्षक गोविन्दलाल कर्णले सचेतनाको अभियानमा प्रहरी सधैँ जनताको बीचमा रहने बताउँदै सहकार्य गर्ने तयार रहेको उल्लेख गर्नुभयो। मुस्ताङमा अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानका कारण अवरोध भएको संचार बिहिबार दिउँसोदेखि सुचारू भएको छ। काली गण्डकी नदीले फाइबर जड़ित पोल सहितको संरचनामा क्षति पुगेपछि मुस्ताङ संचार सेवा अवरूद्ध हुँदा सरकारी सेवासँगै जनजीवन प्रभावित भएको थियो। नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख मिलन राज रञ्जितका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने फाइबर चढ़ान गरिएका संरचना बर्गाएपछि प्राविधिकको टोलीले मरमत गरी सुचारू गरेको बताउनुभयो। गए राती देशका केही ठाउँमा छिटफुट पानी परेको छ, तर ठूलो पानी परेन। मौसम पूर्वान महाशाखा अनुसार अझ पनि ठूलो वर्षाको सम्भावना छैन। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी 1-2 ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले जनाएको छ। यसैबीच काठमाडौँ जोड्ने मुख्य सड़कमा यति बेला नियमित गाड़ी चलिरहेका छन्। पृथ्वी राजमार्ग र मुगलिन नारायणगढ़ सड़कमा कतै पनि अवरोध नरहेको प्रहरीले जनाएको छ।

0: रातो नदीको बाँध भत्किएपछि मौतरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ। बलवा नगरपालिका बौचरी तथा महोत्तरी गाउँपालिकाको गोरीगमा र मैडी बस्ती नजिक बाँध भत्किएपछि नदीको पानी जलेश्वर बजार क्षेत्रमा फसेको हो। गएको मंगलबार भत्किएको बाँधबाट पानी बस्ती र खेततर्फ पस्दै अस्ति बुधबार बेलुकीदेखि जलेश्वरमा प्रवेश गरेको थियो। पानी निकासीको उचित व्यवस्था नहुँदा बजार क्षेत्रमा पानी जम्दै गएको छ। अन्तर्राष्ट्रिय समाचार। बढ़दो मूल्य नियन्त्रण गर्न डिजेल निर्यातमा प्रतिबन्ध लगाउने बारे बहस भइरहेका बेला अमेरिकाले यूरोपलाई आफ्नो इन्धन भण्डार तयारी अवस्थामा राख्न आग्रह गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यूरोपेली साझेदार देशहरूलाई आफ्नो रणनीतिक डिजेल भण्डारबाट थप इन्धन तत्काल बजारमा पठाउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। उहाँले अमेरिकी किसान, ढुवानी व्यवसायी र अन्य व्यवसायहरूमाथि बढ़दो इन्धन मूल्यको भार पर्न नहुने बताउनु भएको छ। अमेरिकी विश्व बजारमा डिजेलको प्रमुख आपूर्तिकर्ता हो। अमेरिकाले दैनिक झण्डे 15 लाख ब्यारेलसम्म डिजेल निर्यात गर्दै आएको छ। अमेरिकाले निर्यात रोक्ने निर्णय गरे विश्व बजारमा डिजेलको आपूर्ति थप प्रभावित भए मूल्य अझ बढ़न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यात रोक्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको बताउनु भएको छ। यसैबीच बेलायतले यूरोपेली साझेदारी देशहरूसँग सम्भावित अमेरिकी निर्यात प्रतिबन्धको असरबारे छलफल गरेको छ। बेलायतमा डिजेलको मूल्य यो हप्ता अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। यूरोपेली आयोगले पनि डिजेल आपूर्तिको अवस्थाबारे अमेरिका र युरोपका उच्च तहका अधिकारीहरूबीच निरन्तर छलफल भइरहेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ़नुमा इरान युद्ध, हर्मुज जलमार्ग बन्द हुनु र रूसबाट डिजेल निर्यातमा आएको प्रतिबन्धलाई प्रमुख कारण मानिएको छ। खेल समाचार। नेपाली राष्ट्रिय टी20 क्रिकेट टोलीका कप्तान तथा अलराउण्डर दिपेन्द्र सिंह एरी यूएईमा हुने आईएल टी20को पाँचौं संस्करणका लागि भएको खेलाड़ी अक्सनमा अनसोड भएका छन्। हिजो यूएईको दुबईमा रहेको आईसीसी एकाडेमीमा भएको अक्सनमा दिपेन्द्रले आफ्नो न्यूनतम मूल्य 10,000 अमेरिकी डलर अर्थात झण्डै 15,43,000 रूपियाँ तोकेर नाम दर्ता गराएका थिए। तर अक्सनको 1900 सेटमा उनको नाम बोलाउँदा कुनै पनि फ्रेन्चाइज टोलीले बोली लगाएनन्। त्यससँगै उनी अनसोल्ड भएका हुन्। दिपेन्द्र यसअघि आईएल टी20को गल्फ जायन्ट्स टोलीमा लगातार दुई सिजन आबद्ध भएका थिए। तर दुवै सिजन उनले प्रतियोगितामा खेल्ने अवसर भने पाउन सकेनन्। यसपटक पनि उनी गल्फ जायन्टको सम्भावित रोजाइमा रहेको खेलाड़ी मध्ये थिए। अक्सन अघि सार्वजनिक गरेको खेलाड़ी सूचीमा दिपेन्द्रलाई नेपालका क्याप्ट अलराउण्डरका रूपमा राखिएको थियो र उनको न्यूनतम मूल्य अर्थात बेस प्राइज 10,000 अमेरिकी डलर तोकिएको थियो। आईएल टी20को पाँचौं संस्करण अर्को महिना नोभेम्बर 21 देखि डिसेम्बर 20 सम्म हुँदैछ। दस बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल news@sukm lagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206030।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौड़ा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ
2: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
3: ल यतिका लागि पनि किन पोखरा जानु
2: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
3: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
4: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
2: मोबाइल 9856055770
5: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आत आउँदैन मलाई त
6: किन आमा के भएर
5: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी
6: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल

0: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौडा। समय बिहान 11 बजे।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98161634372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
10: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्नु कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
17: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
8: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4, बीपी चोक।
17: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 658।
18: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
19: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
18: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9842614726।
21: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दुलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
22: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
24: सम्पर्क 0654142121, मोबाइल 9850635921।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15औं वार्षिक साधारण सभा तथा 5औं अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
25: हजुर दान गरौं।
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
27: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
26: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।

0: तपाईँको आजको राशिफल शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार। कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असोज महिनाको 16 गते शुक्रबार, ईस्वीसम्म 2026 अक्टोबर 2 तारीख, सक सम्मत 1948 नेपाल सम्मत 1146, सूर्यदेव बिहान 5:57 भने सूर्यास्त साँझ 5:51 हुनेछ। अश्विन कृष्ण पक्षको षष्ठी तिथि, अन्तर्राष्ट्रिय अहिंसा दिवस र सप्तमी श्राद्ध। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगलहरू सुन्नुभयो। 5:25 विभिन्न पंक्तिगीत संगीतहरू, 5:25 5:50 शुक्ला गण्डकी समाचार, 6:36 काया कायरन, 6:37 नेपाली बस, 7:30 शुक्ला गण्डकी समाचार, 7:30-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45-8:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00-9:15 नेपाल खबर, 9:15-10 गाम्बेसीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15-12 एलु शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 विभिन्न पप गीत संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 विभिन्न बाल गीत संगीतहरू, 6:00-6:30 नेपाल दर्पण, 6:30-7:00 हिन्दी भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 नेपाली भाषा कार्यक्रम, 8:45-9:00 बीबीसी नेपाली सभाको साँझ पख, 9:00-10:00 हिन्दी संगीतहरू, 10:00-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यसरी आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी थियो। जानकारी पश्चात पनि अपालो रहेको छ तपाईँको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि हुनुहुन्छ नामा अक्षय चुचे चोलाली लुले लोआ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या प्रसिद्धि र धन आर्जन हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट पनि धन लाभ हुनेछ। साझातिर कर्मयोगले नयाँ मोड लिनेछ। मेहनतले आमदानीको स्रोतहरू बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने सक्नेछ। रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पुरुषार्थी काम सम्पादन गर्दै नाम र इनाम आर्जन गर्न सक्नेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवस्था जुट्नेछ। साँझतिर मनज्ञ धन लाभ हुने ग्रह योग छ। मिथुन राशि। मिथुन राशिमा काकेको गङ्ग छ केको ह। शुरूमा खर्च गर्नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिनेछ। केही दौड़ गर्नु परे पनि कामको अवसर प्राप्त हुनेछ। साथै स्थितिमा सुधार आउनेछ। इच्छा शक्ति बढ़नुका साथै कृतिमानी कामको यस दिने अवसर प्राप्त हुनेछ। कर्कट राशि। कर्कट राशिमा डाडी डुडेडो आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत साधनहरू जुट्नाले गरिएका कर्मको उच्च प्रतिफल प्राप्त हुनेछ। पहिले गरेका कामबाट पनि लाभ हुनेछ। तर उत्पन्न रकम हात लागि हुन समय लाग्नेछ। साथतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैभरि आउने कामले रकम बाहिरिन सक्छ। टाढाको यात्रा सम्भावित देखिनेछ। सिंह राशि। सिंह राशिमा माक्षे मामी मुमे मोटा टिटुटे आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम नाम र इनाम प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछन्। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। साझातिर आयार्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पुरानो समस्या सूचनाले विभिन्न अवसरहरू प्राप्त हुनेछन्। उपलब्धि जीवनशैली परिवर्तन आउनेछ। कन्या राशि। कन्या राशिमा अक्षय टोप पेपु सर ठपेपु अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बाध्यात्मक परिस्थितिले अल्मलाउन सक्छ। अपरिचित व्यक्तिहरूको विश्वास गर्दा धोका हुन सक्छ। अस्वास्थ्यले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। साँझदेखि स्थितिमा सुधार आउनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नामदाम र इनाम दिलाउन सक्छ। तुला राशि। तुला राशिमा रि रुरे रो ताती तुते स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढ़ने पनि न्यूनावृद्धिमा चित्त बुझाउनु पर्ने देखिन्छ। स्वास्थ्यका लागि आरपीआरमा ध्यान पुर्याउनुहोला। आलस्य गर्ने बानीले
आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर केही उपलब्धिहरूको पहिचान गर्न सकिनेछ भने दोहोऱ्याएर प्रयत्न गर्दा कामहरू सम्पादन हुनेछन्। पछि लाभ हुने कामहरू गर्न सकिनेछ। वृश्चिक राशि वृश्चिक राशिमा छेतो नानी नुनेलो याई रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धन लाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। प्रतिष्ठित नदेख्दा कमजोर देखिनाले काम भने दोहोऱ्याउनु पर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने कामहरू हात लागि हुन सक्छ। धनुराशि धनराशिमा एयो भवि भू दफा ढवे शत्रुहरू स्वत किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थी देखाएरै समाजमा स्थापित गर्न सकिनेछ। मेहनतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् भने व्यापार लगाएता दिगो आर्थिक लाभ हुने नयाँ योजनाहरू शुभारम्भ गर्ने समय छ। साँझतिर रमाइलो पारिवारिक भेटघाट पनि हुनेछ। मकर राशि मकर राशिमा भोज जी जुजे जो खा खी खुखे खो गागी शुरूमा कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनु पर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान दिन केही केन्द्रित नहुन सक्छ। प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ भने आय स्रोतहरू पनि बढ्नेछ। प्रतिस्पर्धामा विजय भइनेछ। मेहनतले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छ। कुम्भ राशि कुम्भ राशिमा गुगेको सासी सुसे सोध हतारमा निर्णय लिँदा कामहरू बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। आश्वासन बाँड्नेहरूले झुकाउनेछन्। पहिलेको सम्झौताहरू तोडिनुपर्ने परिस्थिति आउन सक्छ। मान्यजनहरूको सहयोगले तत्कालको अन्यल भने टर्न सक्छ। रोकेका कामहरू दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ भने पेसा व्यवसाय पनि लाभ उठाउन सकिनेछ। अन्तिममा मिन्दासे मिन्दासेमा से दिदु थाजाङ्या दिदु चाची मेहनतले विभिन्न अवसरहरू दिलाउनेछन्। रोकिएका कामहरू भन्नाले नयाँ कामहरू त अग्रसर भइनेछ। उद्योग तथा दिगो फाइदा हुने योजनाहरू कार्यान्वयन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ भने साँझतिर पारिवारिक समझदारी बढ्नाले चिताएको कामहरू रोकिन सक्छ। अरूको विश्वास गर्दा भने धोका हुन सक्छ। राशिफलमा आज जस्तो भने तपाईँ भाग्यभन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि आपालु रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल असोज महिनाको 16 गते शुक्रबार। आज तपाईँ जस्तो जन्मदिन परेको छ, आज तपाईँ दसैँ जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँटी चलेको र तपाईँले इच्छाको काम पूरा रहोस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवार तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ। यतापट इष्ट मित्र दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ, हामीले यस कार्यक्रम मार्फत प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचना पाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदाउँछु। तपाईँको बिहान, तपाईँको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू पनि सुन्दै होला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, सुबिहानी, शुभ दिन।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 8 बज्यो
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको। ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
5: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
11: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
12: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको छ?
13: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
13: गतिलो ठाउँ चाहिँ कहाँ छ?
14: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे कहाँ छ? पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
17: टीवीएस साथ छ हाम्रो।
18: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840094530।
20: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
22: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706076, मोबाइल 9855602676।
23: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
24: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
23: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबिन कन्सल्टिङ ग्रुप छ नि।
24: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
23: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
24: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानेडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
23: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
24: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
23: मोबाइल 9802853995, फोन 0165685059।
25: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, सुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
2: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 414 411, मोबाइल 98562938 र 98028222938।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
6: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
4: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
6: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
4: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
6: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
4: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
4: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 98560-65870।
26: पुन मोबाइल
27: होइन, कति पुन मोबाइल भन्दै कराएको?
26: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
27: कहाँ छ पुन मोबाइल?
26: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
27: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ।
4: साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
26: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
26: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
26: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
26: दिदी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
26: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98568285।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
11: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
12: ओमकार?
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार?
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
26: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
28: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
26: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
28: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
26: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
26: बाँध्नु पर्यो, बाँधेर मुठा मुठा जस्तो गरेर त्यसलाई बाँधेर ठाडो राख्नु पर्यो। अब त्यो मुठा मात्रै पार्दा अडिने अवस्था छैन नि, बीचबीचमा घोचाहरू गाडेर अथवा डोरी राखेर त्यो चाहिँ स्थानीय रूपमा उपलब्ध सामग्रीहरू प्रयोग गरेर त्यसलाई चाहिँ सकेसम्म खडा गर्नु पर्यो।
13: अर्को भनेको चाहिँ जसको पाक्ने अवस्था भएको थियो, या पाकेको थियो, स्याहार्नु भ्याउनु भएको थिएन तर ढल्यो, त्यस्तो धान छ भने चाहिँ यहाँले अब जति सक्यो छिटो त्यसलाई काटेर ओतमा राख्ने, धान झार्ने, फ्यानको प्रयोग गरेर हुन्छ अथवा राम्रोसँग हावा खेल्ने गरी चाहिँ त्यहाँ हावा खेल्ने व्यवस्था मिलाउने, र त्यसरी भिजेको धानलाई चाहिँ चिउरा या भुजा बनाउनको लागि मिलसँग सम्पर्क गरेर त्यसलाई लामो समय भण्डारण गर्न सकिँदैन, त्यसलाई चाहिँ जति सक्यो छिटो यहाँहरूले चिउरा भुजा बनाएर बेच्ने त्यो गर्दा राम्रो हुन्छ। अब जसको धान चाहिँ यो फूल फुल्ने अवस्थामा थियो, त्यो फूल फुल्ने अवस्थामा भएको धानमा पनि यो यो पानीले चाहिँ अलिकता असर गरेको, अब त्यसको चाहिँ दाना पुष्ट नहुने सम्भावना चाहिँ रहेको हुन्छ। अब त्यस्तोलाई त हामीले जे जति त्यसले उत्पादन दिन्छ अब त्यसलाई केही समय पर्खेर पाक्न दिएर भित्राउने बाहेक त्यो धानमा त हामी अरू तत्काल केही गर्न सक्दैनौ। र अर्को कुरा चाहिँ अब यो अघि भने जस्तै स्थानीय वायुको प्रभावले पनि पश्चिम वायु सक्रिय हुँदाखेरि पनि कहिले कहीँ चाहिँ सानोतिनो हल्कादेखि मध्यम खालको वर्षा चाहिँ अब आगामी दिनहरूमा पनि हुन सक्छ। अब पाँच सात दिनमा सायद मनसुन पनि बहिर्गमन होला, तर मनसुन बाहिरिँदैमा ढुक्क हुने अवस्था रहँदैन, किनभने गत वर्ष पनि मनसुन बाहिरिसकेपछि कार्तिकको 15-16-17-18 गतेतिर फेरि त्यसै गरी चाहिँ ठूलो पानी परेको थियो। अब अहिले चाहिँ तुरन्तै त्यस्तो पानी पार्ने ठूलो प्रणालीहरूको विकास भएको चाहिँ पाइएको छैन,
14: त्यो भनेको अहिलेसम्म त्यस्तो
13: छैन। र पनि यहाँहरूले अलिकता मौसम सम्बन्धी जानकारीहरूको लागि चाहिँ अलि अध्यावधिक चाहिँ भइराख्ने, त्यो जानकारीहरू चाहिँ लिइराख्ने चाहिँ गर्नुपर्छ। धानबालीमा अहिले तत्काल गर्न सकिने कार्यहरू यिनै हुन्।
14: हो, तपाईँले धानबालीलाई जोड्नुभयो, अब केही रूपमा चाहिँ हल्ला भनौ अथवा चर्चा भनौ, मौसम पूर्वानुमान महाशाखाले चाहिँ भने जस्तो हल्ला अनुसार चाहिँ पानी त्यस्तो ठूलो वर्षाको चाहिँ सम्भावना छैन भनेर त भनेको छ, हल्का फुल्का त्यस्तै पानी पर्ला भनेर चाहिँ भन्ने हो भने अहिले यसै पनि धान झरीले भिजिसकेर उठ्न लागेको अवस्था छ, फेरि अलिअलि पनि पानी थपिन सक्ला भन्ने पनि एउटा पूर्वानुमान गरिएको छ, यसलाई अलि बुझाइदिनुहोस् न।
13: हजुर, अब यो चाहिँ कस्तो हुन्छ भने हामीले प्राय गरेर धान लगाउने भनेको पानी जम्ने जग्गाहरूमा नै लगाइरहेका हुन्छौ, होइन? अब अस्तिको वर्षाकोमा पनि यहाँहरूको धान केही दिनसम्म पानी जमेर चाहिँ त्यो त्यसको बोट चाहिँ कमजोर भएको हुन सक्छ,
14: बोट कमजोर हुन सक्छ धानको
13: हुन्छ, त्यो कुन अवस्थामा भएको धान हो भन्नेले फरक पार्छ। जति अब त्यो चाहिँ पाक्नेतिर नजिक हुन्छ त्यति चाहिँ त्यो पानी जमे भनेदेखि त्यसले
14: एउटा उदाहरण दिनुहोस् न, नारकै आसपासमा पनि लगाइराखेको धानबाली छ, अर्को चाहिँ पूर्वको मधेस प्रदेशमा पनि किसानहरूले हर्दिनाट आसपासमा पनि लगाइरहेको धान छ, अब ती दुईटा तुलना गर्दाखेरि कुन कमजोर हो, कुनलाई चाहिँ अलि छिटो जोगाउनु पर्ने हो, त्यस्तो केही हामी भन्न सक्छौ?
13: त्यो सकिन्छ, तर कस्तो हुन्छ भने फेरि हामीले भनेको जातमा चाहिँ अब किसानहरूले खेती गर्दाखेरि कति त्यसमा मलजल गर्नुभएको छ, अब कसैले चाहिँ नाइट्रोजन मल एकदम धेरै हाल्नु भएको छ, बोट धेरै अग्लो भएको छ, अब त्यो भेजिटेटिभ ग्रोथ भनिन्छ, त्यो बाला दाना भन्दा पनि बोटको चाहिँ विकास एकदम धेरै भएको छ
14: र भरलक्क बढेको,
13: भरलक्क बढेको हो, त्यस्तो भएको छ भने त्यो चाहिँ ढल्ने सम्भावना बढी हुन सक्छ। पानी धेरै समय जमेको छ पाक्ने अवस्था नजिक अथवा दानामा दूध पसिसकेपछि पानी जम्न थालेको छ भने त्यस्तो धानहरूमा फेरि वर्षा हुँदाखेरि ढल्ने सम्भावना हुन सक्छ। त्यही भएर त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पहिला निकास त गरिसक्नु भएको छ होला, अझै पनि निकासलाई चाहिँ प्राथमिकता दिनुहोस्, अब सानोतिनो पानी पर्दा खेतमा पानी नजमोस्, त्यो गर्दा एउटा त यहाँले छिटो भित्राउन पनि सक्नुहुन्छ, पानी जम्यो भने फेरि त्यो धान पाक्नलाई फेरि थप समय लाग्छ, त्यसपछि यहाँले लगाउने बालीलाई पनि फेरि त्यसले पछाडि धकेल्छ, त्यो हिसाबले चाहिँ अब पाकिसकेको धान या पाक्ने चरणमा भएको धानमा चाहिँ हल्का वर्षा हुँदैमा त पानी जम्ने अवस्था रहँदैन, तर मध्यम खालको वर्षा भइहाल्यो भनेदेखि चाहिँ त्यहाँ चाहिँ पानी जम्न सक्छ। त्यही भएर अब चाहिँ पानी कम्प्लिटली पानी नजम्ने गरी निकासको व्यवस्था गर्नु पर्यो, र धान ढल्न नदिनको लागि चाहिँ यहाँले पहिला त पानी निकासको व्यवस्था गर्नु पर्यो, अर्को धान यदि ढलिहाल्यो भने त्यसलाई तुरन्त उठाउनु पर्यो, किन अब त लामो झरी पर्दैन, लामो समय पानी पर्दैन, त्यसलाई उठाउनु पर्यो। यति गर्दा गर्दै सावधानी अप्नाउँदा अप्नाउँदै भिज्यो भने त्यो भिजेको धान र अनि नभिजेको धानलाई यहाँले सँगै सुकाएर राखेर लामो समय भण्डारण गर्न चाहिँ भएन, भिजेको धानलाई छुट्टै राखेर यहाँले जति सक्यो छिटो मिलसँग समन्वय गरेर बिक्री गर्नु पर्यो।
15: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यस वर्षको समग्र मनसून कृषिमा यसको प्रभाव र धानबाली भित्र्याउँदै गर्दाका सावधानी बारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
16: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
18: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
16: विशेषताहरू:
18: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
16: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
18: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
18: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
19: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
20: कृषि मन्त्र नार्कसँग।
21: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: भन्न चाहिँ सकिन्छ, तर अलिअलि चाहिँ फेरि सावधानी पनि अप्नाउनु पर्यो, किनभने अघि भने जस्तै स्थानीय वायुको प्रभाव चाहिँ रहन सक्छ, त्यस हिसाबले चाहिँ यहाँहरू अलिकता चनाखो हुने सूचना लिने चाहिँ गर्नु पर्यो। तर अब अस्तिको जस्तै अथवा गत वर्षहरूमा जस्तै तत्कालै ठूलो झरी परिहाल्नेवाला चाहिँ छैन, त्यो हिसाबले चाहिँ ढुक्क हुँदा हुन्छ।
1: तपाईँहरूले कृषि मौसम सल्लाह बुलेटिनमा चाहिँ अघिल्लो पटक जुन ठूलो वर्षाको पूर्वानुमान गरिएको थियो त्यति बेला काट्न ठिक्क परेको धान चाहिँ अहिले नकाट्नुहोस् नभित्र्याउनुहोस् भन्नुभएको थियो। अर्को कुरा पनि जोड्नु भएको थियो, जुन धानलाई चाहिँ अहिले मलजल गर्दै हुनुहुन्छ र रासायनिक मल विषादीहरू राख्दै हुनुहुन्छ, तपाईँले अघि जोड्नु भयो नि जात अनुसार भनेर, त्यो दुईटा सूचनाहरू थियो। अब विषादी हाल्न अब फेरि त्यस्तो आवश्यक छ कहीँ कतै भने अब चाहिँ गर्न सकिन्छ कि सकिँदैन, गर्ने हो भने कसरी गर्ने?
0: अब अहिलेको अवस्थामा चाहिँ लगभग अब धानबालीमा विषादी राख्ने एकदम ढिलो जसले लगाउनु भएको छ उहाँहरूकोमा चाहिँ
1: त्यो भनेको त भदौसम्म पनि रोपाई भएको थियो
0: भएको थियो त्यस्तो चाहिँ अलिक धेरै नै कम क्षेत्रफलमा छ र उहाँहरूले चाहिँ त्यही अनुसारको जातहरू पनि लगाउनु भएको छ। अब जात अनुसार पनि फेरि रोकिरहेको आक्रमण कम बढी हुने भन्ने हुन्छ। अर्को चाहिँ यहाँको मात्रै खेतमा धान बाँकी छ, अब वरपर सबैले भित्रै सक्नुभयो भने फेरि त्यतातिरको सबै उडेर चाहिँ फेरि त्यतातिर आक्रमण गर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ फेरि के हुन्छ, बीचमा कोही एकजनाले चाहिँ धेरै छिटो लगाउनु भएको छ, अरूकोमा चाहिँ ढिलो लगाइराखेको छ भने त्यो समय नमिल्दाखेरि पनि रोग किराले गर्ने आक्रमणहरू फरक हुन्छ। तर यद्यपि अबको अवस्था भनेको चाहिँ हामीले सरदरमा भन्दाखेरि चाहिँ लगभग जुनसुकै प्रकारको धानबालीमा अब लगभग विषादी हाल्ने चरण चाहिँ पार गरिसक्यो, त्यो त्यो अवस्था छ। र सँगै अर्को चाहिँ जस्तो यो जातको धानमा चाहिँ यस्ता रोग या किराहरू एकदमै धेरै बढे यो साल भन्ने खालको त्यस्तो रिपोर्टिङ पनि भएको छैन, तर यद्यपि रोग किराहरू त लाग्छ नै। यहाँहरूले स्थानीय प्राविधिकसँग सम्पर्क गरेर जुन राख्नुभयो अब चाहिँ लगभग त्यो अवस्था चाहिँ पार गरिसकेको जस्तो लाग्छ।
1: हो, असोज 15 पछाडि चाहिँ किसानहरूले आफ्नो पाकेको धान पाकेको बाला अब भित्र्याउने, त्यसै सुरक्षित रूपमा चाहिँ भण्डारणमा थन्काउने बेला चाहिँ अब सुरु हुन्छ। त्यो अनुसार चाहिँ किसानहरू खेत पस्न पनि सक्नुहुन्छ। यो गर्दै गर्दाखेरि स्थानीय वायुको अवस्था चाहिँ के छ त्यसमा चाहिँ ध्यान दिनु पर्यो भनेर तपाईँले जोड्नुभयो, यति कुरा चाहिँ मैले सही रूपमै भनिरहेको छु जस्तो लाग्छ। अब अघि हामी 110-120 दिनका चाहिँ जातका कुराहरू जोड्दै थियौं, जो असारको चाहिँ पहिलो हप्ता त्यो धान रोपाई भयो, अब चाहिँ त्यसलाई काट्न भित्र्याउन किसानहरू लाग्दै गर्दाखेरि के कुरामा चाहिँ अरू ध्यान दिने त?
0: अब चाहिँ त्यही केही स्थानहरूमा अझ विशेष गरी पहाड़ी भेगहरूमा चाहिँ यो स्थानीय वायुले जुन क्षणिक समयलाई वर्षा गराउँछ त्यो सम्भावना चाहिँ रहन्छ। यहाँले भन्नुभएको जस्तै असारको शुरूआती चरणमै र छोटो अवधिको धान लगाउनेहरूले त अस्तिको यो वर्षाको घटनाभन्दा अगाडि पनि छिटपुट काट्न शुरू गरिसक्नु भएको थियो। अब त त्यो त्यस्ता जातहरू चाहिँ अझ विशेष गरी भन्दा हामीले सुक्खा सेरिजका जातहरू अनि हरदिनाथ 1, हरदिनाथ 6 जस्ता जातहरू चाहिँ लगभग अब तयारी अवस्थामा छ। यहाँले मौसमको जानकारी लिएर काट्न शुरू गर्दा हुन्छ, तर राम्रोसँग पाक्नु चाहिँ पर्यो। फेरि पछि मौसम बिग्री पो हाल्छ कि भनेर हतार गरेर कहिलेकाहीँ हामी काँचे धान भित्र्याउँछौँ अनि त्यसले चाहिँ फेरि पछि यो पुतलीहरूको समस्याहरू चाहिँ भण्डारणमा आउँछ।
1: कुराकानीमा हुनुहुन्छ रामेश्वर रिमाल, उहाँ किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायको प्राविधिक अधिकृत पनि हुनुहुन्छ र हामीले विशेष गरी अहिले जुन धान बालीले झरी बेहोर्यो, ठूलो वर्षा बेहोर्यो र अबको अवस्था के छ, अब किसान चाहिँ खेत पस्न सक्नुहुन्छ कि हुन्न भन्ने विषयलाई अहिले हामीले जोड़िरहेका छौं। तपाईँले यसअघि रुझेको भिजेको ढलेको धानलाई चाहिँ सुरक्षा गर्ने केही उपायहरू चाहिँ जोड्नुभयो, अब कुनै कुनै क्षेत्रमा चाहिँ धान बाली भित्र्याउने बाला काट्ने त्यो बेला पनि भएको होला, हामी असोज 15 पछाडिको अवस्थामा पनि छौं। गाउँघरतिर त अब धान काट्ने बेला शुरू हो भनेपछि चाडपर्वको एउटा झल्को दशैं भित्रियो कि त्यो मौसम त्यस्तो आयो कि मौसम खुलियो कि भन्ने जस्तो पनि लाग्छ धान काट्न शुरू गर्दै गर्दा किसानहरू खेत पस्ने बेला हुँदै गर्दा। तर कहिलेकाहीँ तपाईँले अघि जोड्नुभयो दशैंका बेला पनि झरी परेका घटनाहरू छन्, त्यसले चाहिँ मौसमले अलिकति प्रभाव पारेका कुराहरू पनि छन्। झरीपछि कही अवस्थामा छौं फेरि हामी अहिले कुराकानी गर्दै गर्दाखेरि पनि किसानलाई मौसम र यस्ता सूचनाहरू निकै महत्वपूर्ण छन् भनेर तपाईँले अघि भन्नुभयो। अब पानी पर्ने हल्लाहरू पनि छन्, तपाईँले पनि सुन्नु भएको छ। अब आजको मौसम बुलेटिनले यस्ता कुराहरू चाहिँ कसरी समेट्ला, के आउला त, एउटा सानो चासो मैले यहाँनिर राखेँ।
0: हजुर, अवश्य पनि हामीले मौसम पूर्वानुमानमा आधारित रहेर कृषि मौसम सल्लाह बुलेटिन तयार गर्न चाहिँ हामीले मुख्य गरेर नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान 7 दिनको मौसम पूर्वानुमानलाई आधार मान्छौं। त्यस हिसाबले हेर्दा केही ठाउँहरूमा मनसुनी वायुको प्रभाव पनि रहेको, पश्चिम वायु

0: सक्रिय हुँदै गरेको र स्थानीय वायु पनि यो समयमा सक्रिय भएर क्षणिक वर्षा गराउन सक्ने हुनाले हल्कादेखि मध्यम वर्षा हुन सक्छ भन्ने खालको नै पूर्वानुमान आउनेवाला छ। त्यस हिसाबले नै हामीले किसानहरूलाई धान काट्न पाकेको धान काट्न शुरू गर्नुहोस् तर सूचना चाहिँ अध्यावधिक रूपमा लिँदै गर्नुहोस् है भन्ने हिसाबले नै बुलेटिनमा त्यो कुराहरू आउनेछन् भने केही सुझावहरू चाहिँ अस्तिको जुन 9 देखि 11 को भारी वर्षाले जुन उखु बालीमा धान बालीमा विशेष गरी बढ़ी नोक्सानी भएको छ त्यसलाई कसरी स्याहार गर्ने भन्ने कुराहरू चाहिँ हामी राख्नेछौ भने अरू चाहिँ हाम्रो फेरि यो क्यालेण्डर बेस्ड एडभाइजरीहरू पनि हुन्छ यो समयमा यो कर्म गर्ने यो कर्म नगर्ने भन्ने खालको हुन्छ त्यो कुराहरूलाई पनि हामी समेटेर बुलेटिन तयार गर्दैछौ।
1: भनेको सामान्य वर्षाले पनि धानको बाला भिजायो भने त्यसले नोक्सानी गर्न सक्ने हो कि होइन यो चाहिँ के छ?
0: हजुर, झरीको रूपमा 1-2 दिन नै भिज्यो लगातार रूपमा भने चाहिँ असर गर्छ। अब नत्र भने केही समय भिज्यो तर त्यसपछि मौसम सफा भएर घाम लाग्यो भने यहाँले त्यो जुन भिजेको बाला सुक्ने गरी घाम लाग्ने गरी त्यति समय चाहिँ पर्खिनु पर्यो अनि त्यसपछि फेरि त्यसलाई राम्रोसँग सुकाएर घाममा सुकाएर अनि भित्राउँदाखेरि त्यस्तो आतिनु पर्दैन। तर हामीले एउटा याद गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने लामो समयको लागि बकारीमा हामीले भण्डारण गर्नु अगाडि चाहिँ त्यसमा चिस्यान चाहिँ सकेसम्म कम हुने गरी प्रशस्त रूपमा हामीले 3-4 घाम भन्छौँ भन्दाखेरि त्यो चाहिँ कम्तीमा 12% आसपासमा यदि यहाँले त्यो नाप्न सक्नुहुन्छ भने त्यसरी चाहिँ चिस्यान रहने गरी चाहिँ भण्डारण गर्दा पछि भण्डारणमा लाग्ने रोग किराहरूको असर चाहिँ कम हुन्छ।
1: भनेको धानलाई पनि सुकाउनु पर्यो?
0: हजुर, पहिलो त हामीलाई त्यसलाई कुट्न सजिलो हुने हिसाबले धान काटेर खेतमै फिजाउने अब ठाउँ अनुसार कतै चाहिँ त्यसलाई पाँजो भन्ने गरिन्छ कतै निन भन्ने गरिन्छ त्यसलाई हामी 2-3 दिन खेतमा छोड्ने गर्छौं अनि त्यसपछि खल्यानमा ल्याएर त्यसलाई झार्छौं अनि पराल एकतिर धान एकतिर गर्छौं त्यसपछि पनि त्यो धानलाई सुकाएर अनि भित्राउँदाखेरि चाहिँ राम्रो हुन्छ। अब जसले मसिनको प्रयोग गर्नुहुन्छ अहिले त कस्टम हायरिङ सेन्टर
1: अहिले त खलोमै काट्ने खलोमै भित्राउने त्यस्तो पनि
0: आइसक्यो छ। अब पहिला जस्तो धेरै समय त्यसमा दिनलाई अब समयको पनि कुरा आउँछ लेबर चार्जको पनि कुरा आउँछ लेबर
1: लागतको
0: लागतको पनि कुरा आउँछ त्यस हिसाबले र अहिले चाहिँ सजिलो फेरि मेसिनहरू पनि उपलब्ध छ अनि त्यो हिसाबले जसले ठूलो क्षेत्रफलमा लगाउनुहुन्छ उहाँहरूले मेसिन प्रयोग गरेर झार्नुहुन्छ त्यस्तो केसमा त उहाँहरूले काट्दै धान झार्दै गर्नुहुन्छ तर त्यसलाई पनि कि त यहाँहरूले तुरन्त बिक्री गर्नु पर्यो लामो समय भण्डारण गर्ने हो भने चाहिँ 3-4 घाम कम्तीमा सुकाएर त्यसमा चाहिँ सकेसम्म मोइस्चरको मात्रा कम गरेर अनि बल्ल भण्डारण गर्नुपर्छ।
1: कतिपय किसानको त निकै धेरै धान हुन्छ नि रासका रास।
0: हजुर,
1: कति सुकाउने कति उठाउने अलिकति जटिल पनि होला।
0: हजुर, अब त्यस्तो केसमा चाहिँ उहाँहरूले मिलमा सम्पर्क गरेर लामो समय आफूले भण्डारण नगरिकन मिलमा चाहिँ लगातार रूपमा उहाँहरूले त्यो मिलमा पठाइराखेर बिक्री गर्ने
1: भनेको त्यो भनेको पूर्व तयारीमा आफूले चाहिँ गर्नु पर्यो। म यो सबै आफै एक्लै थन्क्याउन सक्दिनँ भित्राउन सक्दिनँ भने खलैबाट पनि व्यवस्थापन गर्दा भयो यही सल्लाह चाहिँ तपाईँको रह्यो। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृता रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले चाहिँ किसानहरूलाई अब मुख्य बाली धानको बेला छ धान भित्राउन खेत पस्न सक्ने सल्लाह दिँदै गर्दाखेरि अब मैले लगाएको धान तपाईँले भने अनुसार विभिन्न जातका होलान् यो पाक्यो पहेलपुर भयो अब मैले काट्दा हुन्छ भित्राउँदा हुन्छ भनेर ठ्याक्कै आँखैले देखेर जान्न सकिन्छ कि के छ किसानका अनुभव पनि होलान् अभ्यास पनि होलान्?
0: हजुर, सकिन्छ। अब जो किसान चाहिँ वर्षौंदेखि खेती गर्दै आउनुभएको छ उहाँले हेरेर पनि थाहा पाउनुहुन्छ। अर्को चाहिँ हामीले के पनि गर्न सकिन्छ भने स्थानीय रूपमा यो चलन चल्तीमा रहँदै आएको कुरा हामी खेतमा गएर विभिन्न ठाउँको चाहिँ धानको दाना झिकेर टोक्दाखेरि किटिक्क गर्यो भने अब यो चाहिँ राम्रोसँग भित्राउने अवस्थामा पुगेछ है भन्ने भनेर चाहिँ त्यो थाहा पाउन सकिन्छ। यदि त्यसलाई टोक्दाखेरि चाहिँ त्यो लिचिक्क गर्ने भन्छन् अथवा त्योबाट दुध जस्तो अलि कटक्क आवाज नआउने भयो भने चाहिँ त्यस त्यो राम्रोसँग सुकेको छैन है त्यसको भित्रको जुन दुध पसाएको अवस्था हुन्छ त्यो सुकेको छैन 1-2 दिन पर्खिनुपर्छ या 4-5 दिन पर्खिनुपर्छ है भनेर किसानहरूले त्यो थाहा पाउन सक्नुहुन्छ।
1: मिस्त्री टोक्दा जस्तो आवाज आयो भने काट्दा भयो
0: हजुर
1: त्यो नरिवल चबाउँदा जस्तो भयो भने अझै केही दिन पर्खिनु पर्यो यो चाहिँ सजिलो उदाहरण यसरी पनि हेर्न सकियो। हामी धानको विषयमा केन्द्रित रहेर अहिले कुराकानी जोडिरहेका छौं। ठूलो पानी पर्दैन भन्ने जुन पूर्वानुमान अहिलेको हप्तालाई छ र हल्का पानीले सामान्य वर्षाले भिज्दैमा चाहिँ केही हुँदैन हुँदैन, तर एक दुई दिनकै झरी मध्यम वर्षा भयो भने त त्यसले असर गर्छ भन्ने कुरा अघि पनि तपाईँले जोड्नुभयो। विगतका वर्षको तुलनामा यस वर्षको मनसुनमा चाहिँ केही नयाँ परिवर्तन अथवा भिन्नताहरू विगतलाई फर्केर हेर्दा देखिए? भोटेकोसी बाढीको त एउटा फरक पाटो छँदैछ, यो त्यस क्षेत्र आसपासको चाहिँ अवस्था समस्या तपाईँहरूसँग के आयो र यो मौसमको आवृत्ति प्रवृत्तिमा चाहिँ केही फेरबदल देखिए कि देखिएन?
0: हजुर, त्यस्तो फेरबदल देखिएन। अब मनसुनको बीचमा केही कुनै कुनै समयमा चाहिँ भारी वर्षा अति भारी वर्षा हुन्छ, त्यस्तो चाहिँ यो पटक पनि रह्यो, त्यो अवस्था रह्यो र मध्य प्रदेशमा चाहिँ तुलनात्मक रूपमा अलिकता कम पानी परेको अवस्था रह्यो। समग्र देशभरिको कुरा गर्नुपर्दाखेरि सरदरलाई थोरैले छुन सकेन, सरदरभन्दा कम नै वर्षा भएको अनौपचारिक जानकारी छ। त्यो हिसाबले चाहिँ यो पटकको मनसुन चाहिँ गत वर्षहरूको तुलनामा सामान्य जस्तो नै देखियो र यद्यपि जुन अस्ति यहाँले पनि जोड्नुभयो भोटेकोसीको जुन बाढीको कुरा, त्यो चाहिँ मनसुनी वायुले अथवा मनसुनी प्रणाली त्यहाँ ठोकिएर या त्यो ठाउँमा सक्रिय भएर पानी परेको नभएर त्यो चाहिँ फरक खालको घटना भयो र त्यसले जुन नोक्सानी पुर्याएको क्षेत्रहरू विशेष गरी रसुवा, नुवाकोट, धादिङ र
1: गोर्खा
0: चितवन, नवलपरासीसम्मको क्षेत्र छ, त्यहाँ चाहिँ अब अस्तिको वर्षा जुन 9-11 गतेको वर्षाले चाहिँ अघिल्लो पटकको जुन भदौ 10 गतेको बाढी छ त्योभन्दा पनि खोलाको बहाव बढ्ने गरी चाहिँ माथिल्लो क्षेत्रमा चाहिँ आएन। यद्यपि देवघाट र त्योभन्दा तल चाहिँ कर्णाली बेसिनको गण्डकीको बाढीले चाहिँ त्यहाँ डुबानहरू अलिअलि भएको छ भने जुन गोर्खा र माथितिरको भाग भनेको धादिङ, नुवाकोट, रसुवा त्यो भागमा चाहिँ पहिलाको बाढीले नै धान लगाइएको धेरै ठूलो क्षेत्रफलमा चाहिँ पहिले नोक्सानी गरिसकेको हुनाले त्यहाँ धान नै थिएन, त्यो खोलाको वरपर चाहिँ धान नै
1: खेती
0: नै रहेको थिएन, बगर मात्रै थियो। त्यस हिसाबले चाहिँ यो वर्षाले त्यो क्षेत्रमा चाहिँ थप क्षति चाहिँ भएन।
1: हो, जति क्षति बगरका रूपमा बन्यो त्यो सकियो, अरू चाहिँ क्षति भन्ने कुरा पछिल्लो वर्षाले चाहिँ त्यस्तो गरेन भनेर तपाईँले जोड्नुभयो। हामी त्यो क्षति पछाडिको चाहिँ न्यूनीकरणका कुरा अलिक केही बेरमा पनि जोडौला। अब धान कुहिनबाट जोगाउनु छ, त्यसै गरी क्षति न्यूनीकरण गर्नु छ, यी समस्याहरू छन्। बाढी पछाडिका कुरा जोड्नुभयो, कतिपय ठाउँमा चाहिँ ढलेको होला पश्चिमका चाहिँ केही तराई क्षेत्रहरू विशेष गरी भनेर चाहिँ जोड्नुभयो। ती जुन आए जानकारीमा आए नआउने पनि कतिपय ठाउँहरू छन्, धान ढलेका होलान्, त्योमा क्षति हुन सक्ने कुराहरू किसानले अहिले तत्कालै अरू केही गर्न सक्नुहुन्छ त अघि दिएका सरसल्लाह बाहेक?
0: लगभग त्यही सुझावहरू नै अथवा त्यही नै उपायहरू हो। ढलेको धान खेतमा जति सकिन्छ त्यसलाई त्यहाँबाट पानी निकास छिटो गर्ने, त्यसलाई उठाउने र भिजेको धानलाई लामो समय भण्डारण नगर्ने, मिलहरूसँग समन्वय गरेर चिउरा भुजाको लागि त्यो चाहिँ तुरन्त बिक्री गर्ने।
1: किसानले चाहिँ धान काट्नु अघि पनि अलिकति ध्यान चाहिँ पुर्याउनु पर्यो, उसो भए
0: पुर्याउनु पर्छ। यहाँहरूले चाहिँ जस्तो आज मजाले घाम लागेको छ भनेर धान काटेर खेतमै छोड्नुभयो भने चाहिँ फेरि सूचना लिनु भएको छ दुई तीन दिन सफा रहन्छ भने त केही फरक परेन, नत्र भने चाहिँ फेरि सामान्य पानी पर्यो भने पनि फेरि यहाँहरूको जुन काटेर फिजाएको धान भिज्न गयो भने चाहिँ त्यसले धान बालीमा त दानामा त असर गर्यो, परालमा पनि असर गर्छ। फेरि त्यस्तो परालहरू चाहिँ छिटो कुहिने अनि त्यसलाई पछि एक ठाउँमा जम्मा गर्दाखेरि राम्रोसँग नसुक्दै जम्मा गर्दाखेरि त्यसमा ढुसीको विकास हुने अनि त्यस्तो पराल चाहिँ पशुवस्तुलाई खुवाउँदाखेरि त्यसको पाचन प्रक्रियामा असर गर्ने, पशुवस्तुलाई नै असर गर्ने त्यस्तो समस्या चाहिँ हुन्छ। त्यो भएर यहाँले चाहिँ धान अन्नलाई मात्रै ध्यान नदिकन परालालाई पनि ध्यान दिनुपर्ने हुन्छ।
1: पराल जुन पशु चौपायाका लागि पछिसम्म खुवाइने चाहिँ घाँस बालीका रूपमा चाहिँ प्रयोग गरिन्छ, त्यसलाई पनि ध्यान दिन किसानका लागि त्यो आवश्यकता पनि छ। अब पछिसम्म चाहिँ खुवाउने बाली नै भयो धानको सँगसँगै। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृता रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र विशेष गरी हामीले अब किसान खेत पस्दै गर्दाखेरि मुख्य बाली धानमा चाहिँ के कस्ता सावधानी र कुराहरू चाहिँ जानकारीमा राख्ने भनेर चाहिँ चर्चा गरिरहेका छौं। तपाईँले आधिकारिक कृषि मौसम सल्लाहका चाहिँ लिने भनेर चाहिँ जोड्नु भएको छ, मौसमी सूचना त्यसै गरी कृषि मौसमी सूचना चाहिँ अलि आधिकारिकै हो भनेर चाहिँ कसरी सहजै प्राप्त गर्न सकिन्छ र अहिलेसम्मको हाम्रो अवस्था र व्यवस्था चाहिँ के छ त?
0: अब सुझावहरू चाहिँ जस्तो अझ कृषि क्षेत्रसँग सम्बन्धित
1: धेरै त सामाजिक सञ्जालबाटै नागरिकले चाहिँ किसानहरूले चाहिँ ती कुराहरू लिने गर्नु भएको छ, तर यो आधिकारिक छ है, यो हो भनेर पनि बुझ्न त सक्नु पर्यो नि,
0: सक्नु पर्यो। त्यसको लागि चाहिँ मुख्य र अहिले भर पर्दो सजिलो सबैले फलो गर्ने भनेको त सञ्चार माध्यमहरू नै भयो। अब यहाँहरूले चाहिँ जस्तो एफएम रेडियोहरूबाट टेलिभिजनहरूबाट जुन समाचार आउने गर्छ त्यो त्यो कुरालाई पनि ध्यान दिनु पर्यो, त्यो आधिकारिक हुन्छ। त्यस्तै गरी अर्को चाहिँ नेपाल मौसम विज्ञान विभागको फेसबुक पेज छ, ट्विटर छ, त्यो त्यसलाई फलो गर्नुभयो भने त्यो पेजमा आउने सूचनाहरू पनि आधिकारिक हुन्छ। त्यस्तै गरी कृषि मौसम सल्लाह बुलेटिनको हकमा चाहिँ यहाँहरूले नेपाल कृषि अनुसन्धान परिषदको वेबसाइटमा जुन राख बुलेटिन राखेको हुन्छ त्यो सूचना भर पर्दो छ। त्यस्तै गरी कृषि वन तथा पर्यावरण मन्त्रालयको वेबसाइटमा पनि यो सूचना उपलब्ध हुन्छ। कृषि वातावरण नार्क फेसबुक पेजलाई यहाँहरूले लाइक या फलो गर्नुभयो भने त्यहाँ पनि हामीले अध्यावधिक सूचनाहरू राख्ने गरेका छौं। त्यस्तै गरी विभिन्न पालिकाका प्राविधिकहरूसँग जोडिने गरी चाहिँ हामीसँग वाट्सएप ग्रुपहरू पनि छन्, ती ग्रुपहरूमा राखेको सूचनाहरू पनि आधिकारिक हुन्छ। सुझावको लागि त यहाँहरूले आधिकारिक बाहेक अरू स्वतन्त्र व्यक्तिको सुझावहरू पनि सुझावको रूपमा लिन केही समस्या भएन, तर मौसम पूर्वानुमानको कुरा चाहिँ त्यो अनुसार चाहिँ हामीले तयारी पूर्व तयारी गर्नुपर्ने हुनाले कहिलेकाहीँ हामीलाई चाहिँ अलिक बढी त्रसित गराउने गरी पनि केही कुराहरू आएका हुन सक्छन्। कहिले चाहिँ एल्गोरिदमको इफेक्टले अघिल्ला वर्षहरूका त्यो फोटो भिडियोहरू पनि अहिले चाहिँ हाम्रो फ्रन्टमा चाहिँ आइराखेको हुन सक्छ, त्यो त्यो कुराहरूमा चाहिँ यहाँहरू विशेष गरी चनाखो रहनु पर्यो
1: र आधिकारिक मौसमी सूचनाहरू र कृषि मौसमका चाहिँ जानकारीहरू लिन सके किसानका लागि फाइदा नै हुन्छ। तपाईँले अघिसम्म जोड्दै गर्दाखेरि यो मुख्य बाली धानमा चाहिँ धान बालीको चक्र वा अन्य सामान्य अवस्थामा गरिने खेती भन्दाखेरि जुन अहिले परिवर्तनका मौसमी परिवर्तनका चक्रहरू देखिएका छन् नि, त्यसलाई केही फेरबदल गर्नुपर्ने त्यस्तो केही लागेको छ कि तपाईँ आफ्नो विचार त्यस्तो केही छ?
0: अब यो चाहिँ स्वाभाविक रूपमा मनसुनको उत्तरार मनसुन सकिने बेलामा या सकिसकेपछि पनि ठूलो वर्षा भएर धान खेतीमा क्षति गरेको हुनाले चाहिँ अब यो त्योभन्दा अगाडि नै धान भित्र्याउने गरी एकदम छोटा अवधिका जातहरूमा जानुपर्छ कि भन्ने खालको यो बहसको रूपमा चाहिँ यो आएको छ। नेपाल कृषि अनुसन्धान परिषदले छोटा अवधिका जातहरू विकास गर्नलाई पनि क्रमशः काम गर्दै चाहिँ आइरहेको छ, तर ठ्याक्कै हामीले अवधि तोकेर यति अवधिभित्र चाहिँ हामी यति जात विकास गर्छौं भन्ने अवस्थामा पुगेर अनुसन्धान भइसकेको चाहिँ छैन, तर आगामी दिनहरूमा त्यसमा पनि हामीले अनुसन्धानको कार्यलाई चाहिँ त्यो दिशातिर पनि सोच्नुपर्छ कि भन्ने चाहिँ हामीलाई बोध भएको छ।
1: नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। हामीले यस वर्षको समग्र मनसुन अहिलेसम्मको अवधिमा चाहिँ मुख्य बाली धानमा यसको प्रभाव र अन्य खेती किसानीका विषयमा चाहिँ कुराकानी जोडिरहेका छौं। तपाईँले मनसुन अवधिको वर्षा त्यसै गरी चिस्यान लगायतका यी कुराहरूलाई पनि जोड्नुभयो र अब खेत पस्दै गरेका किसानहरूले ध्यान दिनुपर्ने कुराहरूलाई पनि जोड्नुभयो। पूर्वमा कुरा जोड्दा खेरि मधेसतिर चाहिँ उखुलाई अलिकति जोगाउनु पर्ने अवस्था छ भनेर भन्नुभयो। त्यसै गरी समग्र धानको चाहिँ भित्र्याउने बेला ध्यान दिनुपर्ने कुराहरू जोड्नुभयो। सुरक्षित भण्डारणका कुरा किन महत्वपूर्ण छन् जुनसुकै बाली भित्र्याए पनि?
0: भण्डारणमा पनि रोग र किराहरूको असर हुने हुनाले र त्यो चाहिँ हामी कति अवधिको लागि भण्डारण गर्छौं त्यो अनुसारको तयारी पनि गर्नुपर्ने हुनाले भण्डारण पनि त्यत्तिकै महत्वपूर्ण छ। किन हामी धान लगाए जुनसुकै बाली त भित्र्याउँछौं, भित्र्याएपछि हामीले कुनै एउटा कुनामा या कुनै एउटा स्ट्रक्चरमा त्यसलाई राखिदिएपछि हामी त त्यसलाई क्रमशः बिस्तारै प्रयोगमा ल्याइरहेका हुन्छौं, तर भित्र त त्यहाँ पनि क्षति नोक्सानी भएको हुनसक्छ। खेतमा जस्तो हाम्रो नाङ्गो आँखाले प्रत्यक्ष रूपमा देखिने त हुँदैन, दिनकै हाम्रो निगरानी पनि नपुग्न सक्छ। त्यस हिसाबले चाहिँ यहाँहरूले केही कुराहरू भण्डारण गर्नु अगाडि नै सावधानीहरू अप्नाउनुपर्छ भने भण्डारण गरेको चाहे त्यो अन्न होस् या घाँस पराल होस् त्यसलाई पनि नियमित रूपमा अनुगमन गर्ने हेर्ने त्यहाँ कुनै समस्याहरू छन् कि भन्ने कुरामा चाहिँ चनाखो रहनुपर्छ।
1: अब जो जो किसानहरूले धान भित्र्याउँदै हुनुहुन्छ, खेती थन्क्याउँदै हुनुहुन्छ र भण्डारण गर्दै हुनुहुन्छ, त्यसपछि चाहिँ फेरि पनि हाम्रो कृषि जग्गा खेत बारी खाली हुने अवस्था आउँछ र त्यसको अर्को तयारी चाहिँ शुरू हुन्छ। अब अहिले मनसुनमा जति पानी पर्यो, जति पछिल्लो यो झरी पर्यो, यस्ता कुराहरूले आउँदो हिउँद र हिउँदे बालीको खेतीलाई चाहिँ कतिसम्म चाहिँ प्रभाव पार्ने गर्ला र तपाईँले अघि एलनिनोको चाहिँ विकास क्रम पनि जोड्दै हुनुहुन्छ, त्यसको असर चाहिँ कस्तो देखिएला? हामी अलि परसम्मको चाहिँ पूर्वानुमानलाई हेरौँ न।
0: अब अहिले जसको उचो जग्गा छ र जसले धान भित्राउन सुरु गरिसक्नु भएको छ उहाँहरूले विशेष गरी पहाड़ी भेगमा तोरी लगाउने समय भयो, अब यहाँहरूले चाहिँ तोरी लगाउन सुरु गर्नुहुन्छ। त्यस्तै गरी तराईको उच्च भागहरूमा पनि तोरी र अब त्यहाँ मुला पनि लगाउन सुरु गरिसक्नु भएको छ, अब बिस्तारै आलु लगाउने समय पनि भयो। त्यस हिसाबले जुन अस्तिको पानी पर्यो त्यसले चाहिँ लगभग धेरै जसो देशका अधिकांश भूभागहरूमा चाहिँ चिस्यानको मात्रा चाहिँ प्रशस्त भएको छ। अब धान भित्राएर त्यो चिस्यान कायम हुँदैमा, चिस्यान नसुक्दैमा चाहिँ यहाँले अर्को बाली लगाउने तयारी गर्न सक्नुहुन्छ। र अर्को कुरा रह्यो हिउँदे वर्षाको कुरा, र हिउँदको समयमा हुने वर्षालाई एल्निनोले कस्तो असर गर्छ भन्ने पक्ष रह्यो होइन। अब त्यसमा चाहिँ हिउँदे वर्षा के कति हुने कस्तो रहन्छ भन्ने पनि जल तथा मौसम नेपाल मौसम विज्ञान विभागको सायद आज भोलिमा त्यो बुलेटिन आउँदैछ तीन महिनाको लागि, अक्टोबर नोभेम्बर र डिसेम्बरको लागि। अब त्यो चाहिँ कस्तो आकलन आउँछ त्यो चाहिँ हामीले पनि हेर्न बाँकी छ। र समग्र रूपमा हामीले भन्नुपर्दा चाहिँ गत वर्षहरूको पनि अनुभवलाई हेर्दा चाहिँ हिउँदमा चाहिँ पानी अलिकता कम परेको, सुक्खा हिउँदमा चाहिँ सुक्खा बढ्दै गएको हुनाले विशेष गरी यहाँहरूले व्यावसायिक तरकारी खेतीहरू गर्नुहुन्छ भने चाहिँ पक्कै पनि यहाँहरूले सिंचाईको व्यवस्था हुने जग्गाहरूमा नै गरिराख्नु भएको छ, सिंचाईलाई प्राथमिकता दिनु पर्यो। र अर्को चाहिँ एलिनो वर्ष र हिउँदे वर्षमा चाहिँ कस्तो सम्बन्ध छ भन्ने पनि अब त्यो चाहिँ विगतका वर्षहरूमा हेर्दाखेरि चाहिँ एल्निनो भएको वर्षमा चाहिँ पश्चिमी वायु सक्रिय नै रहने गरेको देखिएको छ। र त्यस हिसाबले चाहिँ जस्तो मनसुनमा चाहिँ एल्निनो वर्षहरूमा पानी कम परेको देखिएको छ भने हिउँदको वर्षामा चाहिँ एल्निनोले सकारात्मक असर पो पारेको हो कि भन्ने जस्तो विगतका तथ्याङ्कहरू चाहिँ छ। तर त्यो हरेक पटकको एल्निनोले फरक खालको प्रभाव पार्ने हुनाले यो पटक पनि हिउँदमा चाहिँ सरदर नै वर्षा हुन्छ या सरदरभन्दा बढी नै हुन्छ भनेर आश गर्न त सकियो, तर हामीले अहिले नै त्यो त्यसको आकलन चाहिँ पाइसकेका छैनौं।
1: कतिपय अवस्थामा त मौसमविदहरूले चाहिँ सुक्खा खडेरी बढ्ने पो भनेर अलिकति चिन्ता व्यक्त गर्नुभएको थियो, यो ठ्याक्कै चाहिँ बढ्ने भनेर चिन्ता व्यक्त गर्दाखेरि किसानलाई कस्तो प्रभाव पर्छ भन्नेतर्फ पनि ध्यान दिन सकिन्छ होला नि।
0: हजुर, सकिन्छ। अब उहाँहरूको उद्देश्य त सजग गराउने नै रहन्छ, यद्यपि त्यो सूचना कसरी गयो र त्यो ग्रहण गर्ने व्यक्तिले चाहिँ कसरी ग्रहण गर्नुभयो त्यो कुराले पनि फरक पार्छ। तर पटक पटक एल्निनो वर्ष हो, सुक्खा बढ्छ, सुक्खा हुन्छ भन्दै गर्दाखेरि एक खालको डर चाहिँ किसानहरूमा त्यो पैदा भएको हामीले पनि महसुस गर्यौं।
1: भनेको आउँदा दिनमा चाहिँ तपाईँहरूले आफ्नो बुलेटिनमा पनि यस्ता कुराहरूलाई समेट्ने प्रयास चाहिँ गर्नुहुन्छ भन्ने
0: गर्छौं गर्छौं हामी समेट्छौं। जस्तो यो ऋतुगत आकलन आएपछि पनि ल यो सिजन भरिलाई चाहिँ सरदरमा यस्तो हुँदैछ है, तपाईँहरूले यो यो काम गर्नुहोस् यो यो नगर्नुहोस् भनेर हामी बुलेटिनमा चाहिँ सुझाव दिन्छौं भने अब हरेक हप्ता के कस्तो रहन्छ त्यो आधारमा पनि हामी सुझाव दिन्छौं। त्यो भएर यहाँहरूले हाम्रो बुलेटिनलाई फलो गर्नुभयो भने पनि धेरै कुराहरू चाहिँ त्यहाँ जानकारीको रूपमा पनि यहाँहरूले लिन सक्नुहुन्छ, पूर्व तयारीको लागि पनि ती जानकारीहरू लिएर पूर्व तयारी गर्न सक्नुहुन्छ।
1: उसो भए रिमालज्यू, तपाईँले भने जस्तै मौसमकै अनिश्चितता हुने, खेतीबाली क्षति हुने, जोखिम पनि हुने किसानका लागि, यो अवस्थामा सरकार, सम्बन्धित निकाय, त्यसै गरी तपाईँहरू जस्तै संघ संस्था, नार्क जस्ता चाहिँ संस्थाहरू, यो निकायहरू हुन् नि किसानका लागि त चाहिने नजिकका निकायहरूले, अब थप चाहिँ मौसमकै अवस्थालाई, एल्निनो विकास हुँदै गरेको चक्रको चाहिँ प्रभावलाई ध्यानमा राखेर के काम अहिलेदेखि शुरू गर्ने हो त, त्यस्तो के पूर्व तयारी थाल्ने त?
0: हिउँदको समय तुलनात्मक रूपमा कम पानी पर्ने समय भएको हुनाले यहाँहरूले चिस्यान रहँदैमा अब लगाउने बाली लगाउने, त्यस्तै गरी सिंचाईको व्यवस्थालाई प्राथमिकतामा राख्ने, र नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा बाट तीन दिनको र सात दिनको पूर्वानुमान हुन्छ, आकलन हुन्छ, त्यो सूचनालाई मध्यनजर गर्ने, त्यो अनुसारको चाहिँ कृषि कर्महरू गर्ने, र त्यसैको आधारमा हामीले यो कृषिमा पनि बाली पिछेको चाहिँ सुझाव सल्लाहहरू दिएका हुन्छौँ, त्यो सुझाव सल्लाहलाई चाहिँ यहाँहरूले फलो गर्ने, त्यति गर्दाखेरि पनि धेरै क्षति न्यूनीकरण गर्न सकिन्छ। र अर्को कुरा चाहिँ प्राविधिकहरूसँग पनि यहाँहरू निरन्तर सम्पर्कमा रहनुपर्छ, कतिपय कुराहरू सामान्य जानकारीहरू पनि हामीलाई कुनै अवस्थामा नहुन सक्छ, त्यस्तो अवस्थामा चाहिँ यो कृषि प्राविधिक, पशुपालन अथवा भेटनरी प्राविधिक, मत्स्य प्राविधिकहरूसँग यहाँहरू निरन्तर सम्पर्कमा रहेर उहाँहरूको चाहिँ सुझाव लिएर र आफूलाई परेका समस्याहरू पनि सेयर गरेर म यस्तो समस्याहरू देखिएको छ है यसमा के गर्ने भनेर चाहिँ यहाँहरूले दोहोरो टू वे कम्युनिकेसन गर्दाखेरि चाहिँ यस्ता क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ
1: भनेको तपाईँहरू माझ पनि किसानहरूले समस्या गुनासा राख्न सक्नुभयो
0: सक्नुहुन्छ हामीसँग एउटा डेडिकेटेड नम्बर नै छ टोल फ्री नम्बर छ हरेक शुक्रबार 4 देखि 6 बजेसम्म यहाँहरूले फोन गरेर कुराकानी गर्न सक्नुहुन्छ त्यो नम्बर चाहिँ 1135 1135 जम्मा 4 अङ्कको नम्बर रहेको छ र त्यो चाहिँ यहाँहरूलाई आफ्नो शुल्क पनि लाग्दैन यहाँहरूले एनटीसी या एमसेल जुनबाट कल गर्दा पनि त्यो नम्बरमा कल गर्दा यहाँहरूलाई पैसा लाग्दैन र एकैपटक धेरै खाल प्रकारका विज्ञहरूसँग कुराकानी गर्न सक्नुहुन्छ अब हाम्रो त फेरि कस्तो छ भने थोरै तरकारी लगाइन्छ थोरै क्षेत्रफलमा फेरि गहुँ लगाइन्छ थोरै क्षेत्रफलमा तोरी लगाइन्छ होइन अनि पशु पनि एउटा एउटा दुईवटा गाईबस्तु पनि पालेका हुन्छौँ उस्तै परे 4-5 वटा भेडा बाख्रा पनि हुन्छ हाम्रो त यस्तो खालको सिस्टम छ नि त त्यो हिसाबले चाहिँ किसानहरूले एकैपटक त्यहाँ फोन गरेर पालै पालो पशुपालनसँग सम्बन्धित समस्याको लागि पनि अथवा जिज्ञासाको लागि पनि खेतीबाली सम्बन्धी पनि माटो र मल सम्बन्धी जानकारीको लागि पनि मत्स्यपालन सम्बन्धी जानकारीको लागि पनि यहाँहरूले शुक्रबार 4 देखि 6 बजेसम्म 11:35 1135 कल गरेर यो सुविधा लिन सक्नुहुन्छ
1: भनेको समग्र कृषि मौसम कृषि समस्या यी सबै कुराहरू चाहिँ किसानले एकमुष्ट त्यहाँ जोड्न सक्नुहुने भयो चासो राख्न सक्नुहुने भयो र त्यसै अनुसार अनि मैले फेरि पनि कार्यक्रमको अन्तिममा चासो राखेँ अब असोज मध्य पछाडि चाहिँ खेत पसेका किसानले अब कहिलेसम्म चाहिँ धान थन्काइसक्नुहुन्छ र अर्को तयारीमा चाहिँ लाग्नुहुन्छ यो कति लामो अवधि हुन्छ त
0: हजुर अब यो जसरी धान लगाउँदाखेरि चाहिँ हाम्रो जस्तो सबभन्दा सुरुमा रोपाई भएको र अन्तिमसम्म भएको हेर्दा झन्नै 1.5 महिना अथवा त्योभन्दा अझ प्लस हुन्छ नि अब त्यस हिसाबले धान भित्राउने समय पनि 1.5 महिनै नै त जाँदैन है तर पनि करिब करिब झन्डै 1 महिना जस्तो चाहिँ यो रहन्छ अनि जसले छिटो लगाउनु भएको छ उहाँहरूको अलिक छिटो हुने हो उहाँहरूले फेरि त्यही अनुसारको हिउँदे बालीहरूलाई चाहिँ तयारी गर्न सक्नुहुन्छ करिब करिब 1 महिना जस्तो त अब यो जान्छ फेरि
1: उसो भए यही असोज कार्तिकमा चाहिँ धान भित्र्याउँदै गर्दा र अरू खेतीपाती गर्दाखेरि जो किसानहरू खेती कर्ममा संलग्न हुनुहुन्छ उहाँहरूलाई महत्वपूर्ण अन्तिमको सल्लाह सुझाव चाहिँ के छ त तपाईँको
0: यहाँहरूले मौसमले प्रत्यक्ष पार्ने प्रभाव पार्ने हुनाले मौसम पूर्वानुमान मौसमी आकलनहरूलाई यस्ता सूचनाहरूलाई ध्यान दिनुहोस् सूचनाहरू लिँदाखेरि सकेसम्म भरपर्दो र सुनिश्चित स्रोतबाट सूचनाहरू लिने गर्नुहोस् र नेपाल कृषि अनुसन्धान परिषदले साप्ताहिक मौसम पूर्वानुमानको आधारमा तयार गर्ने कृषि मौसम सल्लाह बुलेटिन विभिन्न माध्यमहरूबाट चाहिँ हामी प्रचार प्रसार गरिरहेका छौँ यहाँहरूसम्म आउने व्यवस्था गरिरहेका छौँ त्यसमा आधारित रहेर कृषि कर्महरू गर्नुहोस् र केही समस्याहरू परेमा नहिचकिचाइकन प्राविधिकहरूलाई आफ्नो समस्याहरू राख्ने गर्नुहोस् र उहाँहरूको सुझाव अनुसार कृषि कर्महरू गर्नुहोस्
1: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 11:35 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट र सुरक्षा।
4: शुक्ला गण्डकी एफएम 97.6।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट, प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट, प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460-89-29। दमौली शाखाको लागि सम्पर्क 98-060-13-425।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141411178, 98560077।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बज्यो.
4: नमस्कार, म हृदय रिमाल. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम. रातो नदीको बाँध भत्किएपछि महोत्तरीको जलेश्वर बजार जलमग्न. मुस्ताङको कोर्ला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए. जोमसम कोर्ला सड़क भने सञ्चालनमा. हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित. कांग्रेसको देउवा समूहको 3191 वड़ामा अधिवेशन सम्पन्न. संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ़दै. इरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो. हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण. र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता. सन् 2027 एक दिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक. नेपाल खबरमा अब पूरा खबर. यस वर्षको मनसून बाहिरिने चरणमा पुगेको छ, तर कहिलेदेखि बाहिरिन्छ भनेर ठ्याक्कै भन्न नसकिने मौसमविदको भनाइ छ. मनसून बाहिरिने औसत मिति आज अक्टोबर 2 तारीख हो. अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान छ. मौसमविदका अनुसार मनसून देशभरबाट एकै पटक बाहिरिँदैन. यो पश्चिमी भागबाट क्रमशः हट्दै पूर्वी भागबाट बाहिरिन्छ. नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीख अर्थात जेठ अन्तिम हप्ता हो. यस वर्ष मनसून यो मितिभन्दा 6 दिन ढिला असार 5 गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलदै असार 16 गते देशभर पुगेको थियो. अब मनसून बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको भन्ने सम्भावना छ. महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ. यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का 1-2 ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ. कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका 1-2 ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ. लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ. रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ. बलवा नगरपालिका, पञ्चोटी तथा महोत्तरी गाउँपालिकाको गोरीगमा र मडै बस्ती नजिक बाँध भत्किएपछि नदीको पानी जलेश्वर बजार क्षेत्रमा पसेको छ. गएको मंगलबार भत्किएको बाँधबाट पानी बस्ती र खेततर्फ पस्दै अस्ति बुधबार बेलुकीदेखि जलमग्न बनेको थियो. पानी निकासको उचित व्यवस्था नहुँदा बजार क्षेत्रमा पानी जम्दै गएको छ. जलेश्वर 1 नगरपालिका चोकदेखि हटिया क्षेत्रसम्म सड़कमा पानी जमेको छ. बाढ़ीका कारण गाड़ी चलाउन तथा पैदल हिँडुलमा समेत समस्या भएको स्थानीयले बताएका छन्. बाँध भत्किँदा महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरीगमा तथा जलेश्वर नगरपालिकाका छोटका रतबारा, बजराही र धवलीमा धान बालीमा क्षति पुगेको छ. किसानका अनुसार बाढ़ीले काट्ने बेलाको धान ढलाएर नोक्सान गरेको छ. स्थानीयका अनुसार बन्चौरी क्षेत्रमा हरेक वर्ष बाँध भत्किने गरेको छ. गएको वर्ष पनि त्यही क्षेत्रमा बाँध भत्किएपछि जलेश्वर डुबानमा परेको थियो. प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नगर क्षेत्रमा पसेपछि भत्किएको बाँध तत्काल मरमत सम्हार गर्ने र जलेश्वरको पुछारबाट पानी निकास गर्ने काम शुरू गरिएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य र विनाशकारी विपदका लागि परम्परागत पूर्व सूचना प्रणाली पर्याप्त नहुने बताउनु भएको छ. काठमाडौँमा हिजो भएको परिवर्तनशील हिमालयमा जल सुरक्षा विषयक उच्चस्तरीय संवादमा उहाँले बाढ़ी नदीमै सीमित हुन्छ र घरसम्म आइपुग्दैन भन्ने आम बुझाइका कारण पछिल्लो समय मानवीय क्षति हुने गरेको बताउनुभयो. भदौ 10 गते भटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको स्मरण गर्दै उहाँले यस्ता विपद हिमाली सुनामीको संज्ञा दिनुभएको छ. चीनबाट सामान सहित आएका 150 भन्दा धेरै कन्टेनर कोरला नाकाको हेचुङ भन्सारको यार्डमा रोकिएका छन्. भन्सार कार्यालयका प्रमुख विदुर चुणालका अनुसार यार्डमा रहेका झण्डै 90% कन्टेनरको भन्सार जाँचपास भइसके पनि सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ पठाउन सकिएको छैन। बाँकी कन्टेनरको जाँचपासको प्रक्रिया पनि दुई दिनभित्र सक्ने उहाँले बताउनुभयो। गएको शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बेनी जोमसम कोर्ला सड़क खण्डका 46 ठाउँमा पाड़ी पहिरो र नदी कटानले क्षति पुर्याएको थियो। तातोपानी र रसागोरी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोर्ला नाका पनि सड़क अवरूद्ध भएपछि व्यापार प्रभावित भएको भन्सार प्रमुख चुडालले बताउनुभयो। दशैं तिहार लक्षित सामान आयात हुने समयमा सड़क अवरूद्ध हुँदा राजस्व संकलनमा समेत असर परेको भन्सार कार्यालयको भनाई छ। यसैबीच वर्षाका कारण 5 दिनदेखि अवरूद्ध जोमसम कोर्ला सड़क खण्ड हिजोदेखि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। यता हिमपातका कारण कैलाश मानस सरोवर दर्शनका लागि चिनिया पक्षले आवत जावत बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार पर्सीदेखि नाका खुल्ने अनुमान छ। यस वर्ष अहिलेसम्म हिल्सा नाका हुँदै 6010 जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन्। मानसरोवरको दर्शनको मुख्य समय सकिने लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवतजातसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र बनेको छ। संस्थापन इतर समूहले देशभरका 6743 वडा मध्ये 3191 वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो सम्पन्न वडा अधिवेशन अन्तर्गत कोशी प्रदेशका 1157 वडा मध्ये 577, मधेसका 1271 मध्ये 402, बागमतीमा 1121 मध्ये 563, गण्डकी प्रदेशमा 762 मध्ये 366 वडामा अधिवेशन सम्पन्न भएको छ। यस्तै लुम्बिनी प्रदेशका 983 मध्ये 550, कर्णालीमा 715 वडा मध्ये 277 तथा सुदूरपश्चिममा 734 वडा मध्ये 456 वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। संस्थापन इतर समूहको 15 महाधिवेशन आउँदो मंगिर 21-23 गतेसम्म गर्ने तय छ। यता कांग्रेसको संस्थापन पक्षमा अधिवेशनको तयारी अघि बढ़ेको छ। संस्थापन पक्षले पर्सी काठमाडौँमा महाधिवेशन उद्घाटन गर्दैछ। महाधिवेशन नजिकै जाँदा संस्थापन पक्षमा विभिन्न पदका लागि आकांक्षीहरूको संख्या पनि बढ़दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। असोज 8 देखि 11 गतेसम्म परेको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा जलविद्युत आयोजन र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत उत्पादन तथा आपूर्ति प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा रहेको 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजनाको बाँधमा बाढ़ी पस्दा विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यसै गरी बाढ़ी पहिरोका कारण दाना खुरकोट 220 केभी प्रसारण लाइनमा पनि क्षति पुगेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर, धीरच्याङ र दोभाको भीरकाटी क्षेत्रमा 4 टावर ढलेपछि प्रसारण लाइन अवरूद्ध भएको छ। उता कञ्चनपुरको दोधारा चाँदरी नगरपालिका र भीमदत्ता नगरपालिकालाई जोड्ने ऐतिहासिक झलुङ्गे पुलको पिलर भत्किएपछि स्थानीयवासी, व्यवसायी र पर्यटन क्षेत्रमा चिन्ता बढ़ेको छ। पूर्व ओडा सदस्य भीमबहादुर सिंहले पुल दोधारा चाँदनीको पहिचान र इतिहाससँग जोड़िएको भन्दै तत्काल पुननिर्माण गर्न माग गर्नुभयो। पिल्लर भत्किएपछि आवागमन बन्द छ। महाकाली नदीमा ठूलो बाढ़ी नआए पनि गएको बुधबार बिहान पुलका 8 पिल्लर मध्ये दोधारा चाँदनीतर्फको तेस्रो पिल्लर भत्किएपछि पुलमा आवागमन रोकिएको छ। 22 वर्ष अघि निर्माण भएको यो पुल दोधारा चाँदनीलाई जिल्लाको सदरमुकामसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको थियो। अब विदेशको खबर। अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति थप बढ़ाउने तयारी गरेको छ। अमेरिकी सेनाले थप झण्डै 9,000 सैनिक तथा मरिन सहित तेस्रो विमान वाहक युद्ध समूह र अर्को ल्याण्डिङ समूह मध्यपूर्वतर्फ पठाउन थालेको समाचारमा जनाइएको छ। यससँगै आउँदो अक्टोबरको अन्त्य वा नोभेम्बरसम्म इरान वरपर 3 अमेरिकी विमान वाहक समूह र 2 ल्याण्डिङ समूह रहने अपेक्षा गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी संचार माध्यमका अनुसार यसअघि नै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शक्तिसँग थप सैनिक र युद्धपोत जोड़िएपछि त्यस क्षेत्रमा अमेरिकी नौसैनिक तथा हवाई शक्ति उल्लेख रूपमा बढ़ने अनुमान छ। यसैबीच विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलमार्गमा तनाव बढ़ेको बीबीसीले जनाएको छ। जलमार्गबाट गुज्रिरहेका ठूला तेल ट्याङ्करमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ। पछिल्ला दिनमा हर्मुज क्षेत्रमा ट्याङ्करमाथि भएका आक्रमण र अमेरिकी सैनिक गतिविधिका कारण व्यावसायिक जहाजको आउतजाउत र तेल आपूर्तिको सुरक्षाबारे चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोली विश्व एसियाली खेलकुदमा सहभागिता जनाएर गैराती स्वदेश फर्किएको छ। नेपाली टोली जापानको टोकियोबाट नेपाल आइपुगेको हो। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई 12 वर्षपछि हराउन सफल भयो। नेपालले यसपटक अफगानिस्तानलाई 5 विकेटले हराएको हो। समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक भन्दा नेपालले आयोजक जापानसँग अंक बाँडेको थियो। त्यस्तै समूह विजेताका साथ क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकालाई प्रतिस्पर्धी पायो। श्रीलंकासँगको खेल पनि वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल आईसीसी टी20 वरियतामा श्रीलंका भन्दा पछाडि रहेका कारण क्वार्टर फाइनलबाट बाहिरिएको हो। उता दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा हिजो आयोजित कार्यक्रममा सार्वजनिक गरिएको समूह विभाजनमा समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बावे भएका छन् भने यसैबीच एउटा टोली छनौट भएर आउनेछ। यस्तै समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को एक टोली रहनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। रातो नदीको बाँध भत्किएपछि महोत्तरीको जलेश्वर बजार जलमग्न। मुस्ताङको कोरला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए। जोमसोम कोरला सड़क भने सञ्चालनमा। हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित। कांग्रेसको देउवा समूहको 3,191 वडामा अधिवेशन सम्पन्न। संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ़दै। इरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो। हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण। र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। सन् 2027 एक दिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक।
2: एनबीएन शुक्ला गण्डकी एफएम 97.6
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
6: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
7: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 98565935921।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
10: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
9: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
19: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
19: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
20: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
22: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
20: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न,
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
30: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
28: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
29: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
31: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309082।

0: टीवीएस साथ छ हाम्रो।
1: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुन चाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 98460 69 70 246, 98 00 58 00 08।
0: शुक्ला गण्डकी एफएम 97.6।
1: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
5: मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्भीर्यका भाषा,
1: कार्यक्रम गाम्भीर्यका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्रागण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गामिसीको भाका लिएर उपस्थित भइसकेकी छु सदाको झैं मरिमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौ। आज भने हामी शुक्रबारको श्रृंखलामा रहेका छौं। शुक्रबारको श्रृंखलामा तपाईँहरूको माझमा धेरै रोजेमा रहेका मीठा मीठा लोकभाकाहरू राखेर तपाईँहरूलाई मनोरञ्जन दिने कोशिशमा चाहिँ म जुटिसकेकी छु। लाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो मेनाभूषा सुन्ता देवपसलले। यो दिलै गौडामा रहेको छ। तपाईँलाई गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू आवश्यक परेको छ। 24 क्यारेटका सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषा सुन्ता देवपसलमा गएर ढुक्कका साथ कारोबार गर्न सक्नुहुनेछ। साथसाथै त्यहाँ राशि अनुसार पत्थर राखिएका गरगनाहरू पनि उपलब्ध रहेका छन्। अनि तपाईँसँग पुराना डिजाइनका गरगनाहरू छन् अनि कहाँ गएर साटफेर गर्ने होला भनेर सोचिराख्नु भएको छ भने पनि तपाईँहरू अमिनाभूषण सुन्चा देवपसलमा गएर आफूसँग भएका पुराना डिजाइनका गरगनाहरू नयाँ डिजाइनका गरगनाहरूसँग साटफेर गर्न सक्नुहुनेछ। पक्कै पनि होइन, आज हामी शुक्रबारको श्रृंखलामा रहेका छौं। शुक्रबारको श्रृंखलामा मेरै रोजेमा रहेका विभिन्न मिठा मिठा लोकभाकाहरू राख्नेछु अनि हामी विभिन्न दिन फरक फरक ढंगले प्रस्तुत हुने क्रममा चाहिँ आज शुक्रबारको श्रृंखलामा रहेका छौ। अनि सबैजना एकदमै सन्चै आरामहरू हुन्छ होला भन्ने विश्वास रहेको छ। तपाईँहरू पनि आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। कतिपय साथीहरू विद्यालय जाने तर्खरमा हुनुहुन्छ होला भने कतिपय साथीहरू आफ्नो कार्यालयतिर जाने तर्खरमा हुनुहुन्छ। एकदमै राम्रोसँग आफ्नो कामहरू गर्नुहोला भन्न चाहन्छु। सबैजना एकदम व्यस्त हुनुहुन्छ। जतिसुकै व्यस्त भए पनि हामीलाई अलिकति थोरै समय निकालेर तपाईँहरूले सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। साथसाथै कानमा इयरफोन जोडेर मोबाइलबाट पनि हामीलाई सुनिराख्नु भएको छ होला होइन। मकै छर्दै अनि हामीलाई पनि सुन्दै गर्नु भएको छ होला भन्ने विश्वास चाहिँ मेरो रहेको। यति बेलाको क्रममा भने म कार्यक्रममा पहिलो लोक सांगीतिकको सिरिज स्वरूप एउटा मिठो भाका राख्छु। भाका रहेको छ बागलुङको बसैमा भन्ने रहेको छ। यसमा आवाज रहेको छ पशुपति शर्मा अनि देवी घरती मगरको आवाजमा रहेको छ भने लय शब्द दीपक कणेल र गणेश अधिकारीको रहेको छ। यति बेलाको क्रममा यो भाका स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म अन्य मिठो मिठो भाकाहरू लिएर तपाईँहरूको

हजुर, मिठो भाका तपाईँको माझमा राखिसकेकी छु। बागलुङको बसैमा पहिलो लोकसङ्गीतको सिलिस स्वरूप राखिसकेकी छु। आवाज रहेको थियो पशुपति शर्मा अनि देवी घर तिमगरको, अनि लय शब्द रहेको थियो दीपक कडेल र गणेश अधिकारीको रहेको थियो। यो मिठो भाका राखिसकेकी छु। फेरि पनि अर्को भाकालाई म कार्यक्रममा स्थान दिन चाहन्छु। अर्को भाका रहेको छ च्याप्पा पर्वते माया भनी रहेको छ। यसमा आवाज रहेको छ टीका सानु, परवेश पौडेल, श्याम छेत्री, अनि लय शब्द चाहिँ दीपक अधिकारी र परवेश पौडेल। यति बेलाको क्रममा यो भाका स्विकार्नुहोस्, अनि त्यसपछि फेरि म तपाईँको माझमा अर्को मिठो वार्ता लिएर उपस्थित हुनेछु।

हजुर, मैले मिठो भाका राखिसकेकी छु। चट्ट पर्वते माया भन्ने एक आवाज रहेको थियो। टिका सानु परवेश पौडेल अनि सानु छेत्रीको आवाजमा रहेको थियो भने लयसत्त दीपक अधिकारी र परवेश पौडेलको रहेको थियो यो मिठो भाका। मैले राखिसकेकी छु, पक्कै पनि तपाईँलाई मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने मैले यस्तै यस्तै मिठा मिठा लोक भाकाहरू, मेरै रोजमा रहेका लोक भाकाहरू राखेर तपाईँहरूलाई मनोरञ्जन दिइराखेकी छु। पक्कै पनि सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा म फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिन चाहन्छु। अर्को भाका रहेको छ बाटुली भनी रहेको छ। यसमा आवाज रहेको छ सन्त रानी परियार र कुलेन्द्र विश्वकर्माको। लय शब्द रहेको छ सूर्य कुमार परियार र श्याम बस्तेलको रहेको छ। यो भाका यति बेलाको क्रममा भने तपाईँको माझमा स्वीकार।

हजुर मिठो भाषा मैले तपाईँको माझमा राखिसकेकी छु। यसमा आवाज रहेको थियो शान्ता रानी परियार र कुलेन्द्र विश्वकर्माको, त्यस्तै लय शब्द रहेको थियो सूर्य कुमार परियार र श्याम बस्सेलको रहेको थियो। यो मिठो भाका मैले तपाईँको माझमा राखिसकेकी छु। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम ग्रामीणको भाका। आज हामी रहेका छौं शुक्रबारको श्रृंखलामा। शुक्रबारको श्रृंखलामा तपाईँको माझमा धेरै रोजाइमा रहेका मिठा मिठा लोकभाकाहरू राखेर तपाईँलाई मनोरञ्जन दिने कोशिशमा चाहिँ म जोडिराखेकी छु। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनचाँदी पसलले यो धुलेगौड़ामा रहेको छ। तपाईँलाई सम्पूर्ण गरगहना सम्बन्धी जानकारी लिनु परेको छ। गरगहनाहरू आवश्यक परेको छ भने तपाईँहरू यहाँ आएर गरगहनाको बारेमा सेवा सुविधा लिनुका साथै तपाईँहरूले गरगहनाहरूको जानकारी पनि लिन सक्नुहुन्छ। के कस्तो लाग्छ एकचोटि आएर सेवा सुविधाहरू लिनुहोला भन्न चाहन्छु। यति बेलाको क्रममा भने म फेरि पनि अर्को मिठो भाकालाई कार्यक्रममा स्थान दिन चाहन्छु। भाका रहेको छ जले चलो छेउचुली सुकोस फेवा ताल भनिरहेको छ। भागी र चलाउने र शान्ति श्री परियारको आवाजमा रहेको छ भने लय शब्द भागी र चलाउनेको रहेको छ। यति बेलाको क्रममा यो भाका सुझानु, त्यसपछि फेरि म अर्को मिठो भाका लिएर उपस्थित हुनेछु।

हजुरले मिठो वार्ता राखिसकेकी छु। जले जलो सिंसुली सुकोस सेवाताल भागेर चलाउने अनि शान्तिश्री परेको आवाजमा रहेको थियो भनेलाई शब्द पनि भागेर चलाउनेकै रहेको थियो। यो मिठो भाका मैले तपाईँको माझमा प्रस्तुत गरिसकेकी छु। पक्कै पनि सुनेर आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास रहेको छ। आज भने यस्तै मिठा मिठा लोक भाकाहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ तमाम लोकप्रिय श्रोता मित्रहरूलाई विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै त्यस्ता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथसाथै हाम्रो 97.6 MHz फ्रिक्वेन्सी मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुन चाँदी पसललाई पनि मनैदेखि आभार प्रकट गर्दै जानुभन्दा अगाडि भाका रहेको छ घैला भरियो भनी, यसमा आवाज रहेको छ वसन्त थापा, अनि सुनिता बुढा छेत्रीको आवाजमा रहेको छ भने लय शब्द रोशन छेत्री र वसन्त थापाको रहेको छ। यो मिठो भाका छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुता विवाह भनी विदा हुन्छु। तपाईँहरूको बाँकी पल्सु छ अनि शुभ विदोष तपाईँहरू भने सुन्दै गर्नुहोला। शुक्रागण्डकी एफएम 97.6 MHz। जय गीत जय संगीत।

0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 9847269246, 9898008।
4: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597756।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
0: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
10: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656570225, मोबाइल 9856033878, 9841356558।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 9856043952 र 9806656।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचार।
9: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य र विनाशकारी विपदका लागि परम्परागत पूर्व सूचना प्रणाली पर्याप्त नहुने बताउनु भएको छ। काठमाण्डुमा हिजो भएको परिवर्तनशील हिमालयमा जल सुरक्षा विषयको उच्च स्तरीय संवादमा उहाँले बाढ़ी नदीमा सीमित हुन्छ र घरसम्म आइपुग्दैन भन्ने आम बुझाइका कारण पनि पछिल्लो समय मानवीय क्षति हुने गरेको बताउनुभयो। भदौ 10 गते भोटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको स्मरण गर्दै उहाँले यस्तो विपदलाई हिमाली सुनामीको संज्ञा दिनुभयो। पूर्व सूचनाको खतरा आउँदैछ भन्ने जानकारी मात्र नभई त्यसको गम्भीरता बुझाएर मानिसलाई समयमै सुरक्षित ठाउँमा पुग्न र सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतमा परिचालन सक्ने वातावरण बनाउनु पर्ने उहाँको भनाई छ। संवादमा अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाका महानिदेशक डाक्टर मार्क स्मिथले पानी, खाद्य, ऊर्जा, जल स्वास्थ्य र आर्थिक विकाससँग प्रत्यक्ष जोड़िएकाले एकीकृत र वैज्ञानिक पानी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। नेपालका लागि संयुक्त अरब इमिरेटका राजदूत अब्दुल्ला सईद मुबारक जरवाना अल समसीले हिमनदी पग्लने, अनियमित मनसून र हिमनदी विस्फोटका जोखिम नेपालका लागि भविष्यको मात्र नभई वर्तमान चुनौती बनिसकेको बताउनुभयो। असोज 8 गतेदेखि 11 गतेसम्म परेको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत उत्पादन तथा आपूर्ति प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका 4 नर्च्याङमा रहेको 6 MW क्षमताको रेली खोला जलविद्युत आयोजनाको बादमा बाढ़ी पस्दा विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। रेली खर्क क्षेत्रमा पहिरो गएपछि रेली खर्कमा बाढ़ीको सतह बढ़ेर बादमा लेदो तथा माटो उफ्री थुप्रिएको र भौतिक संरचनामा समेत क्षति पिएको आयोजनाका प्रमुख दार्शनिक काफ्लेले जानकारी दिनुभयो। बाँससम्म पुग्ने पहुँच मार्ग समेत पहिरोका कारण अवरूद्ध भएकाले बाढ़ी पछ्याएर आयोजना सञ्चालन गर्न समस्या भएको उहाँले बताउनुभयो। गएको वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत 220 KV क्षमताको दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रणालीमा जोड़िएको थियो। बाढ़ी पहिरोका कारण डाँडा खुर्कुट 220 KV प्रसारण लाइनमा पनि ठूलो क्षति पुगेको छ। नदीमा आएको बाढ़ीले अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर, धीरज्याङ र दावाको भीरकोट क्षेत्रमा 4 वटा टावर ढलेपछि प्रसारण लाइन अवरूद्ध भएको हो। टावर ढल्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति प्रभावित भएको छ। प्रसारण लाइन अवरूद्ध हुँदा म्याग्दी र मुस्ताङका 176 MW क्षमताका 6 वटा जलविद्युत आयोजनाको विद्युत पनि राष्ट्रिय प्रणालीमा जोड़िन सकेको छैन। यसबाट आयोजनाहरूलाई करोड़ौं रूपियाँको नोक्सानी भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र बनेको छ। संस्थापनी दर समूहले देशभरका 6743 वटा मध्ये 3191 वटामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। संस्थापनी दर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो सम्पन्न ओडा अधिवेशन अन्तर्गत कोशी प्रदेशका 1157 वटा मध्ये 577, मधेसका 1271 मध्ये 402, बागमती प्रदेशका 1121 मध्ये 563 र गण्डकीका 762 मध्ये 366 वटामा अधिवेशन सम्पन्न भएको छ। यस्तै लुम्बिनी प्रदेशका 983 वटा मध्ये 550, कर्णालीका 715 मध्ये 277 तथा सुदूरपश्चिमका 734 वटा मध्ये 456 वटामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। संस्थापनी तह समूहको 15 महाधिवेशन आगामी मंगसिर 21 र 23 गते गर्ने तय भएको छ। यसैबीच कांग्रेसको संस्थापन पक्षमा अधिवेशनको तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षले पर्सि काठमाण्डुमा अधिवेशन महाधिवेशन उद्घाटन गर्दैछ। महाधिवेशन नजिकै जाँदा संस्थापन पक्षमा विभिन्न पदका लागि आकांक्षीको संख्या बढ़दै गएको छ।
चीनबाट सामान सहित आएका 150 भन्दा बढ़ी कन्टेनर कोरोला नाकाको नेहेछुङ भन्सारको यार्डमा रोकिएका छन्। भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार यार्डमा रहेका झण्डै 90% कन्टेनरको भन्सार जाँच पास भइसके पनि सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ पठाउन सकिएको छैन। बाँकी कन्टेनरको जाँच पास प्रक्रिया पनि दुई दिनभित्र सकिने उहाँले बताउनुभयो। गएको शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बेनिन जोमसोङ कोरोला सड़क खण्डको 46 ठाउँमा बाढ़ी पहिरो र नदीले कटानमा क्षति पुर्याएको थियो। तातो पानी र रसुवागढ़ी नाका बन्द भएपछि वैकल्पिक मार्गको रूपमा प्रयोग हुँदै आएको कोरोला नाका पनि सड़क अवरूद्ध भएपछि व्यापार प्रभावित भएको भन्सार प्रमुख चुडालले बताउनुभयो। दशैं तिहार र लक्षित सामान आयात हुने समयमा सड़क अवरूद्ध हुँदा राजस्व संकलनमा समेत असर परेको भन्सार कार्यालयले जनाएको छ। यसैबीच वर्षाका कारण 5 दिनदेखि अवरूद्ध जोमसोङ कोरोला सड़क खण्ड हिजोदेखि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। काली गण्डकी करिडोर स्थानीय तह र सुरक्षा निकायको पहलमा पहिरो पन्छाएर तथा सड़क सफा गरेर आगमन संचालनमा आएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा 93 उपधारा 2 बमोजिम मन्त्री परिषदको 2083/13 सिफारिशमा अधिवेशन अन्त्य गरिएको हो। अधिवेशन आज शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी अन्त्य भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले बिहिबार जारी गरेको विज्ञप्ति मार्फत अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको हो।

0: मनाङको हिमलुङ हिमालमा गएको पहिरोमा परिमृत्यु भएका गोर्खाको दुईजना मध्ये एकजनाको शव बिहिबार गाउँ ल्याइएको छ। उत्तरी गोर्खाको धार्चे गाउँपालिका दुई कचहरीका 28 वर्षीय वीरेन्द्र गुरूङको शव बिहिबार गाउँ ल्याइएको हो। अर्का मृतक 48 वर्षीय आश बहादुर गुरूङको शव भने ल्याउन बाँकी रहेको छ। आइतबार हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर 12 जना परेका थिए। हिमपहिरोमा परि वीरेन्द्र राजबहादुर सहित केही व्यक्तिको मृत्यु भएको थियो। घटनापछि उद्धार तथा खोजीका क्रममा सोमबार वीरेन्द्रको शव हिमलुङ क्षेत्रमा भेटिएको थियो। काठमाडौँ स्थित सिचल अस्पतालमा शवको पोस्टमार्टम गरेपछि बिहिबार केरौचा ल्याइएको मृतक गुरूङका आफन्त अर्जुन गुरूङले जानकारी दिनुभयो। असोज 8 गतेदेखि 11 गतेसम्म परेको भीषण वर्षासँगै आएको बाढ़ी पहिरो र काली गण्डकी नदीको कटानको क्षतिग्रस्त काली गण्डकी कोरिडोर बेनी जोङसोङ कोरोला सड़क खण्डका 46 मध्ये 41 वटा स्थानको अवरोध हटाइएको छ। बाँकी 5 स्थानमा सड़क मर्मत तथा पुननिर्माणको काम भइरहेको छ। काली गण्डकी कोरिडोरको मालडुङ्गादेखि बेनी हुँदै कोरोला नागासम्मको 202 किलोमिटर सड़कमध्ये बिहिबार रातिसम्म पर्वत र मुस्ताङ खण्डमा एकतर्फी तथा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। बेनी जोङसोङ कोरोला सड़क आयोजनाका अनुसार म्याग्दी खण्डका करिब 20 स्थानमा सड़क क्षतिग्रस्त भए पनि अधिकांश स्थानमा एकतर्फी सवारी साधन सञ्चालनमा ल्याएको छ। गलकोट नगरपालिका 9 वडा कार्यालय भवन निर्माण भएको 5 वर्ष मात्रै भएको थियो। 3 रोपनी जग्गामा निर्माण गरिएको भवनको रंग समेत बिग्रिएको थिएन। स्थानीयवासीको सहयोगमा जग्गा खरिद गरी नगरपालिकाको 80 लाख रूपियाँ लागतमा निर्माण गरिएको वडा कार्यालय भवन असोज 11 गते आएको बाढ़ीले दरम खोलामा बगाएको छ। दरम खोलामा आएको बाढ़ीको कटानले वडा कार्यालय भवनलाई जगैदेखि बगाएर खोलामा पुर्याएको गलकोट नगरपालिका 9 वडा अध्यक्ष तेजबहादुर थापाले बताउनुभयो। उहाँको अनुसार वडा कार्यालयका कागज लगायतका सामग्री समेत खोलामा बगेका छन्। स्थानीयवासीको श्रम जन प्रतिनिधिहरूको पहल र सरकारी लगानीमा निर्माण भएको भवन अहिले खोलाको बगरमा पल्टिएको छ। घुस विभिन्न किसिमले लिएको सुनिँदै र देखिँदै आएको छ। तर स्याङ्जाको पुतली बजार नगरपालिका तिलकुमाल गाउँ स्थित प्रदेश अस्पताल स्याङ्जामा शवको पोस्टमार्टम गर्दा तोकिएको शुल्क भन्दा बढ़ी रकम असुलिएको घटना सार्वजनिक भएको छ। अर्जुन चौपाली गाउँपालिका 4 सुनार टोलकी 35 वर्षीय सबिना सुनारको भीरबाट लड़ेर मृत्यु भएपछि शवको पोस्टमार्टम गर्ने क्रममा तोकिएको भन्दा बढ़ी रकम असुलिएको हो। पोस्टमार्टमका क्रममा शवलाई आइसमा राख्ने सहित 1,000 रूपियाँको रसिद काटेर शुल्क लिने गरिएको भए पनि सुनारको शव पोस्टमार्टम गर्दा 3,750 रूपियाँ लिएको बताइएको छ। भदौ 29 गते भीड़बाट लड़ेर सुनारको मृत्यु भएको थियो। उहाँको शवको भदौ 30 गते प्रदेश अस्पताल साङ्जामा पोस्टमार्टम गरिएको थियो। अस्पतालमा कार्यरत प्रहरी हवलदार शमशेर अलम खानले लाग्ने शुल्क भन्दा 2,750 रूपियाँ बढ़ी मागेको रकमको रसिद दिएपछि घटना बाहिरिएको हो। शवको पोस्टमार्टममा तोकिएको भन्दा बढ़ी रकम लिएको भन्दा मृतकका जेठाजुका छोरा दीपक विकले उजुरी गरेपछि प्रशासनले घटनाबारे अनुसन्धान अघि बढ़ाएको छ। अस्पतालमा कार्यरत प्रहरी हवलदार खानलाई जिल्ला प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएर कार्यालयमा तानेको छ। दोषी ठहर भएर कानून बमोजिम कार्यवाही गरिने प्रमुख जिल्लाधिकारी निराजन घिमिरेले बताउनुभयो। प्रजीय घिमिरेले दुःखमा रहेका परिवारप्रति सहानुभूति दिनुपर्ने अवस्थामा तोकिएको भन्दा बढ़ी रकम असुल गर्नु गलत भएको बताउनुभयो। अस्पतालमा पोस्टमार्टम बापत 1,000 रूपियाँ अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार लिने गरिएको प्रदेश अस्पताल प्रमुख डाक्टर सुप्रिया पौडेलले बताउनुभयो। तर तोकिएको भन्दा बढ़ी रकम लिएको विषयमा अनुसन्धान भइरहेको भन्दै उहाँले थप प्रतिक्रिया दिनुभयो। प्रदेश सहकारको स्वास्थ्य सेवा एनमा पोस्टमार्टम बापत शुल्क लिने व्यवस्था उल्लेख नभए पनि सेवा शुल्क परिमार्जन समितिले 2079 चैत्र 26 गते पोस्टमार्टम बापत 1,000 रूपियाँ लिने निर्णय गरेको थियो। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको पिल्लर भत्किएपछि स्थानीय बासिन्दा व्यवसायी र पर्यटक चिन्तामा परेको छ। पूर्व वडा सदस्य भीमबहादुर सिंहले पुल दोधारा चाँदनीको पहिचान र इतिहाससँग जोड़िएको भन्दै तत्काल पुननिर्माण गर्न माग गर्नुभयो। पिल्लर भत्किएपछि आगमन बन्द छ। महाकाली नदीमा ठूलो बाढ़ी नआए पनि गएको बुधबार बिहान पुलका आठ पिल्लर मध्ये दो धारा चाँदनी तर्फको तेस्रो पिल्लर भत्किएपछि पुलमा आगमन रोकिएको थियो। 22 वर्ष अघि निर्माण गरिएको यो पुल दो धारा चाँदनीलाई जिल्लाको सुरमुकामसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको थियो। स्थानीयका अनुसार पुल बने अघि दो धारा चाँदनीका बासिन्दा महाकालीमा ढुङ्गा वा भारतको वनवास पुल हुँदै आवत जावत गर्नुपर्ने बाध्यतामा थियो। पुल बनेपछि आगमन सहज हुनका साथै क्षेत्रको पर्यटन र व्यापार समेत बढ़ेको थियो। तनहु मीडिया नेटवर्क प्रणालीद्वारा संचालित शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज 10 वर्षमा प्रवेश गरेको छ। विक्रमसम्म 2083 साल असोज 15 गते घट्ट स्थापनाको दिनमा रेडियोको क्षण प्रसारण प्रारम्भ भएको थियो। रेडियोका अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि संचालक समिति शेयरधनी सदस्य श्रोता महानुभावहरू कर्मचारीहरू विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू सहकार्यमा रहेका विभिन्न संघ संस्थाहरू व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू विज्ञापनदाताहरू एवं सम्पूर्ण शुभचिन्तकहरूमा कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ। वार्षिक उत्सवसँगै रेडियोको सभाहालमा शेयरधनी सदस्यबीच विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। रेडियो सभाहालमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले एक दशकको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै रेडियोलाई प्रविधि मन्त्री बनाउँदै लैजानुपर्ने जोड़ दिनुभयो। रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिवराम श्रेष्ठले सञ्चालन र सदस्य बिर्सना श्रेष्ठले स्वागत गर्नुभएको थियो। वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष रेडियोले शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। गीत संगीतको अलावा रेडियोमा हाल दैनिक छ पटक आफ्नै उत्पादनमा समाचार स्थानीय सरकारका विषयमा छलफल कानून महिला बालबालिका स्वास्थ्य शिक्षा व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ाबाट प्रसारण भइरहेको रेडियो तनहु कास्की स्याङ्जा लमजुङ पाल्पा गोर्खा नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ। तनहुको शुक्ला गण्डकीमा स्लो टू व्हीलर रेस प्रतियोगिता हुने भएको छ। शुक्ला गण्डकी युवा शक्तिको आयोजना र इलाका ट्राफिक प्रहरी कार्यालय बेलचौताराको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। बिहिबार दुलेगौड़ामा आयोजित पत्रकार सम्मेलनमा युवा शक्तिका राजेश पाण्डेले आगामी असोज 25 गते शुक्ला गण्डकी नगरपालिकाको परिसरमा प्रतियोगिता हुने जानकारी दिनुभयो। प्रतियोगितामा महिला पुरूष छुट्टा छुट्टै प्रतिस्पर्धा हुनेछ। दुवै समूहको विजेताले 5,000 रूपियाँ जित्नेछन्। प्रतियोगितामा सहभागी हुनलाई 150 रूपियाँ शुल्क लाग्नेछ। दर्ता खुल्ला गरिएको शुक्ला गण्डकी युवा शक्तिका संयोजक पाण्डेले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागिताका लागि दुई पाङ्ग्रे सवारीको अनिवार्य सवारी चालक अनुमति पत्र हुनुपर्ने र हेलमेट लगाउनु पर्नेछ। पृथ्वी राजमार्ग विस्तारसँगै दुर्घटना न्यूनीकरणका लागि सो कार्यक्रम गर्न लागिएको हो। चाडपर्व पनि नजिकिएको छ। पाण्डेले भन्नुभयो सवारी आवत जावत पनि बढ़ी हुन्छ, त्यसैले सिकाई मनोरञ्जन र सहभागिताको साथ भन्ने नाराका साथ प्रतियोगिता गरिएको हो। इलाका प्रहरी कार्यालय बेलचौताराका निमित्त प्रमुख प्रहरी निरीक्षक गोविन्दलाल कर्णले सचेतनाको अभियानमा प्रहरी सधैं जनताको बीचमा रहने बताउँदै सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो। यस वर्षको मनसून बाहिरिने चरणमा पुगेको छ, तर कहिलेदेखि बाहिरिन्छ भन्ने ठ्याक्कै भन्न नसकिने मौसमविदहरूको भनाइ छ। मनसून बाहिरिने औसत मिति आज अक्टोबर 2 तारीक हो। अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान छ। मौसमविदका अनुसार मनसून देशभरबाट एकै पटक बाहिरिँदैन। यो पश्चिमी भागबाट क्रमशः हर्दै पूर्वी भागबाट बाहिरिन्छ। नेपालमा मनसून भित्रने औसत मिति जून 13 अर्थात जेठ अन्तिम हप्ता हो। यस वर्ष मनसून यो मिति भन्दा 6 दिन ढिलो असार 5 गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलिँदै असार 16 गते देशैभर फैलिएको थियो। अब मनसून बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार, अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति थप बढ़ाउने तयारी गरेको छ। अमेरिकी सेनाले करिब 9,000 सैनिक तथा मरिन सहित तेस्रो विमानवाहक युद्ध समूह र अर्को ल्याण्डिङ समूह मध्य पूर्वतर्फ बढ़ाउन पठाउन थालेको छ। यससँगै आगामी अक्टोबरको अन्त्य र नोभेम्बरसम्म इरान वरपर 3 अमेरिकी विमानवाहक समूह र 2 ल्याण्डिङ समूह रहने अपेक्षा गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी संचार माध्यमहरूका अनुसार यसअघि नै मध्य पूर्वमा रहेका अमेरिकी सैन्य शक्तिसँग थप सैनिक र युद्धपोत जोड़िएपछि यस क्षेत्रमा अमेरिकी नौसैनिक तथा हवाई शक्ति उल्लेख्य रूपमा बढ़नेछ। नयाँ परिचालनमा यूएसएस थियोडोर रूजवेल्ट विमानवाहक युद्ध समूह र यूएसएस मेकिंग आइल्याण्ड नेतृत्वको ल्याण्डिङ समूह पनि रहेका छन्। अमेरिकाको पछिल्लो सैन्य परिचालन इरानसँगको वार्ता अन्यलमा रहेका बेला भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ताका लागि उचित कदम नचाल्ने गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आवश्यक परे इरानमाथि पुनः सैन्य कार्यवाही तीव्र पार्न सक्ने संकेत गर्नुभएको छ। ट्रम्पले नोभेम्बरको अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि बमबारी बढ़ाउन सकिने सम्भावना समेत उल्लेख गर्नुभएको छ। यसैबीच विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलमार्गमा तनाव थप बढ़ेको छ। जलमार्गबाट गुज्रिरहेका ठूला तेल ट्याङ्करमा अगात वस्तुले प्रहार गर्दा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ। पछिल्ला दिनमा हर्मुज क्षेत्रमा ट्याङ्कर्समाथि भएका आक्रमण र अमेरिकी सैन्य गतिविधिका कारण व्यावसायिक जहाजको आवाजाओ तेल आपूर्तिको सुरक्षा बारे चिन्ता बढ़ेको छ। हर्मुज जलमार्ग विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मध्ये एक हो। अमेरिकाको सैन्य उपस्थिति विस्तार र हर्मुजमा बढ़दो सुरक्षा जोखिमले विश्व बजारमा कच्चा तेलको मूल्य तथा इन्धन आपूर्तिमा पुनः दबाव पर्न सक्ने चिन्ता बढ़ेको छ। धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाई सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@sukl agandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप लाइसबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98560338, 98461656।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ,
8: फाइदा त के छ के
9: तर महँगो होला नि
8: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालढोका
10: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
10: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
11: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414411 मोबाइल 98562938 र 98028222938
12: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
13: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
12: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ
13: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
12: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: तनहुको शुक्ला गण्डकी सँगै भीमात रिसिङ घिरिङ पाल्पा र स्याङ्जाका पाएक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 98678168787
14: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840694530
15: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोप्राइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560834881 र 9860747580
16: बडादशमी विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
17: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
16: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
17: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
16: महोत्सवका मुख्य आकर्षणहरू
17: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
16: बालुद्यान एवं रमाइलो मेला
17: दशैं तिहार सस्तो बजार
16: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
17: स्थानीय कला संस्कृतिको प्रदर्शनी
16: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
17: साथमा लाइभ कन्सर्ट
16: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ

0: मार्फत सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम, शुक्ला गण्डकी 4 दोलेगौडा, सम्पर्क 0658-590-299 र 98-560-61-999।
0: हिरो सिजी मोटर्स।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दोलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 98463-23811। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि

0: पट्टी मोबाइल नम्बर 9856309982 र 9705625209।
1: टीवीएस साथ छ हाम्रो।
2: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटार।
3: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
2: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
3: हाम्रा विशेषताहरू:
2: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
3: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
2: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
3: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
2: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
3: स्थान सिम्स केयर गिभर, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: सम्पर्क 9556443443, 9041443688, 9041443428, 9560177373।
3: डोन्ट मिस दिस अपर्चुनिटी।
1: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
4: Come on, everybody. Hello, Shukla Gandaki.
1: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6. A complete console.
5: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिमा तपाईँको माझमा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म। आज भने हामी रहेका छौं गुड फ्राइडेको एपिसोडमा। आज भने हामी तपाईँको विभिन्न प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौं। कथा कविता गजल मुक्त क्यारिकेचरहरू होइन जोक्सहरू के छन् तपाईँहरूले आज सबै सुनाउन सक्नुहुन्छ। गीत पनि गाउन सक्नुहुनेछ होइन, क्यारिकेचर पनि गर्न सक्नुहुनेछ, कुनै पनि विषयवस्तुमा पनि कुराकानी गर्न सक्नुहुन्छ। आजको बसाइमा तपाईँहरू फोन गर्न सक्नुहुनेछ 9842279111 9860636611को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। र तपाईँहरू फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसवाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोर पसल पोस्टकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनु हुन्छ, नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ, साथै इलेक्ट्रोनिक सामानहरू आवश्यकता परेको छ भने तपाईँ पोखरेल मोबाइलमा चाहिँ जान सक्नुहुनेछ है भन्न चाहन्छु। जसको प्रोपाइलर हुनुहुन्छ विनोद पोखरेल। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बाहिर मजाले घाम लागिसकेको छ, हाम्रोतिर चाहिँ तपाईँकोतिर पनि घाम लागिसकेको छ होला है, घमाइलो रमाइलो भइसकेको छ, खाना त पके पनि खाइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। श्रोत श्राद्ध चलिराखेको छ होइन, पितृहरूलाई श्राद्ध गर्ने कामहरू पनि भइराखेका छन् हो र पूजापाठहरू गर्ने त भइ नै राखेको नै छ होइन। अब त्यसपछि फेरि नवदुर्गा भिजन रहेछ, अलि श्रोत श्राद्ध सकिने बित्तिकै नवदुर्गा लाग्छ है। तिनै काममा व्यस्त हुनुहुन्छ होला, अब कोदो गोडेर सकिएको छैन, कोदो गोड्ने तर्फमा हुनुहुन्छ र कोदो गोडेर छिटो भ्याउनु पर्छ है भनेर पनि आफ्नो योजनाहरू बनाउँदै हुनुहुन्छ होला। त्यसपछि घर सफा गर्नुपर्ने

हुनुहुन्छ होइन, नवरात्रको पूजा गर्नको लागि। त्यही भएर पनि कामहरूमा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ एकदम मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, स्वस्थ रहेर आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। स्वदेशमा हुनुहुने तपाईँ, विदेशमा हुनुहुने, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो विशेष ख्याल राख्नु होला पनि भन्न चाहन्छु है। सबैभन्दा ठुलो कुरो स्वास्थ्य हो, स्वास्थ्य राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ होइन, आफूले हरेक कामहरू गर्न सकिन्छ। त्यही भएर अलिक बढी आफ्नो स्वास्थ्यलाई चाहिँ प्राथमिकता दिनु होला पनि भन्न चाहन्छु। र तपाईँ भने फोन गर्दै गर्नु होला 9242 9111 9066 36 111 को माध्यमबाट चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेलाको क्रममा कार्यक्रममा भने म तपाईँको माझमा एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। तपाईँ भने सुनेर साथ दिनुहोला, फोन पनि गर्दै गर्नुहोला, टाढा भए पनि मेरो माया गाडा छ नि भन्ने मिठो गीत सुनौ, अनि त्यसपछि आउनेछु। तपाईँ पनि फोन गर्दै गर्नुहोला।

0: हजुर, सिमलधुर गीतमा तपाईँको मासमा राखिसके टाढा भए पनि मेरो माया गाडा छ नि भन्नु रहेको थियो। पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुनेछ है 98422791 98066611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज चाहिँ तपाईँहरूलाई होइन आफ्नो विभिन्न प्रतिभाहरू चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ। कथा, कविता, गजल, मुक्त, क्यारिकेचर, जोक्सहरू होइन गीत गाउनु पनि सक्नुहुनेछ र कुनै पनि विषय वस्तुमा तपाईँले कुराकानी पनि गर्न सक्नुहुनेछ। फोन गर्नुहोला है भन्न चाहन्छु। दुवै नम्बर खुल्ला रहेका छन्। एनडीसीएनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत पनि तपाईँहरू कार्यक्रममा चाहिँ जोडिन सक्नुहुनेछ है। फोन गर्नुहोस्, दुवै नम्बर खुल्ला रहेका छन्। खासै नयाँ नौलो छैन, सदाको जस्तो नै हो। मेरो चाहिँ हजुरको के कस्तो छ बरू बताउन सक्नुहुनेछ। के हुँदैछ नयाँ के कस्तो गरिँदैछ होइन तपाईँको ठाउँतिर के हुँदैछ यतिखेरको समयमा भनेर चाहिँ बताउन पनि सक्नुहुनेछ होइन। नयाँ नौलोहरू के छन् भनेर हाम्रो चाहिँ सधैँको जस्तो नै हो, नियमितै भइराखेको छ। मौसम मजा खुलिरहेको छ, घाम लागिराखेको छ भन्नुपर्छ। हाम्रो दुलेगौँडातिरको खासै नयाँ नौलो केही छैन, सदाको जस्तै नियमित रूपमै कामहरू होइन बाहिरको माहौलहरू चाहिँ चलिरहेको छ। अब बिस्तारै दसैँको सपिङहरूको लागि कतिपय साथीहरू होइन बजारमा पनि आउँदै हुनुहुन्छ होला। थोरै थोरै बिस्तारै चहल पहल बढ्दैछ भन्नुपर्छ। फेरि साथै हाम्रो यहाँ 22 गतेसम्म होइन दसैँ महोत्सव पनि चलिराखेको छ। आउनु भएको छ कि छैन हेर्न के कस्तो छ हेर्न पनि आउन सक्नुहुन्छ है तपाईँहरू। यहीँ तल हेल्पपोस्ट चोक मुनि रहेको चौरमा होइन ग्राउन्ड चौर खाली ठाउँमा चाहिँ महोत्सव पनि चलिराखेको छ। आउन चाहिँ सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ के कस्तो हुँदैछ भनेर पनि बुझ्न पनि सक्नुहुन्छ। बजारहरूको अवलोकन पनि गर्न सक्नुहुन्छ, किनभने होइन लत्ता कपडाहरू खरिद गर्ने, सरसामानहरू जुटाउने समय पनि छ यतिखेरको समयमा। पूजा पाठको लागि चाहिने सामानहरू पनि खरिद गर्नुपर्ने हुन्छ, त्यही भएर आर्सेन्ट ढुल्न पनि सक्नुहुनेछ बजारहरूमा है तपाईँहरूको फुर्सद छ भने। र फोन गर्दै गर्नुहोस् त्यति बेलाको क्रममा भने म फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, किनभने तपाईँहरूको आगमन भएको छैन। म मात्रै बोलिराख्दा पनि तपाईँहरूलाई सुनिराख्दाखेरि अलिकति अल्छी अल्छी लाग्छ कि जस्तो लाग्छ मलाई चाहिँ होइन, बोलिराख्दा पनि त्यो एउटा मिठो गीत सुनिहालौँ अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा चाहिँ उपस्थित हुनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला। ए मेरो हजुर मुभीबाट टु मुभीबाट रहेको त्यति बेला पनि स्विकार्नुहोस् यो मिठो गीत।
1: हिँडेका कतै

0: हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके मेरो हजुर रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। त्यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। के विज्ञापनमा जाउँ, के गरौं गरौं जस्तो भयो हो लाउना नि, म के गरौं के गरौं होला त। ल ठिकै छ, उहाँ साथीलाई चिन्छ, त्यसपछि म सोरो व्यवसाय विश्वमा जान्छु। हेलो नमस्कार हजुर। दर्शन नमस्ते, नमस्कार छ्याजलो सन्चै आरामै हुनुहुन्छ? म पनि एकदमै सन्चै आरामै छु। हजुर मेरो खाना भइसक्यो। ल अनि हजुरले खाना खानुभयो त? ल ठिक छ, अब खानु पर्यो नि त है। ल आज हामीलाई के सुनाउनुहुन्छ त नि? मौसम आज हाम्रातिर घाम लागेको छ है मजाले,
1: अरबको जस्तै।
0: हजुर
1: यहाँ
0: घाम लागेर एकदम मजाको भइसकेको छ। बाहिर अलि गर्मी गर्मी छ होला के रे भन्नुपर्छ। ल त हुन्छ, ल सुनिहालौँ जोक्स। त्यसो भए
1: विद्यालयमा,
0: हजुर,
1: एउटा विद्यालयमा एकजना शिक्षकले आफ्नो विद्यार्थीहरूलाई जनसङ्ख्या सम्बन्धी अध्यापन गराइरहनु भएको थियो क्या।
0: हजुर,
1: गराउने क्रममा अनि शिक्षकले आफ्नो विद्यार्थीलाई प्रश्न राखेछन् के तपाईँहरूलाई थाहा छ चिनमा एक सेकेन्ड बराबर कति शिशु जन्मिन्छ भनेर सोधेछन् है। अनि अधिकांश विद्यार्थीले थाहा छैन सर भनेछन्। ल त्यसो भने चिनमा एक सेकेन्ड बराबर तिनजना शिशु जन्मिन्छ भनेर शिक्षकले भन्दै गर्दा एउटा सेरे भन्ने विद्यार्थी जुर्क उठेछ। त्यहाँबाट उसको पालो लामो लामो सास फेरेर स्वाति स्वागत थालेछ। अनि शिक्षकले भने यसरी के भयो तिमीलाई, के भयो तिमीलाई भने सुनेपछि केही भएको छैन सर, मलाई केही भएको छैन, चिनले जस्तै एक सेकेन्ड बराबर तिनजना शिशु जन्माउनु थालेको मैले भने सारे क्या।
0: ए लौ नानी,
1: तिनजना शिशु जन्माउनु थालेको चिनले भने सारे विद्यार्थी हाँसेर पुर्छ भने
0: भरमा भयो नि त्यसो भए त।
1: हजुर
0: ल एकदमै मजा भयो है सुन्नलाई त, हाँस्नलाई त। ल एकदमै धेरै धेरै धन्यवाद छ यति मिठो जोक सुनाइदिनु भएकोमा। ल हस् हुन्छ, धन्यवाद। कोही आउनुभएको छैन हजुर? हस् नमस्कार, शुभ दिन। हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र इमालजी हुनुहुन्थ्यो स्याङ्जाबेरदेखि। एकदम मिठो जोक सुनाएर गइसक्नु भएको छ बाला तपाईँहरूको हो। फोन गर्दै गर्नु त्यति बेलाको क्रममा भने म जान्छु छोटो व्यवसायको विश्राममा। विश्रामपछि फेरि तपाईँहरूको माझमा चाहिँ उपस्थित हुनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला है भन्न चाहन्छु। सानो छोटो मिठो गीत सुनाउ, गीतपछि चाहिँ म सिधै विज्ञापनमा जान्छु। विज्ञापनपछि 11 बजेको टाइम चेकपछि पनि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसन, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
7: टिचर। मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856033484 र 9856067988।
0: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
9: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
0: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
9: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
0: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
9: हुन्छ नि, जाऊ जाऊ।
0: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौंडा,
9: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
1: फोन नम्बर 9715065555, 9756506।
0: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
10: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
14: सबैले दिपाको घर घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 60 61 268
15: 98 5 60 60 268।
18: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98 5 60 30 982 र 97 065 20 209।
19: TVS साथ छ हाम्रो।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।
5: हजुर, विश्राममा 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज भने हामी रहेका छौं शुक्रबारको बसाईमा तपाईँ भित्र रहेका विभिन्न प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौं। कथा, कविता, गजल, मुक्तक के छन् सबै सुनाउन सकिन्छ आजको बसाईमा भनी आप तपाईँले फोन गर्ने साथीहरू मध्येबाट एकजना साथीलाई चाहिँ रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। यति बेलाको क्रममा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्कार। हजुर
6: नमस्कार,
5: सन्चै आरामै हुनुहुन्छ? अनि खाना खानुभयो? त्यसो त हाम्रो यता सिजनतिरको नयाँ नौला हाल्नु खबर ल यतै छ, घाम लागिराखेको छ होला के रे है। ल त आज हामीलाई के सुनाएको हुन्छ नि?
6: दसैँको आगमन पनि भएको छ। त्यसो भएको हुनाले आज दसैँ र तिहारको गीत गाउन
5: थालेछ। ल सुरु गर्नु।
6: अब दसैँ र तिहार आइपुगे दसैँ र तिहार तिमीलाई आइपुगे दसैँ पिया छुट्टी मिलाई आइनु मेरा।

सम्झिरहन्छ यार दसैँ नन्ना घरै आऊ पियार दसैँ मान्ना घरै आऊ पियार तिमीलाई सम्झि रोइरहन्छ यार दसैँ मान्ना घरै आऊ पियार दसैँ मान्ना घरै आऊ पियार फुल फुल्यो फुलमाथि मारा दसैँको दिन शिरमाथि जमारा दसैँको दिन शिरमाथि जमारा फुल फुल्यो फुलमाथि मारा दसैँको दिन शिरमाथि जमारा दसैँको दिन शिरमाथि जमारा दसैँ आयो फुलमाथि भमारा राखिसके दसैँको जमारा राखिसके दसैँको जमारा दसैँ आयो फुलमाथि भमारा राखिसके दसैँका जमारा राखिसके दसैँका जमारा मायालुले दिएको खौलानी दसैँ तिहार मानेर

0: मायाले दिएको खौलारी दसैँ तिहार मानेर जौलानी दसैँ तिहार मानेर जौलानी दसैँ तिहार मानेर जौलानी नमस्कार
1: हस् हुन्छ एकदमै धेरै धेरै धन्यवाद छ यति मिठो गीत गुनगुनाइदिनु भएकोमा हजुरलाई
0: धन्यवाद।
1: साथीहरूलाई सम्झिनु सक्नुहुन्छ है
0: सर्वप्रथम तिमीलाई नै भयो
1: हस् हुन्छ धन्यवाद
0: अनि पछि तिम्रो प्यार पम
1: हस् धन्यवाद
0: पछि आउने सबै मित्रहरूलाई भन्दै बिदा हुन्छु नमस्कार
1: हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो कास्कीकोटदेखि बलराम तिमल सिन्हाजी हुनुहुन्थ्यो एकदमै मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ यति बेला तपाईँ कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर
2: हजुर नानी नमस्ते नमस्कार हजुर स्वस्थ व्यस्त एवं आरामको कामनाका साथ हजुरको साथको क्षेत्री तनहुँ भएबाट
1: अनि सन्चै आरामै हुनुहुन्छ हजुर
2: हजुर नानी सन्चै आराम र हजुरलाई पनि र रेडियो होलीहरूलाई पनि सन्चै र स्वस्थ व्यस्त भन्न चाहन्छु
1: हजुर एकदमै हामी पनि एकदमै सन्चै आरामै छौँ के कस्तो छ हाम्रो भानुतिरको नयाँ नौलो हालखबर धेरै समयपछि फोन गर्नुभयो हजुरले
2: हजुर नानी अब कोही बेला कल लाग्दैन अनि कोही बेला फेरि हाम्रो यो समयमा अनुकूल मिल्दैन त्यसै जानकारी गराउँछु र भानुतिर भन्नुपर्दा अब यतिखेर थोरै फुर्सदिलो समय नै भन्नुपर्छ अब केही समयपछि त अब खेतीपातीको काम सुरु भइहाल्छ अनि यतिखेर चर्का घामको जानकारी गराउँछ हजुरलाई
1: हजुर ल अनि खाना त खाइसक्नु भयो होला के अरे है
2: नै नानी खाएको छैन अब कार्यक्रम सकाएर खाने तयारीमा छु हजुरको भयो कि नै
1: हजुर मेरो चाहिँ भइसक्यो है किन हो त नि खाना ढिलो
2: नै नानी आज कार्यक्रमतिर यसो कल लाउनु पर्यो भनेर अनि अलिक ढिलै हुन आँट्यो
1: ल एकदमै धेरै धेरै धन्यवाद छ यति मिठो मायाको लागि है खाना छोरी छोरी हामीलाई फोन गर्नुभएको छ
2: हजुर धन्यवाद
1: ल त आज हामीलाई के सुनाउनुहुन्छ नि
2: एउटा गाउँमा कमै हुँदैन खेतीपातीको अभाव हुन्छ चारबाट आउँदा पनि एउटा पैसो एउटा आर्थिक अभाव हुन्छ यसको लागि विदेशिनुपर्छ यसैको एउटा छोटो प्रस्तुति विशेष है त
1: हस् हुन्छ सुरु गर्नुहोस्
2: घुम्तिरी बर्सन उतर मुखैमा गाउँको कमाइ सधैँ दुखैमा जागिर खाना त है मेरा साथी हो पहिलो र जाम्न त घुम्तिरी बर्सन उतर मुखैमा उतर मुखैमा गाउँको कमाइ सधैँको दुखैमा जागिर खाम्न त

वरिखरि गरेको खेतीले चार महिना नि धान्दैन त्यतिले जागिर खान त आइने साथी हो पैनर जम्न त वरिखरि गरेको खेतीले गरेको खेतीले चार महिना

0: na duru duru duru teri ma duru duru teri ma dui tar paiso tar bar ma na dekda teri ma jagir khama ta ai mera sathi ho pangar jama ta jagir khama ta ai mera sathi ho pangar jama ta jagir khama ta pangar jama ta jagir khama ta pangar jama ta ajur eti nai
1: हस् हुन्छ, एकदमै धेरै धेरै धन्यवाद छ यति मिठो गीत गुनगुनाइदिनु भएकोमा हजुरलाई है।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: ल अब साथीहरू सम्झिन सक्नुहुन्छ है।
0: ल फर्स्ट पालमा स्पेसली रूपमा हजुरलाई नै
1: हस् हुन्छ धन्यवाद।
0: प्रविधि कक्षाबाट साथ सपोर्ट गर्नुहुने मित्रलाई र हाम्रो प्रिय प्रोग्राम रेडियो होलीनीलाई र साथीहरू यस प्रोग्राम सुन्दै हुनुहुन्छ बहिनी रोशिका लम्साल, त्यसै गरी खगीमय थापा, दलमय तारावादुर थापा, नरेन्द्र रिमाल, अमित दुलाटन, साथै साथीहरू धेरै हुनुहुन्छ। नाम छुटेका साथीहरूलाई झनै मिठो मायाका साथ सम्झँदै र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो यस प्रिय प्रोग्राम सुन्नुहुने सबै सबैलाई सम्झँदै जय गीत जय संगीत। नमस्कार भाई, हाव अ गुड डे।
1: हस् नमस्कार, हाव अ गुड डे, थ्याङ्क यू, धन्यवाद। उहाँ हुनुहुन्छ, हामीलाई फोन गर्नुभएको थियो टेकु छेत्रीजी हुनुहुन्छ हाम्रो बुवा, एकदमै मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ। तपाईँहरूको पनि पालो रहेको छ है, धेरै समयपछि उहाँ बुवाको गीत सुन्न पाइयो, काममा व्यस्त हुनुहुन्छ भन्नुभएको थियो है। समय यस्तै त हो नि, परिस्थितिहरू कहिले सहज हुन्छ, कहिले अब आफूलाई मन लाग्दा लाग्दै पनि होइन, फोन गर्न मन लाग्दा लाग्दै, कुराकानी गर्न मन लाग्दा लाग्दै पनि समय परिस्थितिको अभावले गर्दाखेरि चाहिँ हामीहरूसँग उहाँ जोडिन सक्नु भएन भन्नुभएको थियो। एकदमै धेरै धेरै धन्यवाद छ यो मिठो प्रस्तुतिको लागि है। गीत सुनिराखौँ जस्तो होइन, नसकिए हुन्थ्यो जस्तो लाग्ने क्या, सुनिएर बसिराख्न आनन्द फिल भइराख्ने। तपाईँलाई पनि त्यस्तै भयो होला, मलाई चाहिँ एकदमै त्यस्तो भइराखेको थियो होइन, सुनिराख्नु जस्तो लागिराखेको थियो। यति मिठो गीत गुनगुनाइदिनु भयो हाम्रो टेकु छेत्री बुवालाई चाहिँ एकदम धेरै धेरै धन्यवाद छ। उहाँ चाहिँ भानुबाट हुनुहुन्थ्यो। यति बेलाको म फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
2: हजुर
1: एकदमै सन्चै आरामै छु। अनि हजुर सन्चै आरामै हुनुहुन्छ?
2: हजुर सन्चै आरामै भन्नुपर्छ।
1: अनि खाना खानुभयो?
2: हजुर खाना चाहिँ फोन लागेन, खाना लागेको बल्ल फोन लाग्यो।
1: ल खाना खाइसकेपछि फोन लाग्दो रहेछ भनेपछि
2: एउटा चाहिँ मेरो त्यो नभएर हो कि, त्यो सुन्ने निर छैन, मेरो मोबाइल बिग्रेछ।
1: हजुर
2: त्यही हो, कहिले संसार हुन्छ कहिले के हुन्छ
1: होइन,
2: कहिले अब विज्ञापन दिएको बेला पर्छ, कहिले के गीतको बेला पर्छ होइन। त्यही भएर
1: हजुर एकदमै सन्चै आरामै छु। म त हजुर पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला के रे।
2: हजुर अन्त त सबै ठिक है, त्यही रुगा चाहिँ मलाई छोड्दैन, रुगाले एकदम मनपर्छ रुगाहरू मलाई,
1: धेरै
2: माया गर्छ रुगाले, जस्तै अरूले पनि माया गरे कस्तो हुन्थ्यो होला जस्तो लाग्छ।
1: गर्नुहुन्छ नि सबैजनाले माया,
2: मात्रै हुन त अब हेर्दाखेरि मित्र साथीहरू अघि भानुबाट गाउँ गाउँपालिकाबाट हाम्रो एकजीले फोन गर्नुभएको
1: थियो,
2: उहाँ त आउनु भएको छैन कार्यक्रममा, सुन्न पाउँदैन उहाँले, हो कि मिठो गीत गाउ
1: आज आउनु भएको थियो नि।
2: हजुर
1: आज टेकु छेत्री बुवा आउनु भएको थियो कि,
2: ए उहाँ आउनु भएको थियो कति कति
1: ठ्याक्क हजुर भन्दा अगाडि,
2: ए अहिले भर्खरै हो ए।
1: हजुर
2: सुन्ने त खै त मेरो अब यहाँ सुन्नै मिल्दैन मैले,
1: ल एउटा रेडियो किनेर राख्नुपर्ने भयो कि भएन यसरी त।
2: हजुर एउटा रेडियो चाहिँ लिन पर्ने चाहिँ
1: म गर्ने भयो। ल त के सुनाउनुहुन्छ त नि
2: हजुर? आज चाहिँ सबै कुरो कतातिर जानु होला त आज त होइन,
1: हजुर
2: खै हिन्दी गीत गाउन पनि अलि फेरि मन चाहिँ सुन्ने के भन्ला जस्तो लाग्ने, हिन्दी गीत चाहिँ मनपर्छ मलाई, अब अलि फेरि सुन्नेहरूले अब लोकगीतको ऊ कार्यक्रम हो हिन्दी गाइरहेको छ भन्ने हो,
1: के भन्नु हजुरलाई जता मन पर्छ उतै जान सक्नुहुन्छ।
2: पोखरी कार्यक्रममा चाहिँ साथी नै त्यो अन्डर थ्री खेल्ने ठाउँमा हिन्दी गाई दिएर ल भएन त्यसरी भन्दै थियो।
1: हजुर
2: हुन्छ नि हामी पलन सही है म भात खाँदै हो कि
1: हजुर हुन्छ ल
2: कुन चाहिँ गीत सुना होला त हजुरलाई ल आज चाहिँ रिपिटै गरेँ है मैले
1: हुन्छ ल
2: लाले गुलाब फुले भन्भारी फुले भन्भारी एउटा मान्छे पाउले भन्भारी त्रिफुल सादीको उनको चिनारी फुले भन्भारी एउटा मान्छे फुले छ मनभरि त्रिफुल सादीको सुनको किनारी त्रिफुल सादीको सुनको किनारी हटाउँछ कि हटाउना उनको दिलबारी हटाउँछ कि हटाउना उनको दिलबारी तिम्रो माया मनभरी सजाए मनभरी सजाए मनको कुरा भन्न लजाए त्रिफुल सादीको सुनको किनारी त्रिफुल सादीको सुनको किनारी हटाउँछ कि हटाउन उनको मनभरी हटाउँछ कि हटाउन उनको मनभरी त भयो त है कता पो गयो
1: ल एकदमै धेरै धन्यवाद छ त्यही मिठो गीत गुनगुनाइदिनु भयो
2: मिठो भनिदिनु भयो हजुरलाई पनि धन्यवाद है
1: ल एकदमै धेरै मिठो गाउनु भएको थियो धेरै धेरै धन्यवाद छ अब भने साथीहरूलाई सम्झिनुहोस् क्यारे अब खाना चिसो हुन लाग्यो
2: हजुर त्यही अरू त उपाय छैन साथीहरू सम्झिने हो साथीहरू सम्झिराख्नुहुन्छ सर्वप्रथम हजुर सिकाजीलाई अनि हजुरको डेडी मम्मीलाई अनि हजुरको भाइहरू परिवारलाई सबै परिवारलाई अनि मेरो अनि सुमिना नानीलाई अनि सपनाजी सिर्जनाजी अनि सावित्रजी शुक्रकर्म होल युनिट अनि मेरो मित्र भानु गाउँपालिकाबाट आउनुहुने हाम्रो मित्र केको छेत्रीजी अनि त्यस्तै अब हाम्रो मित्र फेरि यता अमृत तुलदासजी नरेन्द्र रिमलजीलाई पनि झोर्दै नमस्कार सहित त्यतै हाम्रो भेना दिदीहरू अनि राधा राईजी मिठो प्रतिभा लिएर आउनुहुन्छ अनि गीता राई कुबेर राई अनि शान्ति साईरा मोहम्मद मिया अनि दुईटी मटु बहिनीहरू पश्चिमा बहिनी अनि जलमाया बहिनी चेतना बहिनी लक्ष्मी बहिनी रोसिका बहिनी खोजीमाया बहिनी धेरै धेरै सम्झाउनु छ है बहिनी भन्नु छ है अनि त्यस्तै हाम्रो रमाइलो मान्छे हाम्रो खोराटीबाट टप ऋषिजी आउनु भएको छ भएको छैन म सुन्नु पाएको छैन रमाइलो मान्छे अनि त्यस्तै हाम्रो ऋषिजी आउनुहुन्छ मिठो प्रतिभा लिएर अनि त्यस्तै हाम्रो शर्माजी आउनुहुन्छ मिठो प्रतिभा लिएर त्यस्तै हाम्रो चन्द्रजी अनि सन्तोषजी लगायत अनि हाम्रो यता पाइमीमा छविलाल थापाजी काजी थापाजी सन्दीप राणाजी अनि हाम्रो मिनबहादुर थापा सर मिन सर लगायत अरू बुवा आमा दाजुभाइ दिदी बहिनी पनि हुनुहुन्छ अनि हाम्रो खानीमा हाम्रो बुवाहरू अनि लगायत जति पनि भिमान खैरेनदेखि लिएर माथि चिरेकोटसम्म यता जति पनि ढोसादी चिरेकोटसम्म जति पनि सुन्नुहुन्छ यता रौतिर सबै जताततै सुन्नुहुन्छ टोकलगण्डक सुनिराख्ने हाम्रो बुवा आमा दाजुभाइ दिदीबहिनी सम्पूर्ण प्रति आभारी छ भन्दै बिता चाहे हस्त भाइ भाइ नमस्कार शुभ दिन
1: हस् नमस्कार शुभदिन हुनुहुन्थ्यो मलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि एकदम मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ पालो भने तपाईँहरूको हो कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ फोन गर्न सक्नुहुनेछ हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् एनटिसिएनसिएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले फोन गर्न सक्नुहुनेछ है पनि भन्न चाहन्छु फोन गर्दै गर्नुहोला तपाईँलाई जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ कार्यक्रममा तपाईँहरू सहभागिता जनाउन सक्नुहुनेछ र यति बेलाको क्रममा भने म गीततिर लाग्नुपर्छ कि जस्तो लागेको छ है फोन आयो भने त म लिनै हाल्छु फोन आएन भने त फेरि मिठो गीत पनि त सुन्नु पर्यो हजुरको गीत पनि सुन्दैछौ यतातिर फेरि तपाईँको आवाजको गीत सँगसँगै फेरि हाम्रो सिङ्गरहरूको आवाजमा गीतहरूलाई पनि सुन्नुपर्ने स्थिति हुन्छ त्यही भएर फोन गर्दै गर्नुहोला भनी भन्न चाहन्छु दुवै नम्बर खुल्ला रहेका छन् जो नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ यति बेलाको क्रममा तपाईँको माझमा यो मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म उपस्थित हुनेछु बस सुन्दरी भन्दा पनि यो अर्को चाहिँ गीत सुनौ अनि त्यसपछि चाहिँ म आउने नै छु भन्न चाहन्छु लजावती झार जस्तै लजाउँछौ खै कसरी यसौँ दस लजाउँछौ यो मिठो गीत सुनौ यो गीत सँगै म जान्छु छोटो व्यवसायिक विश्राम विश्रामपछि तपाईँहरूको माझमा चाहिँ म उपस्थित हुनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला
3: दादा ल

0: 孙呐、
1: Shukla Gandaki FM 97.6
2: एबुडा गहना किनिन्छ भन्नु भएको पनि यत्रो समय भइसक्यो के सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
3: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
3: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
4: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौंडा हेल्थ पोस्ट चोक
4: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856124474
7: दाई एक बिहानै झोला बोकेर कति जान लागेको
8: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
7: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
8: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
8: भीति कुमार श्रेष्ठको भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
9: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0635705052 मोबाइल 9856288587
10: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
11: वाओ कस्तो राम्रो गहना कहाँ बनाएको
10: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि
4: नयाँ तथा पुराना डिजाइनका

0: अभिने गर गहना
1: पुराना गर गहना सुन्दर नयाँ सात फेर
0: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर पेन घिमिरे मोबाइल 98562609।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पी ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98562606676।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @thedavillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

हजुर, विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज मिलेका छौ शुक्रबारको बसाईमा, शुक्रबारको बसाईमा तपाईँहरूको विभिन्न प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछौ। फोन गर्न सक्नुहुनेछ 98 4272 9611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल मोबाइल पसललाई पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र तपाईँहरूलाई इलेक्ट्रोनिक सामान पनि आवश्यक परेको छ भने तपाईँहरू पोखरेल मोबाइल पसलमा चाहिँ जान सक्नुहुनेछ है। तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। सबैजना आफ्नो कामहरूमा व्यस्त पनि हुनुहुन्छ होला है, नियमित कामहरू छन् सबैजनाको है, विदेशमा हुनेहरूको पनि, स्वदेशमै नेपालमै हुनेहरूको पनि होइन, आफ्नो आफ्नै काम छन्। सबैजना आफ्नो आफ्नै कार्यक्षेत्रमा व्यस्त हुनुहुन्छ, कृषि कार्य, व्यावसायिक व्यापार व्यवसाय लगायत अन्य सबै घरेलु कामहरू पनि हुने गर्छन् होइन, विभिन्न कामहरू छन्, विभिन्न कामहरूमा व्यस्त हुनुहुन्छ, अफिसको कामहरू पनि छन् होइन, र विद्यालय होइन स्कुलको कामहरू पनि छन्, कलेजहरूमा पनि छन्, धेरै कामहरू छन् होइन, सबै कामहरूमा व्यापार होटेलहरू व्यवसाय पनि गर्नुहुन्छ कतिपय साथीहरू होइन, सबै आफ्नो आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ होला। जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग गर्नुहोस्। विदेशमा हुनुहुने हाम्रो सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू पनि एकदम राम्रोसँग आफ्नो कामहरू गर्नुहोला, विशेष रूपमा त्यो स्वास्थ्यको ख्याल गर्नु होला पनि भन्न चाहन्छु है। र कतिपय साथीहरू त स्वदेश फर्कँदै पनि हुनुहुन्छ होला नि त, दसैँ लागिसकेको छ, अब बिस्तारै बिस्तारै दसैँ लाग्दैछ, लागिसकेको छ भन्दा पनि लाग्दैछ, 25 गतेबाट स्थापना रहेको छ, त्यसपछि दसैँ सुरु भइसक्यो, बिदा मिलाएर पनि घर आउँदै हुनुहुन्छ होला कतिपय होइन, आउँदै हुनुहुन्छ भने पनि तपाईँलाई स्वागत छ होइन। दसैँमा घर आफ्नो परिवारहरूसँग फ्यामिलीहरूसँग बसेर रमाइलो गर्नु भनेको छुट्टै भन्दा हुन्छ र फोन गर्दै गर्नुहोला 98 4272 9611 96 36 11 को माध्यमबाट तपाईँको कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ। यति बेलाको क्रममा भने तपाईँको माझमा म फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन चाहन्छु अनि फेरि आउनेछु। तपाईँ पनि फोन गर्दै गर्नुहोला मेसो मिलाएर भनिरहेको छ, यो मिठो गीत सुमधुर गीत सुनौ अनि फेरि आउनेछु, तपाईँ पनि फोन गर्दै गर्नुहोला।

हजुर, यो मिठो गीतमा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँको माझमा मैले स्थान दिइसके सुनेर पनि आनन्द लिनुभयो होला। र यति बेलाको क्रममा फेरि पनि एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। त्यसपछि अब भोलि फोन गर्नुहुने साथीहरू मध्येबाट चाहिँ एकजना साथीलाई चाहिँ आजको विजेता घोषित गर्नुपर्ने हुन्छ। म हाम्रो विजेता साथीलाई चाहिँ लिएर आउनेछु। तपाईँ पनि सुन्दै गर्नुहोला। यति बेलाको म एउटा मिठो छोटो मिठो गीत राख्छु अनि आउने छु। तपाईँहरू पनि मजाले सुनेर आनन्द लिँदै गर्नुहोला।

हजुर मिठो गीत पछाडि ब्याकग्राउन्डमा बजिराखेको छ। मैले चाहिँ आज हप्ताभरि होइन आइतबारदेखि आज शुक्रबारसम्म फोन गर्नुहुने साथीहरू मध्येबाट चाहिँ एकजना साथीलाई चाहिँ विजेता घोषित गरेको छु। आज हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी साइन्स बिरुवादेखि, बलराम तिमल सिन्हाजी हुनुहुन्थ्यो कास्तिकोरदेखि, टेकु छेत्री हुनुहुन्थ्यो भानुदेखि, अनि तारा बहादुर थापा हुनुहुन्थ्यो पाथरदेखि। उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। र मैले चाहिँ हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट चाहिँ आज उहाँ साथीलाई चाहिँ विजेता घोषित गरेको छु। को साथीलाई त भन्दाखेरि चाहिँ रहेको छ हाम्रो तारा थापाजी हुनुहुन्छ पाथरदेखि, उहाँलाई एकदमै धेरै धेरै बधाई छ। तपाईँले चाहिँ रुसाईको रिचार्ज प्राप्त गर्नुभएको छ पोखरेल मोबाइलको तर्फबाट, र उहाँलाई एकदमै धेरै धेरै बधाई छ। आगामी दिनमा हाम्रो तपाईँ सम्पूर्ण हुनुहुन्छ होइन, हप्ताभरि आइतबारदेखि आज शुक्रबारसम्म चाहिँ फोन गर्नुहोला। अनि फोन गरेर चाहिँ तपाईँहरूको लाई चाहिँ मैले छानेर होइन गुलाब बर्षबाट छान्नेछु, अनि छानेर चाहिँ तपाईँहरूलाई मैले विजेता घोषित गर्नेछु है। फोन गर्नुहोला भन्न चाहन्छु। आज तपाईँहरूको नाम आएन भने फेरि फोन गर्न चाहिँ नछोड्नुहोला भन्न चाहन्छु, किनभने तपाईँहरूको सबैको पालो घुमी घुमी आउँछ र बिस्तारै तपाईँहरू पनि फोन गर्दै आउनुहोला पनि भन्न चाहन्छु। र एकदम धेरै धेरै बधाई छ हाम्रो तारा थापाजीलाई, र अहिले केही समयपछि फोन गर्न चाहिँ सक्नुहुनेछ है भन्न पनि चाहन्छु। फेरि कुन चाहिँ नम्बरमा हो तपाईँको ब्यालेन्स हाल्नुपर्ने होइन, त्यो नम्बर चाहिँ हामीलाई फोन दिनुपर्ने हुन्छ दिनुपर्ने हुन्छ। एकदम धेरै धेरै बधाई छ। र अब भने म कार्यक्रमको निकै नै समय अवधिको उतारतिर आइसकेको छु। यति जेसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। र हप्ताभरि फोन गरेर साथ दिनुहुने साथीहरू मध्येबाट एकजना साथीलाई होइन रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पनि पोखरेल मरपसललाई एकदमै धेरै धेरै मनैदेखि आभार फर्कट गर्दछु। एकदम धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र हाम्रो 97.6 इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै विशेष विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा यसरी नै तपाईँले फोन गरेर चाहिँ साथ चाहिँ हामीलाई दिन सक्नुहुनेछ, र तपाईँ पनि यसरी नै हप्तामा एकचोटि विजेता घोषित चाहिँ हुन सक्नुहुनेछ है। सुनौलो मौकालाई चाहिँ नछोड्नुहोला भन्न चाहन्छु, फोन गर्नुहोला पनि भन्न चाहन्छु है त। र अन्तिममा जाँदा जाँदा भने तपाईँको माझमा एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिँदै जानुपर्ने हुन्छ, दुबो फुल्यो भनिरहेको छ। अन्तिममा जाँदा जाँदा भने तपाईँको माझमा पनि होइन मेरो सानो प्रस्तुति राखेर चाहिँ जान्छु, अनि यो सिधै होइन डाइरेक्ट म यो प्रस्तुतिसँगै अनि मिठो गीत राखेर चाहिँ जान्छु। अनि तपाईँहरू सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि फोन गरेर अनि साथ दिनुहोला पनि भन्दै अन्तिममा जाँदा जाँदा भने तपाईँको माझमा मेरो पनि सानो प्रस्तुति राख्छु ल, सुरुमै राख्नु पर्ने तर म चाहिँ आज चाहिँ जाँदा जाँदा राख्छु। मुक्त भनौ या के भनौ होइन, के भन्नुहुन्छ तपाईँहरूले चाहिँ यसको चाहिँ नाम राखिदिनु होला, म चाहिँ भनेर मात्रै जान्छु के कस्तो लाग्छ। आगामी दिनमा चाहिँ फोन गर्दाखेरि चाहिँ भनिदिनु होला पनि भन्न चाहन्छु है त। ल मेरो परिस्थिति चाहिँ यस्तो रहेको छ, एकदम मजाले सुन्नु होला है त कस्तो लाग्छ। मन त छ हजुरको अङ्गालोमा बेरिएर बस्ने, रहर छ सधैँभरि हजुरको बनेर रहने, फर्किएर आउनुहुन्छ होला अब घुम्टो ओढाएर लान, सिउँदोमा एक चिम्टी सिन्दुरको धर्स सजाउन, बाटो हेरी बस्ने गर्छु कहिले आउनुहुन्छ भनी, सँगै बिताएका फल र यादहरू बस्ने गर्छु गनी गनी, हजारौंको माझमा पनि हजुर बिना एक्लो हुन्छु, हजुरको साथमा हुँदा दुःख जति सबै भुल्छु, पूर्णिमाको जुनमा पनि हजुरलाई नै देख्ने गर्छु, एना हेर्दा आफूभित्र हजुरलाई नै भेट्ने गर्छु, एना हेर्दा आफूभित्र हजुरलाई नै भेट्ने गर्छु। थ्याङ्क यू, एकदम धेरै धेरै धन्यवाद छ भन्न चाहन्छु है साथीहरूलाई। अन्तिममा जाँदा दुबो फुल्यो भनिरहेको छ, कबड्डी कबड्डी मुहीबाट रहेको छ मेरो प्रतिभा, तपाईँलाई कस्तो लाग्यो आगामी दिनमा चाहिँ बताइदिनु हुन अनुरोध गर्दै, र यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै, र तपाईँ सम्पूर्णलाई फेरि एकमुष्ट रूपमा होइन हाम्रो सवारी फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मल पसललाई पनि एकदमै मनैदेखि आभार प्रकट गर्दै, यो मिठो गीतसँगै आजको यस श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बुझाउँछु। तपाईँको बाँकी बल्छु भन्ने सुखद बितो सबै पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज। नमस्कार, बाई बाई।

0: 97.6
1: शुक्लागंध KFM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्ने गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दिलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँ है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दिलगढ़ा त नहुँ,
3: प्रोपाइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 4, मोबाइल नम्बर 98460 61268,
2: 98560 60268।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया, न्यूजील्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
5: मोबाइल 98028 53995, फोन 061586559।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564 14 377 र 98560 44 343। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 BP चोक।
8: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊँ न।
9: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
8: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
10: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
11: एउटै छाना मुनि बच्चादेखि
0: वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
11: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउस को आड़ेमा। सम्पर्क मोबाइल 98570065119 र 98694-5756।
0: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560-3982
13: TVS को साथ था हमरो।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याहको ठिक 12 बज्यो।
2: सद डाक्टर अर्जुन कुमार कार्कीले वायुसेवा निगमको पछिल्लो कार्य सम्पादनलाई लज्जास्पदको संज्ञा दिँदै तत्काल व्यापक संरचनागत सुधारको माग गर्नुभएको छ। सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख शान्ति समृद्धिको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू भएको छ। विशेष गरी आमाहरूले मनाउने यो कठोर व्रतमा व्रतालु महिलाले नदी, पोखरी तथा जलाशयमा स्नान गरी पितृ तथा जिमुत वाहन देवताको पूजा गर्दै व्रतको संकल्प लिने गर्छन्। परम्परा अनुसार व्रतको अघिल्लो दिन महिलाहरूले आँगन लिपोत गरी चोखो बनाउने तथा पिना, तेल, घिरौलाको पात, जियलको पात र बाँसको पात सहित आवश्यक सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ। स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिमुता वाहन देवतालाई पिना र तेल चढ़ाउने गरिन्छ। व्रतको मुख्य दिन व्रतालु महिलाहरूले बिहान स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर निराहार व्रत बस्ने गर्छ। यस क्रममा दिवंगत हजुरआमा, सासू आमा लगायत तीन पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने तथा प्रसादी चढ़ाउने परम्परा रहेको छ। जितियाका अवसरमा महिला समूहमा गीत कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेट गरी शुभकामना आदान प्रदान गर्ने चलन समेत छ। साथै जियल, बाँस र घिरौलाका पात पूजामा प्रयोग हुने भएकाले प्रकृति तथा वातावरण संरक्षणको सन्देश समेत यस पर्वले दिने गरेको स्थानीयको भनाई छ। हिजो र अस्ति दुई दिन स्थिर रहेको सुनचाँदीको भाव आज तोलामा 1500 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भइरहेको छ। हिजो र अस्ति सुन तोलाको 2,93,300 रूपियाँमा कारोबार भएको थियो। यसअघि बुधबार सुनको भाव 2,800 रूपियाँले बढ़ेको थियो भने सोमबार र मंगलबार भने सुनको भाव घटेको थियो। सोमबार तोलामा एकै दिन 5,000 रूपियाँले घटेर 2,94,300 रूपियाँमा सुनको कारोबार भयो। यस्तै मंगलबार 3,800 रूपियाँले घटेर 2,90,500 रूपियाँमा सुन कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुन 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलाको 25 रूपियाँले बढ़ेको छ। अस्ति र हिजो 4,425 रूपियाँमा कारोबार भइरहेको चाँदी आज बढ़ेर तोलाको 4,450 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाघको आक्रमणबाट कैलालीमा एकजनाको ज्यान गयो, जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरी पालन प्रवर्धनमा जोड़ लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 0825625601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले उच्च ब्याजदर र जहाज अभावले नेपाल वायुसेवा निगम संकटमा, सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू, दुई दिन स्थिर रहेको सुनचाँदीको भाव आज बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। गौरीगंगा नगरपालिका 6 रहेको भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय 40 वर्षीय कृष्ण चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान 5 बजे चौधरी सहित 3 सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँग गएका अरू 2 भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ। नेपालमा मौरी पालनको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, रोग तथा परजीवीको संक्रमण, साना खपेटेको प्रकोप र अव्यवस्थित मह शिकारका कारण व्यावसायिक मौरी पालन तथा जंगली मौरी संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मौरी पालन विकास केन्द्र चितवन भण्डाराका कार्यालय प्रमुख सुजन अमगाईका अनुसार मौसममा आएको परिवर्तनसँगै मौरी पालकले चरणको अभाव, रोग तथा परजीवीको संक्रमण र साना खपेटेको प्रकोप जस्ता समस्या सामना गरिरहेका छन्। वरिष्ठ महक्षेत्र विकास विज्ञ सुरेन्द्र राज जोशीका अनुसार आर्थिक वर्ष 81-82 नेपालमा 2,76,000 मौरीका घरबाट 4,278 टन मह उत्पादन भएको छ। अब विदेशको खबर। पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रान्त कुनार र दक्षिणी प्रान्त हेलमाण्डमा लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देशबीचको सीमावर्ती तनाव थप चर्किएको छ। अफगानी अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा 9 सर्वसाधारणको ज्यान गएको छ भने 11 घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका घर समेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। तर पाकिस्तानले भने आफ्नो कार्यवाहीमा 22 लडाकू मारिएको दावी गरेको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले हवाई कार्यवाही आतंकवाद विरोधी अभियान अन्तर्गत गरिएको र सीमापार रहेका लडाकूका आश्रयस्थल तथा हतियार भण्डारलाई लक्षित गरेको जनाएको छ। सीमा क्षेत्रमा लामो समयदेखि चलिरहेको सुरक्षा तनाव र दुई देशबीच बढ़दो अविश्वासका बीच भएको पछिल्लो घटनाले क्षेत्रीय सुरक्षामा थप चुनौती बढ़ाएको छ। अब खेल खबर। क्रिस्टियानो रोनाल्डो बिना नै पोर्चुगलले यूएफए नेशन्स लीगमा डेनमार्कलाई 4-2 गोलले पराजित गरेको छ। डेनमार्कको मैदानमा भएको खेलमा पोर्चुगलका जीआओ क्यान्सोले, रामोस भिन्टिया र जोआले फलिङ्सले गोल गरेका छन्। डेनमार्कका मिकेल डाम्सगार्ड र रास्मुस होइलुण्डोले एक गोल फर्काए। रोनाल्डो बिना खेलेको पोर्चुगलले लगातार तेस्रो जित निकाल्दै समूह ए मा आफ्नो प्रभाव कायम राखेको छ। प्रशिक्षकसँग विवाद भएका खबरपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। खेलमा डेनमार्कलाई 2 बराबरी गरे पनि पोर्चुगलले दोस्रो हाफमा 2 गोल गर्दै 4-2 सहज जित निकालेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। उच्च ब्याजदर र जहाज अभावले नेपाल वायुसेवा निगम संकटमा, 4 इन्जिन मरमतका लागि मात्रै झण्डै 8 अर्ब रूपियाँ लाग्ने, तराई मधेसमा जितिया व्रत शुरू, प्रकृति तथा वातावरण संरक्षणका लागि पनि महत्वपूर्ण, दुई दिन स्थिर रहेको सुनचाँदीको भाव आज बढ़्यो, सुनतोलाको 2,94,800 रूपियाँमा कारोबार, पाकिस्तान र अफगानिस्तान सीमामा तनाव, हवाई आक्रमणमा 9 सर्वसाधारण मारिए, क्षेत्रीय सुरक्षामा थप चुनौती, र नेशन्स लीगमा रोनाल्डो बिना नै डेनमार्कमाथि पोर्चुगलको सहज जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: शुक्ला गन्ध केएफएम 97.6
1: आज पनि खाना काट्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ कतिले सामान किनेर ल्याउने भए पो
3: ए मेरी तिते करेली त्यसरी नरिसाउ न
1: बरु भन न किचनको सामान किन्न कहाँ जाने
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
4: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
6: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
7: त्यसो नभने वरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
6: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमेट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
8: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0765702625 मोबाइल 98568 98461
9: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ
10: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
9: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
10: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
9: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
10: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9812656187
11: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
11: के शर्त हो त्यस्तो सुनौ न त हामी पनि
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
11: रामदाम सुनसादी पसल शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0654124120 र 9840778022
12: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
10: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
5: मोबाइल 9560505577
13: पसल होमवर्क देखाउ त
14: टीचर।
13: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
14: टीचर। मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
13: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
15: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ट्राइट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033384 र 9856067988।
16: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
17: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
16: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
18: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
19: मेरिया मैनी, कस्तो राम्रो गहना।
20: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
19: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
21: शुद्ध सुन तथा चाँदीका गर गहना,
15: छापावाला सुन चाँदीका गर गहना,
21: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
21: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
21: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
15: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625229।
21: प्रोपाइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
22: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने। ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111996902।
23: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309482 2009।
1: TVS
23: साथ छ हाम्रो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
4: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349.

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 9850623128 र 9462614726।
3: आहा कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
5: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
6: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
5: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
7: कति हाँस्नु पनि यस्तो पङ्खा चलिरहेको देखिनु पनि।
8: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
6: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
7: चेस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
9: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
2: दिदी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही एल्मुनियम, अब युपीभीसीको साथमा।
6: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562928938 र 98028922938।
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
10: सम्पर्क 0564142121, मोबाइल 98560353921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडिपी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
12: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309982 र 97065020209।
13: TVS को साथ छ हाम्रो।

0: अब फेरि कहिले आने हो त माललाई खसौली?
1: अब यो ल्याएको नुन तेल यो बर्खामा चल्ला, त्यसपछि फेरि आउनुपर्छ केटा।
0: अब त आन नपरिने हुने है माललाई, यस्तो दस बाह्र दिन हिँड्न पर्ने।
1: अब हेर केटा, यस्तो गरौँला, गाममा पुगेर त्यो लाउरे डाङ्डरलाई भनेर तेरो पेट काटेर फालिदिनु पर्यो, त्यसपछि त खाना नि पर्दैन, नुन तेल लिएन खसौली पनि हान पर्दैन, दस बाह्र दिन लगाएर हिँड्न नि पर्दैन।
2: हो हो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 000।
6: वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्ते त।
4: स्मृति फेन्सी, दुलीगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानेमा हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
11: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
12: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
11: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
12: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
11: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
12: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा माछापुच्छ्रे बैंकको भवन।
12: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9856065870।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: Shukla Gandaki FM 97.6.
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालू स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625 14 377 र 98564 43। तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्पी ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स सुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625 70 676, मोबाइल 98562 62 676।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
5: मोबाइल 98028 53 995, फोन 0161 586 559।
0: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्।
7: सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860704580।
8: बडा दशमी विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
9: मिति यही असोज 12 गते देखि 22 गते सम्म
8: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
9: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
8: महोत्सवका मुख्य आकर्षणहरू:
9: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
8: बालुद्यान एवं रमाइलो मेला,
9: दशैं तिहार सस्तो बजार,
8: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
9: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
8: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
9: साथमा लाइभ कन्सर्ट।
8: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
12: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसाप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
4: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1 लाखसम्म नगद जित्ने मौका नगुमाउनु होला र लि सकेपछि 10 लाखसम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
5: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
8: घरको डेकोरेसन कस्तो राम्रो भन्छ, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घ फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलगाडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 75 900, मोबाइल नम्बर 98560 61 268
11: 98560 62 268।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463 23811।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9814111178, 9855600778।
18: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारिपट्टी मोबाइल नंबर 9855309982 र 9705620209।
19: साथ छ हाम्रो।
20: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौंडा, समय बिहान 11 बजे।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्लागन्धकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्पन्न दिनुहोस् श्री स्टील टीएमटी शुद्ध प्रविधिको शक्ति आठको दमको साथमा
2: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
5: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
2: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
8: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
2: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
6: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन

0: बड़ा दशमी विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइव कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: पर सीधे 10 लाख सम्म स्योर शॉट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर शॉट कोर्यो कि पर्यो।
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दोलेगौडा। सम्पर्क 0665902969 र 98560169।
0: हिरो सीजी मोटर्स।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल न परेन त। होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902। अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौडा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
5: यो पहिरन नाचेकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस,
7: बर्थिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को तारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620।

0: TBS साथ छ हाम्रो।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98 644 35 031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
8: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
8: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: तनहुको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, घिरिङ, पाल्पा र स्याङ्जाका पाइक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678 61 87।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
12: दीर्घाई फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265709607। चार, मोबाइल नम्बर 9840761268
10: 9850602068।
9: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाई ग दुलेगौड़ा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दोलेगौड़ा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दोलेगौड़ाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौड़ा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक कनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560007178।
9: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6, प्रगति टोल, खैरेनीटार तनहु। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6, खैरेनीटार।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गंडकी एफएम 97.6।
1: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9860 26 617 र 9161638981।
4: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौ, समय बिहान 11 बजे।
5: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
7: रामधाम सुनसादी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-200-412-160 र 9840-78-022।
8: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
9: सिट सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौड़ामा। सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
8: हाम्रा विशेषताहरू:
9: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
8: व्यावहारिक र प्रयोगात्मक सिकाई,
9: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
8: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम,
9: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
8: स्थान सिम्स केयर गिभर्स शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
9: सम्पर्क 9856-44-343, 9801-43-688, 9801-43-688, 9560-71-773।
10: डोन्ट मिस दिस अपर्चुनिटी।
11: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
12: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
11: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
12: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
11: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
12: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
11: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
12: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
11: मोबाइल 9800-58-53-995, फोन 0165-86-559।

0: Stay connected. नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: सरकारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा, कुशल सोमपाल र हेमन्त अटाएनन्। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मंचमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6-10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्चस्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनको क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढ़ेको हिमपहिरो, बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल आफैले पनि विभिन्न 80 कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीहरूले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाउनु भएको छ। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामको हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। रासोपाका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढ़ाउन सरकारलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षे अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्षे अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोशाक खरिद गरेको थियो। त्यस क्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुका पछाडि पुराना राजनैतिक दलहरूले गरेका विथितीको कारण मात्र नभई भविष्यप्रतिको आशा आशा समेत रहेको उहाँको भनाई छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21 औं शताब्दीको नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकको रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको उहाँले बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। काली नदी तटीय क्षेत्रको बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। आर्थिक विकास मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको अवस्थामा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो। अब विदेशको खबर। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा रहेको छ। यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक आकोन जेउर्ले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेको बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। सम्भावित दावेदारको सूचीमा युक्रेनी बाल अधिकार अभियन्ता माइकोला कुबेला, सेभ द चिल्ड्रेन, सुडानको आपतकालीन प्रतिक्रिया कक्ष तथा पत्रकारको सुरक्षा गर्ने कमिटी टु प्रोस्टेस जर्नलिस्ट पनि रहेका छन्। अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्द को पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिस कोरोनर रहेको छ। अब खेल खबर। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। त्यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बसीर अहमद, ललित राजवंशी, साहब आबल्लम र शेर मल्ल रहेका छन्। विश्वकप लीग टू अन्तर्गतको श्रृंखला यही असोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि निकै महत्वपूर्ण छ। अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अंक सहित छैठौं तथा नेपाल 32 खेलमा 24 अंक सहित सातौं स्थानमा छ। चारभन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी, प्रधानमन्त्री शाहको सम्बोधन, जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वाग्लेको दावी, भारतको धौलीगंगा बाँध भोलि रातीदेखि खोलिने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह, यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई, र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा, कुशल सोमपाल र हेमन्त अटाएनन्।

0: शुक्ला गंडकी एफएम 97.6
1: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
2: कान्छी पनि। स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
3: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161669, 9807625229।
3: प्रोपाइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841433222, 9807769142।
5: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 बजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
9: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
12: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
13: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
12: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
13: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
12: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
13: हुन्छ नि, जाउ जाउ।
12: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौंडा,
12: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
14: फोन नम्बर 9715065555, 9715056566।
12: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
15: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
10: किन आमा, के भएर?
15: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
10: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
17: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
16: मोबाइल 9856043952 र 9806656586।
18: कता हिँडेको आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम तय गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
20: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को तारीपट्टी। मोबाइल नंबर 9856039982 र 9705620

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: टिचर
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर मेरो मामीले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9850603384 र 9850607988
4: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
5: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर

0: म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654142445।
4: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 9850623128 र 9462614726।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850604343। तनहु सेवा हस्पिटल, सुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माटीको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माटीको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरिनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
5: भीडी कुमार श्रेष्ठको भवनमा
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
11: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: तिमी पो बस्ती गरे म तिमी लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
14: दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ। अहिले हतार छ पछि आउँदै गरौला है।
16: दीर्घाई फर्निचर सोरुम
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
14: दीर्घायु फर्निचर सोरुम दुलीगौडाका नहि
16: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0265 70 9 4 मोबाइल नम्बर 98 460 61 268
14: 98 560 60 268।
18: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
19: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
18: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
19: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
18: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
19: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
18: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
19: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप करियर एन्ड भिजा स्पेसियलिस्ट पोखरा ट्रेडमल तेस्रो तल्ला छिपेढुङ्गा पोखरा।
18: मोबाइल 98028 53 995 फोन 061 586 559।
20: पङ्खा
21: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
22: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
23: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560 30 324।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड फ्री ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0965706676 मोबाइल 9856062676
7: शुक्ला गण्डकी एफएम 97.6
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौं
8: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन स्टिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेक जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
9: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
9: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9162656187
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल परेमा त
11: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
10: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
11: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9111796902
12: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
15: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क विजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी चार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
18: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: आज यी छोरिया कतकी मेकअप सेकअप गर्के आए गरियो
1: ओकर अफिसर बाबु चाहिँ आएको छ नि फेरि गाउँमा
0: जति आए नि के गर्नु नाम त सोध्न सकेको छैन
1: यो पालि चाहिँ जसरी नाम सोध है
0: ती नाम नै नसोधी सिप्पै बाँड्ने विचार छ तिर त्यही अफिसरसँग
1: जानु नै भेट्दैन यो त
2: ब्यान बाजा के सजाय दिनुहुन्छ नभए छोड्दै गफ सुनेर बस्ने फुर्सद छैन मेरो
0: अब जाउँ राम्रो हुन्छ माया लिजुरहेको छ

0: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
7: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
8: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
7: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
9: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
9: ओम एम आभूषण सुन चाँदी दोकान।
7: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058008।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डक 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98710-39-66 र 98460-94-530।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावट का संपूर्ण सामग्री का लागी न्यू होम डेको एंड डेकोरेशन
15: हामी कहाँ पर्दा सोफा कार्पेट दराज पन्ना पलंग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
15: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560230।
14: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेको एन्ड डेकोरेसन
17: अब तपाईँको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560333998 र 98465010950 इमेल robin98560@gmail.com tiktok@davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
20: शुक्ला गण्डकी FM 97.6

0: 97.6
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बनिएला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
2: तर महँगो होला नि
1: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका
3: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही एल्मुनियम अब युपिभीसी को साथमा
3: एल्मुनियम का झ्याल ढोका स्टील रुएलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
4: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 111 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
6: गिरी कुमार श्रेष्ठको भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
8: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
6: किन आमा के भएर
8: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
6: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
8: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
6: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भव
8: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 586
6: कता हिँडेको आइफोन हातमा लिएर
9: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
6: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
9: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0 65 414 050 मोबाइल 98 4 63 23 811 चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको
8: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना
6: चाड पर्वको अवसरमा माछापुस्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन 5,000 सम्मको खरिद गर्दा 2 वटा कुपन
8: लक्की ड्र मार्फत 1 जना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुन्छ

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850-60-60554।

नमस्कार। साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराबाट दुवै उडानलाई नियमित र सफल बनाउन सार्वजनिक आह्वान गर्नुभएको छ। उहाँले सरकारका तीनै तह, निजी क्षेत्र, पर्यटन व्यवसाय, नागरिक समाज तथा आम यात्रुले गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो। अहिले पहल गर्न सकिएन भने पछि त्यति बेला गर्न सकेको भए हुन्थ्यो भनेर पश्चाताप गर्नुको अर्थ रहने छैन। यसका लागि पोखरा महानगरपालिकाले पनि योजनाबद्ध रूपमा काम गरिरहेको छ। प्रदेश तथा संघीय सरकारले पनि आफ्नो जिम्मेवारी अनुसार आवश्यक सहजीकरणको अपेक्षा छ, उहाँले भन्नुभयो। प्रमुख आचार्यले आगामी तीन चार महिना शुरूआती चरण भएकाले विशेष प्राथमिकतामा राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले अहिले शुरू भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन नसकिए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन र विस्तारमा आगामी दिनमा थप चुनौती आउन सक्ने उल्लेख गर्नुभयो। पोखरासे धौलागिरी, चितवन, भरतपुर, बुटुल लगायत पोखरा हुँदै यात्रा गर्न सक्ने यात्रुलाई सम्भव भएसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो। आचार्यले अबको तीन चार महिनामा पोखराबाट दुवै तथा दुवै हुँदै विश्वका विभिन्न गन्तव्यमा जाने यात्राको योजना बनाउन आग्रह गर्नुभयो। भिसा तथा प्रहरी रिपोर्ट लगायत आवश्यक प्रक्रियामा यात्रुलाई सहजता प्रदान गर्न सम्बन्धित निकायसँग समन्वय र सहजीकरण भइरहेको उहाँको भनाइ छ। भारतीय नागरिकलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर पोखरा पेन्सन क्याम्प कार्यालयबाट उपलब्ध गराउन सकिए यात्रामा थप सहजता हुने भएकाले सम्बन्धित दूतावाससँग आवश्यक अनुरोध गरिएको पनि उहाँले उल्लेख गर्नुभयो। विभिन्न संघ संस्था, व्यावसायिक समूह, कम्पनी तथा साथीको समूह बनाएर दुवै भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय यात्राको योजना बनाउन पनि आह्वान गरिएको छ। सनौको भानु नगरपालिका एक साज बोटेबाट प्रहरीले 18 एम्पुल प्रतिबन्धित लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरी चौकी डुम्रेबाट खटेको प्रहरी टोलीले डुम्रेबाट भानुतर्फ जाँदै गरेको ग 24/71 नम्बरको अप्रिला स्कूटरलाई शंकास्पद लागेर रोकी जाँच गर्ने क्रममा लागु औषध फेला पारेको हो। प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कानूनी कार्यवाहीका लागि अनुसन्धान अघि बढ़ाइएको छ। बारीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। खानेपानी आपूर्ति प्रभावित हुँदा करिब 4,500 उपभोक्ता समस्यामा परेका छन्।

0: बागलुङ नगरपालिका तीन हनुमान मौवा नजिकै रहेको खानेपानी आयोजनाको पाइपमा बाढ़ीले क्षति पुर्याएको छ। कैलाम पोखरीबाट लिफ्ट मार्फत सुल डाँडा र मुस्यास्वारा ट्याङ्कीमा पानी पुर्याउने पाइपमा समेत क्षति पुगेको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। त्यस्तै तीन ट्याङ र भकुण्डेको सीमाबाट बग्ने रिटी खोलाको मुहान तथा काटे खोला गाउँपालिका स्थित बुधी खोलाको मुहानबाट बजारमा ल्याइएको पाइपमा पनि बाढ़ीले क्षति पुर्याएको संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जीसी सन्तोषले बताउनुभयो। उहाँका अनुसार बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चारवटै मुहानबाट निरन्तरको वर्षा र बाढ़ीले क्षति पुर्याएको छ। ठाउँ ठाउँमा पाइप बगाउनुका साथै वितरण प्रणालीमा समेत क्षति पुगेकाले मर्मतमा समय लागेको उहाँले बताउनुभयो। रिटी खोलामा बिछाइएको करिब 80 मिटर पाइप बाढ़ीले बगाएको थियो। केही स्थानमा पाइप बगेको र केही स्थानमा मर्मत गर्नुपर्ने अवस्था रहेको जीसीले बताउनुभयो। रिटी खोलाबाट ल्याइएको पाइपको मर्मत सम्पन्न भए पनि मुख्य मुहान र वितरण प्रणालीमा भएको क्षतिका कारण पानी आपूर्ति प्रभावित भएको उहाँले जानकारी दिनुभयो। हरिदेवा मेवा मिसा पूजाको आयोजनामा लाख भरि बनाउने तीन दिने तालिम शुरू भएको छ। तनहुँको शुक्लागण्डी चाप दुलिङडा स्थित नेवार समाजको हलमा शुरू तालिमको शुक्लागण्डी नगरपालिका नम्बर चारका अध्यक्ष राजकुमार वाग्लेले उद्घाटन गर्नुभयो। उहाँले सिकेका सिपलाई आर्थिक उपार्जनमा लगाउनु पर्नेमा जोड़ दिनुभयो। अर्देव नेवा मिसा पूजाकी अध्यक्ष शोभा श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम भएको हो। शुक्लागण्डी नगरपालिका वन नम्बर चारको आर्थिक सहयोगमा भएको तालिम मार्फत स्थानीय महिलाहरूलाई परम्परागत सिपसँगै आय आर्जन तथा उद्यमशीलता जोड्ने विश्वास राखिएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत काशी क्षेत्रमा एकबाट खुल्ला तथा विभिन्न समावेशी क्लस्टरका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। मतगणनाको नतिजा अनुसार विभिन्न कोटामा खुल्ला तथा समावेशी तर्फका प्रतिनिधिहरू विजयी बनेका हुन्। खुल्लातर्फ 10 जना महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर जीवन परियार 646 मत र कृष्णबहादुर केसी 625 मत सहित विजयी बन्नुभयो। उहाँहरूसँगै तिलक बहादुर राणाभार 601 मत, दीपक गुरूङ माइला 504 मत, नवीन सिग्रेल 432 मत, किशोर दत्त बराल 491 मत, सुदीप मोहन भट्टाई 485 मत, भानुभक्त ढकाल 437 मत, राजेन्द्र मणि लामिछाने 379 मत र बुद्धिमान गुरूङ 373 मत निर्वाचित हुनुभयो। खुल्ला महिलातर्फ 4 जना महाधिवेशन प्रतिनिधिमा कोपिला राणाबाद 568 मत, डालडा देवी भुजेल 342 मत, निशा मल्ल ठकुरी 371 मत र रेणुका गुरूङ 410 मत ल्याएर निर्वाचित हुनुभयो। श्रमिकतर्फ 1 जना कोटामा 391 मत ल्याएर कृष्णबहादुर केसी विजय हुनुभयो। पेशागत विषय विज्ञतर्फ डाक्टर विनायक पण्डित 226 मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिनु भएको छ। युवा महिलातर्फ सोना राणा 288 मत ल्याएर निर्वाचित हुनुभयो भने युवा खुलातर्फ 2 जनाको कोटामा देवीजन गुरूङ 449 मत र इन्जिनियर निरोज लामिछाने 318 मत विजयी बन्नुभएको छ। अवस्थ हामीलाई तिनजेलसम्म सुनेर साथ दिनको तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न बाल गीतहरू सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 065-414-378, इमेल NEWSSSUKL LAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
0: पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोपाइटर हेमराज पुन। मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: तनहुको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, भिरिङ, पाल्पा र स्याङ्जाका पाइक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142233, मोबाइल 9868168887। के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
0: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
0: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
0: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, 3rd floor, छिप्पे ढुङ्गा, पोखरा।
0: मोबाइल 9802853995, फोन 0615865059।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
8: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
3: मोबाइल 9560055770।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9814111178, 9560078।

0: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98-460-7222।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9857062099।

0: नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
3: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
4: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
5: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
4: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9850124474।
6: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने म पनि अब नाचिकेटो भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9850338 78, 9849656558।
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9855309982 र 9705620209।
10: TVS, साथ छ हाम्रो।
11: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगौंडा, समय बिहान 11 बजे।
12: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
13: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
12: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
13: बिहेका सबै गरगहना खैरेनी टारको रामदान सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेयर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
12: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840678022।
14: शुक्ला गण्डकी एफएम 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौलाई।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98460-61268
5: 98560-61268
7: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
7: नातिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
12: होइन हौ, कसरी पर्यो?

0: फर्किने 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0658-90-2969 र 98-560-61-999।
0: हिरो सिजी मोटर्स।
2: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
3: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
2: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
3: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
2: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
3: हुन्छ नि, जाउ जाउ।
2: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौडा,
3: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
4: फोन नम्बर 97155-065-55, 97156-056-66।
2: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।

0: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 660 86 925, 98 560 34 881 र 98 460 47 580।
1: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दुलेगौडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175 तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। संसदको चालू अधिवेशन आज रातिदेखि अन्त्य।
0: पर्सीदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने।
1: सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने गरी तयारी। उत्तरी नाका ठप्प हुँदा दशैं तिहारलाई आवश्यक सामग्री अभाव हुने चिन्ता। तातो पानी नाका तत्काल खोल्न व्यवसायीको माग।
2: विकल्पमा अब हामीले तातो पानी खोल्नुपर्छ, राज्यले कुनै पहल गर्नुपर्छ भनेर हामी त्यसैको लागि पहल गरिरहेछौं।
0: भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेर प्रदर्शन। जन्तर मन्तरबाट 700 भन्दा धेरै प्रदर्शनकारी पक्राउ।
1: र ओमानमा हुने लीग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: आउँछ तलब, जान्छ तलब, खल्ती खाली छैन बचत।
8: सो व्हाट नेक्स्ट?

0: को एसआईपी आजै देखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटल को म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवन का सपना सहजै पूरा गर्नुहोस्।
1: थप जानकारी को लागि 9853145531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मंचमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6-10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्च स्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिता बढ़ेको हिम पहिरो बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल आफैले पनि विभिन्न 80 कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो।
3: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाएका छन्। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामले हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराए। राष्ट्रपतिका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढ़ाउन सरकारलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधन सहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्ष अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्ष अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्ष अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। आजको बैठकलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्ष बीचको सहकार्यको प्रशंसा गर्नुभयो। उहाँले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिले त्यसै अनुसार भूमिका निर्वाह गरेको समेत उल्लेख गर्नुभयो।
2: प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोशाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुको पछाडि पुराना राजनैतिक दलहरूले गरेको व्यथितिको कारण मात्र नभई भविष्यप्रतिको आशा समेत रहेको उहाँको भनाइ छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21औं शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनुभयो।
2: यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीमा हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ।
3: कांग्रेसको पर्सी आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाण्डु जिल्ला सभापति सबुज कृष्ण बानियाको समय जगत्तोमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुल्ला मंचमा मंच व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आइतबार दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 वटा हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै शुरू भएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन प्रविधि मैत्री हुने जानकारी दिनुभयो। उहाँका अनुसार तामझाम हुने छैन भने प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार बाहेक अन्य ठाउँमा प्रचार सामग्री तास्ने काम नगरिने पनि उहाँले बताउनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ।
2: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। उत्तरी नाका ठप्प हुँदा व्यवसाय र बजारमा परेको असरबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
6: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
5: विशेषताहरू:
6: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
5: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
6: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
6: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो ब्याङ्क।
8: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
9: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
9: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
8: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
8: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
9: इतिहास, गाथा र कथा, गाँठका कुरा,
8: गाँठका कुरा।
9: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिनजेल हामीले राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी, प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई, संसदको चालू अधिवेशन आज रातिदेखि अन्त्य, निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषयका कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्थापन मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो।
2: गएको भदौ 10 गतेको भटेकोशी बाढ़ीले चीन जोड्ने मुख्य नाका रसुवागढ़ी तथा तातोपानी सड़कमा क्षति पुगेपछि चीनबाट हुने आयात ठप्प छ। साथै बाढ़ीले चाड़पर्वका लागि चीनबाट ल्याइँदै गरेका झण्डै 200 कन्टेनर सामान बगायो। चीनबाट लत्ता कपड़ा, जुत्ता, विद्युतीय सामग्री, फलफूल लगायत सामान आयात हुन्छन् र यही सामानले नेपालको झण्डै 80% बजार ओगट्ने गर्छ। बाढ़ी र पहिरोले वैकल्पिक रूपमा प्रयोग भइरहेको कोरला नाकाको बाटो समेत अवरूद्ध भएपछि अहिले कुनै पनि उत्तरी नाकाबाट नियमित आयात हुन सकिरहेको छैन। हामीले हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीलाई चीनतर्फको नाका बन्द हुँदा अहिले सामान आयातको अवस्था के छ भनेर सोधेका छौं।
10: चीनसँग व्यापारमा सबै उत्तरी नाका बन्द भएको अवस्था छ। रसुवाबाट त अब सम्भावनै रहेन, त्यो त अब धेरै पछि कुरा भयो। तत्काललाई त्यसपछि तातो नाकामा पनि अब उता चिनिया पक्षले एकतर्फी रूपमा नाका आवाजातलाई बन्द गरेपछि चाहिँ अहिले हामीले उता कोराला नाका विकल्पको रूपमा काम गर्दै आएको थियौँ। त्यो भनेको अलिक हामीलाई अब खर्चको हिसाबले धेरै नै महँगो पर्न आउँछ। जस्तो उदाहरणको लागि रसुवाबाट हाम्रो यता गाडी आउँदा 1,20,000 जति भाडामा हाम्रो काठमाडौँ आइपुग्थ्यो। तात्पनिबाट गाडी आउँदा 70-75,000 जति भाडामा यता आइपुग्थ्यो। त्यता र अहिले हामीले अब 4,00,000-4,50,000 रुपियाँमा गाडी आउन पनि मानिरहेका छैनन्। अब दूरी पनि अब झन्नै 350 किलोमिटर जति बढी पर्छ उतार आउने बेलामा। विकल्पमा कुनै नागरिक पनि अहिले काम भएको छैन।
11: चाडपर्वको बेला आयो, त्यसको लागि हामीसँग सामानहरू चाहिँ मौजदात छ कि दसैँ सामानहरू आउनै पाएन?
10: अधिकांश व्यापारीहरू व्यवसायीहरूको सामान चाहिँ आएको छैन। अहिले सिपबाट समुद्री बाटो प्रयोग गर्नुभएको साथीहरूको अलिअलि छिटो रूपमा आइरहेको छ। त्यो 50-55 दिन लाग्छ समुद्रबाट कलकत्ता हुँदै बिरगंजबाट सामान ल्याउनलाई। अब यता ल्याएको सामान करिबन 200 जति लोड गाडी यता बगे। अब अनि बाँकी रहेको सामान केही कोरालातिर गएको सामानहरू अब त्यो पनि आउन भ्याएन। केही सामान आयो, त्यस अधिकांश सामान उतैतिर छ। अहिले बजारमा त्यही भएका पुराना सामानहरू अलिअलि यसो बेचबिखन गरिरहेका छन् व्यवसायीहरूले। नयाँ सामान त्यस्तो पर्याप्त मात्रामा आएको छैन, भित्रेको छैन। सामान आउँदाखेरि एकदम अब मूल्य पनि वृद्धि भएर आउने भयो। डलर रेट पनि बढ्याएको छ, अब चिनिया युआन पनि बढेको छ। तीमाथि अहिले हाम्रो जुन ढुवानी भाडा पनि अत्याधिक बढेको हुनाले अब एक त सामान टाइममा आउँदैन, दोस्रो आयो भने पनि अब मूल्य चाहिँ 15-20% मूल्य अथवा आइटम हेरेर सामानको प्रकृति हेरेर कुनै 30% मूल्य वृद्धि भएरै आउँछ अहिले आउँदाखेरि अब
11: हामीले त्यसको के योजना बनाएको छ अब चाडपर्व लक्षित केही न केही त हुन्छ होला पक्कै पनि
10: विकल्पमा देखिएको तात्पर्य नागा मात्रै हो अहिले अब उता कोराल नागामा पनि अब बाढीले र यो बाटो बन्द भएपछि बन्दै भयो त्यसपछिबाट विशेष यो नोभेम्बरदेखि कोराल नागा काम हुँदैन यो हाई अल्टिच्युड र यो हिउँको कारणले गरेर तिन चार महिना त्यहाँ डिस्टर्बै हुन्छ अहिले विकल्पमा अब हामीले तातपानी खुल्नुपर्छ तातपानी नागा पुनः सञ्चालन गर्नको लागि राज्यले कुटनीति पहल गर्नुपर्छ भनेर हामी मन्त्रीज्यू लगायत अब सांसदज्यूहरू मानवज्यूहरूको ध्यान आकर्षण गरिरहेका छौँ अनि हामीले सिन्धुपाल्चोकको दुईटै मान्यजीवहरूको ध्यान आकर्षण गराएको छौँ उहाँहरूले नि संसदमा कुरा अब उठाइराख्नु भएको छ सम्भवत हामी आशा गरौँ अब छिटोभन्दा छिटो खोलिएदेखि अब के व्यापारीले के सहज हुन्छ कि भन्ने अब हाम्रो हिमालय सिंहबार वाणिज्य संघको नि बुझाइ छ हामी त्यसैको लागि पहल गरिरहेको छौँ
11: खुद्रा व्यापारीहरूको चाहिँ के छ उहाँहरू के भन्नु भएको छ
10: उहाँहरूको त अब बजारमा गइसक्नु छैन नि दुखेसो छ सामान अब बग्नीको बग्यो मानसिक बुढा त्यत्तिकै छ ब्याङ्क वित्तीय संस्थाबाट लोन लिएका हुन्छन् बाँकी सामान पनि नआउने अब भोलि अब तिरो भारे यताउता कम्तीमा यो व्यवहार मिलाउनु नै अप्ठ्यारो छ भन्नुहुन्छ दुखेसो पोख्नुहुन्छ अब दुखेसो पोख्नु स्वाभाविकै पनि हो मान्छेको भएको पुँजी नै बगेका छ अब अलिअलि बाँकी रहेको सामान पनि आउँदैन अब त्यो हिसाबले पीड़ा नै छ नि बजारमा त
2: उहाँ हुनुहुन्थ्यो हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्की फेरि पनि खबरकै सिलसिला भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ साथै नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनको अनुरोध छ
3: जर्मन नागरिक जोसेफ पीटर रिन्ड फ्लाइजको निजी संग्रहमा रहेका 13 औंदेखि 20औं शताब्दीसम्मका 800 भन्दा धेरै महत्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपाललाई हस्तान्तरण गरिएको छ राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा ती दस्तावेज हाइडलबर्ग विश्वविद्यालय अन्तर्गत हाइडलबर्ग एकाडेमी अफ साइन्सेस एण्ड ह्युमेनिटीजका प्राध्यापक एलेक्स माइकल्स तथा डाक्टर मनिक वज्राचार्य र राजन खतिवड़ाले संयुक्त रूपमा परराष्ट्र मन्त्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभएको हो प्राध्यापक माइकल्स रिन्ड फ्लाइजका छोरा वाल्टर रिन्ड फ्लाइजका साथी हुनुहुन्छ छोरा वाल्टरले बुबाका दस्तावेजहरू नेपाल फिर्ता गराउनका लागि प्राध्यापक माइकल्सलाई हस्तान्तरण गर्नुभएको थियो त्यसपछि प्राध्यापक माइकल्सले हाइडलबर्ग विश्वविद्यालय मार्फत नेपाललाई हस्तान्तरण गर्नुभएको हो परराष्ट्र मन्त्री शिशिर खनालको उपस्थितिमा ती ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेख लगायतलाई हस्तान्तरण गरिएको हो सन् 1780 र 1990 मा नेपालबाट संकलन गरिएका यी संग्रहमा ताडपत्र रूक्का लाल मोहर लगायत 800 भन्दा धेरै राजकीय लिखतहरू समावेश छन् यो संग्रहलाई हाइडलबर्ग विश्वविद्यालयको पुस्तकालय र हाइडलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठानद्वारा संरक्षण र सूचीकरण गरी नेपाल सरकारको सहकार्यमा नेपाल फिर्ता गरिएको हो
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ
12: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं मोबाइल चार्जमा राखौं आवश्यक कागजात औषधि खानेकुरा पिउने पानी टर्च रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं
3: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ बाल बालिका ज्येष्ठ नागरिक गर्भवती बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। सरकारले करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत 15 जना र 1 जना बम्पर गरी 16 जना विजेता घोषणा गरेको हो। हरेक दिनका दरले 15 जनाले जनहि 1 लाख र 1 जनाले बम्पर उपहार अन्तर्गत 10 लाख रूपियाँ पाएका छन्। विभागका अनुसार नेपाल पेट्रोलिया प्राइवेट लिमिटेडबाट 21,000 रूपियाँको सामान किन्ने कुपन नम्बर 07-31-10-20-25-71 ग्राहकले बम्पर उपहार जितेका हुन्। घोषणाका अनुसार पर्साका लालबाबु शाह कानूलाई 10 लाख रूपियाँको बम्पर उपहार परेको छ। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो। विभागका अनुसार गएको असोज 1 देखि हिजो 15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएका बिल लिएका उपभोक्ता 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए।
2: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ। निप्सी परिसूचक 11.90 अंकले घटेर 2,587.25 बिन्दुमा रोकिएको हो। आज 0.45% बजार घटेको छ। हिजो 4,89 करोड़ रूपियाँ बराबरको कारोबार भएकोमा आज 356 कम्पनीका 1,19,12,550 किता शेयर किनबेच हुँदा 4,29,37,74,181 रूपियाँ बराबरको कारोबार भएको छ।
3: सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू भएको छ। जितिया व्रत थारू समुदाय सहित तराई मधेसका विभिन्न समुदायका महिलाले पुस्तौदेखि मनाउँदै आएका छन्। सन्तानप्रतिको माया, पारिवारिक सद्भाव र धार्मिक आस्थासँग जोड़िएको यो व्रत महिलाको सामूहिक भेटघाट तथा सांस्कृतिक प्रतिभा प्रस्तुत गर्ने अवसरका रूपमा समेत विकसित हुँदै गएको छ। जितियाका अवसरमा महिला समूहमा गीत कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेटघाट गरी शुभकामना आदान प्रदान गर्ने चलन समेत बढ़ेको छ।
2: काठमाण्डको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालमा ड्यूटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। टेकु अस्पतालमा हिजो सो केही व्यक्तिले ड्यूटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो। त्यसपछि प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा किर्तिपुर नगरपालिका 4 का रामकुमार बुढाथोकी, आयुष बुढाथोकी र सचिन बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरू भएको प्रदर्शनका क्रममा प्रहरीले 700 जना भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ। राजधानी दिल्लीको जन्तर मन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै काँग्रेस जनता पार्टी सीजेपीले आन्दोलन शुरू गरेको हो। यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए। प्रदर्शनमा आम आदमी पार्टी, आप, विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन्। आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेका खबरमा उल्लेख छ। प्रदर्शनकारीले निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन्।
2: यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्मको चर्चा रहेको छ। यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीख अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेलोरले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेको भएका बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्दको पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिश कोरोनर रहेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। ओमनमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल, तीव्र गतिका बोलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बलिङतर्फ करण केसी सँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बसीर अहमद, ललित राजवंशी, शहाब आलम र शेर मल्ल रहेका छन्। विश्वकप लीग टू अन्तर्गतको श्रृंखला यही असोज 21 गतेदेखि ओमनमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि महत्वपूर्ण छ। अहिले अंक तालिकामा ओमन 28 खेलमा 31 अंकका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अंक सहित छैटौं तथा नेपाल 32 खेलमा 24 अंक सहित सातौं स्थानमा छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: राष्ट्रसंघ महासभामा भएको सहभागिता बारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य।
2: पर्सीदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने।
3: सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने गरी तयारी। उत्तरी नाका ठप्प हुँदा दशैं तिहारलाई आवश्यक सामग्री अभाव हुने चिन्ता। तातो पानी नाका तत्काल खोल्न व्यवसायीको माग।
2: भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेर प्रदर्शन। जन्तर मन्तरबाट 700 जना भन्दा धेरै प्रदर्शनकारी पक्राउ।
3: र ओमानमा हुने लीग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: 97.6
2: शुक्ला गण्डकी एफएम 97.6
3: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
4: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
3: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
4: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
3: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी

0: मार्फत सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्।
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुले गौडा, सम्पर्क 0635902969 र 98560169900।
0: हिरो सिजी मोटर्स।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा,
4: दिदी कुमार श्रेष्ठको भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98568285।
6: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
7: मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
7: है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
8: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
7: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: यही असोज 17 शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
7: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: तनहुँको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, घिरिङ, पाल्पा र स्याङ्जाका पाएक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142733, मोबाइल 98678168।
9: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
10: TVS साथ छ हाम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट। अझै यसको त देखो धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98575619 र 98694557056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
6: यमाहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमाहा बाइक स्कूटर खरिदमा घरमै बसी 1 लाखसम्म नगद जित्ने मौका नगुमाउनु होला, र लिइसकेपछि 10 लाखसम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
7: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0654142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: yes, यमाहा।
5: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग, दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दुलेगौडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभाको दोस्रो अधिवेशन 145 दिनपछि समापन। 12 विधेयक पारित। कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने। 7,700 प्रतिनिधि सहभागी हुने। सड़क अवरूद्ध हुँदा मुस्ताङका स्याउ किसान चिन्तित। कालो बजारी कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्न रूपा गाउँपालिकामा बजार अनुगमन। हरिदेवा निवामिसा पूजाको आयोजनामा दुलीगुडामा 3 दिने लाखाभरी बनाउने तालिम शुरू। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म फ्लाइ दुबईका सह पाइलट युएईलाई हस्तान्तरण। रोमानमा हुने लिग 2 श्रृंखलाका लागि नेपालको टोली घोषणा। प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ। वैशाख 28 गतेदेखि शुरू भई 145 दिनसम्म चलेको यो अधिवेशनमा 68 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख दोलप्रसाद अर्यालले संसदले यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जनसरोकारका विषयमा गम्भीर भूमिका खेलेको जानकारी गराउनुभयो। गत वैशाख 28 गते शुरू भएको प्रतिनिधि सभाको दोस्रो अधिवेशन असोज 16 गतेसम्म गरी 145 दिन जारी रह्यो। यस अवधिमा 62 दिनमा 68 पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ। 277 घण्टा 30 मिनटको संसदीय समय व्यतीत भएको यो अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो। विधायकी काम कार्यवाहीको दृष्टिले यो अधिवेशन फलदायी रह्यो। संसदले आर्थिक विधेयक 2083, विनियोजन विधेयक 2083 र सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन लगायतका 12 महत्वपूर्ण विधेयक पारित गरेको छ, जसमध्ये 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यसबाहेक 20 विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन्। सदनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै राजस्व र व्ययको वार्षिक अनुमानमाथि विस्तृत छलफल गरी बजेट कार्यान्वयनको बाटो खोलेको छ। त्यस्तै विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू सभामा पेश भएका छन्। सरकारका विभिन्न मन्त्रीहरूले प्रश्नोत्तरका क्रममा सांसदहरूले उठाएका जनसरोकारका विषयमा जवाब दिएका छन्। अधिवेशनको महत्वपूर्ण पक्षको रूपमा बाढ़ी पहिरो प्रभावितहरूको उद्धार र राहतका लागि सरकारले दिएको निर्देशन रह्यो। भोटेकुसी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति सभाले गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। साथै जलवायु परिवर्तनको प्रभाव र विपद व्यवस्थापनका लागि अध्ययन गर्न 15 सदस्यीय विशेष संसदीय समिति गठन गरिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी म्यादी प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र कुमार साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समयसीमा दिएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न प्रतिनिधि सभा सदस्य पद्म कुमारी अर्यालले त्रिशुली, भोटेकोशी, बाढ़ी कारण रसुवागढ़ी सहित तातोपानी नाका समेत बन्द रहेकाले कोरला नाकालाई वैकल्पिक नाकाको रूपमा विकास गर्न सरकारसँग माग गर्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले काली गण्डकीमा आएको बाढ़ीका कारण कोरला नाकातर्फको सड़क समेत क्षतिग्रस्त भएको भन्दै सड़क तत्काल पुननिर्माण गरी कोरला नाकालाई पूर्ण रूपमा संचालनमा ल्याउन आवश्यक जनशक्ति थप गर्नुपर्ने बताउनुभयो। उहाँले कोरला नाकाको दीर्घकालीन विकासका लागि सीमा तथा भन्सार क्षेत्रमा सशक्त प्रशासनिक संरचना निर्माण गर्नुपर्ने र आवश्यक भौतिक पूर्वाधार निर्माण तथा नाकाको क्षमता अभिवृद्धिमा सरकारले लगानी बढ़ाउनुपर्ने बताउनुभयो। चीनबाट आउने सामान सहज र सुलभ रूपमा आयात गर्न सक्ने वातावरण बनाउन सरकारले चीन सरकारसँग उच्चस्तरीय कूटनीतिक वार्ता गरोस् उहाँले भन्नुभयो। अर्यालले कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न संरचना निर्माण, थप जनशक्ति व्यवस्थापन र आवश्यक पूर्वाधार विकासमा सरकारले प्राथमिकताका साथ लगानी गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशनमा प्रचार प्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय गरेको छ। प्राकृतिक विपदका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा महाधिवेशन हुन लागेकाले पार्टीले भड़किलो प्रचार नगर्ने निर्णय गरेको हो। महाधिवेशन तयारीबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कार्यक्रम स्थलमा एउटा मूल गेट बाहेक अन्य प्रचार सामग्री शहर तथा बजारमा नराखिने बताउनुभयो। वहाँको अनुसार असोज 15 गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्डबाट महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश प्रवाह गर्न थालिएको छ। महाधिवेशनमा उम्मेद्वार बन्ने नेताहरूलाई पनि प्रचार प्रसारका लागि डिजिटल माध्यमबाट मात्रै प्रयोग गर्न पार्टीले आग्रह गरेको छ। गत भदौ 10 को रसुवाको भटेकोसीमा आएको प्राकृतिक विपदमा परि अझै हजारौं मानिस हराइरहेको सयौं परिवार बिछोडिएको कांग्रेसले जनाएको छ। त्यस्तै असोज 8 देखि 11 गतेसम्मको निरन्तर वर्षाको कारण थप दर्जनौ मानिसले ज्यान गुमाएको भन्दै यस्तो परिस्थितिमा महाधिवेशन गर्न लागिएको कांग्रेसले जनाएको छ। प्रवक्ता चालिसेका अनुसार प्राकृतिक प्रकोपका कारण 2 दिन ढिला भएको महाधिवेशन असोज 18 गते उद्घाटन हुनेछ। उद्घाटन कार्यक्रम काठमाडौँको खुला मञ्चमा हुनेछ भने 19 र 20 गते बन्द सत्र तथा 21 र 22 गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ। महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। महाधिवेशनका लागि 15 समिति गठन गरी तयारी अघि बढ़ाइएको छ। खुल्ला मञ्चमा उद्घाटन तथा बन्द सत्रका लागि आवश्यक संरचना निर्माण भइरहेको छ भने 3 मीडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिनेछ। महाधिवेशनमा 7,700 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको दावी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चाडपर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारमा आयोजित नियमित प्रेस ब्रिफिङमा हालसम्म गरेका कार्य प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज आर्याले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको बताउनुभयो। उहाँले सड़क यातायात अवरूद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित संचालनका लागि सम्बद्ध निकायहरूले जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण चुस्त दुरूस्त राख्ने गरी कार्यतालिका सहित आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको जानकारी दिनुभयो। नेपाली सेनाको प्रतनपति सम्मेलन सम्पन्न भएको छ। बिहिबार शुरू भएको प्रतनपति समन्वयात्मक बैठक आज शुक्रबार सम्पन्न भएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ। बैठकको समापन समारोहमा बोल्दै प्रधान सेनापति अशोकराज सिग्देले यस वर्ष भएका विपदका घटनाहरू र खोज उद्धार कार्यमा सकल दर्जाले देखाएको क्षमताको प्रशंसा गर्नुभएको छ। खोज तथा उद्धारमा सकल दर्जाले देखाएको उच्च पेशागत दक्षता तथा व्यावसायिकता एवं सम्पादन गरिएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्दछु, प्रधान सेनापति सिग्देले भन्नुभएको छ। सरकारले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरे बापत पत्र पत्रिकालाई 2083 असोज महिनासम्म साबिकै दर रेट भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले त्यसप्रति आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको प्रेस विज्ञप्तीमा विज्ञापन बोर्डले यस सम्बन्धमा जारी गरेको सूचना आंशिक रूपमा स्वागत योग्य भए पनि आफ्ना माग पूर्ण रूपमा सम्बोधन नभएको जनाएको हो। महासंघले कुनै वैज्ञानिक आधार र कारण बिना सरकारवाला पक्षसँग सामान्य परामर्श समेत नगरी छापा माध्यमलाई धराशय बनाउने उद्देश्यले स्वेच्छाचारी ढंगबाट छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 निर्माण गरिएको आरोप लगाएको छ। तनहुँ क्षेत्रमा दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले दुलीगौंडामा सांसद जनसंवाद 3 कार्यक्रम सम्पन्न गर्नुभएको छ। सर्वसाधारण स्थानीयले यस क्षेत्रका विभिन्न समस्या आवश्यकता तथा जनसरकारका विषय उठान गरेका थिए। विशेष गरी दैनिक उपभोगसँग जोड़िएको खाना पकाउने ग्यासको सहज आपूर्ति विषयमा स्थानीयले चासो व्यक्त गरेका थिए। पछिल्लो समय देशभर ग्यास आपूर्तिमा देखिएको समस्याका बीच सांसद नेउपानेले यसअघि प्रतिनिधि सभामा ग्यासको परनिर्भरता घटाउँदै विद्युतीय भान्साको प्रवर्धन गर्नुपर्ने विषय उठाउनु भएको थियो। केही दिन अघिको भारी वर्षापछिको बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध बेनी जुमसम सड़क सञ्चालन नहुँदा यस क्षेत्रका किसान चिन्तित छन्। दशैं अघिको 16 श्राद्ध चलिरहँदा सबभन्दा बढ़ी स्याउ खपत हुने समयमा सड़क अवरूद्ध हुँदा मुस्ताङका स्याउ उत्पादक किसान र व्यापारी सबभन्दा बढ़ी मर्कामा परेका हुन्। दशैं तिहार लगायतका महत्वपूर्ण चाडपर्व नजिकैले गर्दा म्याग्दी क्षेत्रमा भएको सड़क अवरूद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ। अहिले मुस्ताङका बारी तथा बगान क्षेत्रमा हाँगै भाँचिएला जसरी लटरममा नुहिरहेको पाकेको अवस्थाको स्याउ देख्न पाइन्छ। सड़क अवरूद्धको प्रत्यक्ष असर मुस्ताङमा स्याउको बजारीकरणमा परेको छ। म्याग्दीको राउघाट बैसरी सिरुवारी भीरकाँटे पोखरे बगर नैनी बगर तातोपानी र खाम भित्ता लगायतका दर्जनौं स्थानमा बाढ़ी र पहिरोबाट सड़क संरचना क्षति हुँदा एक सातादेखि उक्त सड़क अवरूद्ध छ। छिटो पाक्ने अर्ली प्रजातिका भदौ 15 गते र ढिलो प्रजातिका स्याउ भदौ 22 गतेदेखि बगैंचाबाट टिप्ने जिल्लास्तरीय निर्णय थियो। हरितालिका तीज अघि मुस्ताङबाट आंशिक रूपमा यहाँको स्याउको बजारीकरण गरिए तापनि 80% बढ़ी बजारीकरण हुन बाँकी नै छ। धमाधम स्याउ टिपेर बजार पठाउने तयारी चलिरहँदा सड़क अवरूद्ध भएसँगै उत्पादित स्याउको बजारीकरणमा समस्या परेको हो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: तनहुँको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, भिरिङ, पाल्पा र स्याङ्जाका पाइक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142233, मोबाइल 98678168।
5: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
14: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
16: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन र होम डिलीवरी को व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
16: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206।
15: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
17: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
18: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
17: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
18: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
17: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
18: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459001120 र 98162561187।
17: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
19: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
17: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
19: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
17: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
19: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
17: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
19: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
17: मोबाइल 98028553995, फोन 0161586559।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
17: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
17: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
17: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब।
20: मोबाइल 98560043952 र 98066656586।
17: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4 दुलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
20: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
21: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
20: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
21: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
20: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
21: हुन्छ नि, जाउ जाउ। हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्का साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दोलेगौडा,
21: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
4: फोन नम्बर 97155065555, 97156506।
21: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
4: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
21: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
4: चाड पर्वको अवसरमा माछापुच्छ्रो बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
21: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
4: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
21: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दोलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
21: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98560-65870।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: बाँकी समाचार। बाढ़ीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। खानेपानी आपूर्ति प्रभावित हुँदा करिब 4500 उपभोक्ता समस्या परेका छन्। बागलुङ 3 हनुमान मौवा नजिकै रहेको खानेपानी आयोजनाको पाइपमा बाढ़ीले क्षति पुर्याएको छ। कैलाम पोखरीबाट लिफ्ट मार्फत सुलडाँडा र मुसिया स्वारा ट्याङ्कीमा पानी पुर्याउने पाइपमा समेत क्षति पुगेको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। त्यस्तै तितेङ र भकुण्डेको सीमाबाट बग्ने रिटी खोलाको मुहान तथा काठेखोला गाउँपालिका स्थित बुधी खोलाको मुहानबाट बजारमा ल्याएको पाइपमा पनि बाढ़ीले क्षति पुर्याएको संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जीसी सन्तोषले जानकारी दिनुभयो। भोटेको सिन्धु त्रिशुलीमा आएको बाढ़ीमा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरामा करिब 150 बिरूवा रोपिएको छ। पृथ्वीनारायण क्याम्पस परिसरमा अखिल समाजवादी क्याम्पस जिल्ला समितिका आह्वानमा वृक्षारोपण गरिएको हो। अखिल समाजवादीका केन्द्रीय सचिव प्रकाश वास्तोलाका अनुसार बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा फलफूल तथा विभिन्न प्रजातिका बिरूवा रोपिएको हो। भदौ 10 गते भोटेको सिन्धु त्रिशुलीमा आएको बाढ़ीले ठूलो मानवीय क्षति गरेको थियो। हरिदेवन वा विश्व पूजाको आयोजनामा लाखभरि बनाउने 3 दिने तालिम शुरू भएको छ। सु तालिमको शुक्ला गण्डकी नगरपालिका नम्बर 4 का अध्यक्ष राजकुमार वाग्लेले उद्घाटन गर्दै सिकेका सिपलाई आर्थिक उपार्जनमा लगाउनु पर्नेमा जोड़ दिनुभयो। हरिदेवन वा विश्व पूजाकी अध्यक्ष सुभाष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बिरसना श्रेष्ठ लगायतले बोल्नु भएको थियो। शुक्ला गण्डकी 4 आर्थिक सहयोगमा भएको तालिम मार्फत स्थानीय महिलाहरूलाई परम्परागत सिपसँगै आय आर्जन र उद्यमशीलतामा जोड़ने उद्देश्य राखिएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत काशी क्षेत्रमा एकबाट खुल्ला तथा विभिन्न समावेशी क्लस्टरका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। मतगणनाको नतिजा अनुसार विभिन्न कोटामा खुल्ला तथा समावेशी तर्फका प्रतिनिधिहरू विजयी बनेका हुन्। खुल्लातर्फ 10 महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर जीवन परियार 646 मत र कृष्णबहादुर केसी 625 मत विजयी हुनुभयो। उहाँहरूसँगै तिलकबहादुर राणावर 601 मत, दीपक गुरूङ माइला 504 मत, नवीन सिगदेल 432 मत, किशोर दत्त बराल 491 मत, सुदीप मोहन भट्टाई 485 मत, भानुभक्त ढकाल 437 मत, राजेन्द्र मरी लामिछाने 399 मत र बुद्धिमान गुरूङ 373 मत निर्वाचित हुनुभयो। खुल्ला महिलातर्फ 4 महाधिवेशन प्रतिनिधिमा कोपिला राणावाट 568 मत, डाल्डा देवी भुजेल 342 मत, निशा मल्ल ठकुरी 371 मत र रेणुका गुरूङ 410 मत ल्याएर निर्वाचित हुनुभएको छ। श्रमिकतर्फ 1 कोटामा 391 मत ल्याएर कृष्णबहादुर केसी विजय हुनुभयो। पेशागत विषय विज्ञतर्फ डाक्टर विनायक पण्डित 226 मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिनुभयो। युवा महिलातर्फ सोना राणा 288 मत ल्याएर निर्वाचित हुनुभयो भने युवा खोलातर्फ 2 कोटामा देवीजन गुरूङ 449 मत र इन्जिनियर निरूज लामिछाने 318 मत ल्याएर विजय हुनुभएको छ। नेपाली कांग्रेसका बौद्धिक युवा नेता दिनेश आचार्यले पार्टीको कास्की जिल्ला सभापतिको आकांक्षा प्रकट गर्नुभएको छ। हालै सम्पन्न महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आचार्यले जिल्ला सभापतिको नेतृत्वका लागि आफ्नो दावी अघि सार्नु भएको हो। यसरी उहाँ कांग्रेस कास्की दुई कको सभापति हुनुहुन्थ्यो। हालैको अधिवेशनका बेला आचार्यको कास्की दुई क्षेत्रीय सभापतिमा पनि चर्चा थियो। आचार्य नेपाली कांग्रेसको युवा पुस्तामा अध्ययनशील बौद्धिक र वैचारिक नेताका रूपमा आफ्नो पहिचान बनाउनुभएका नेता हुनुहुन्छ। तनहुँको भानु नगरपालिका एक साज बोटेबाट प्रहरी 18 एमपुल प्रतिबन्धित लागूसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरी चौकी डुम्रीबाट खटिएको प्रहरी टोलीले डुम्रीबाट भानुतर्फ जाँदै गरेको ग 24 प 2471 नम्बरको अप्रिला स्कूटरलाई शंकास्पद लागेर रोकी जाँच गर्ने क्रममा लागूसहित फेला पारेको हो। प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कानूनी कार्यवाहीको लागि अनुसन्धान अगाडि बढ़ाइएको छ। गण्डकी प्रदेश प्रेस रजिस्ट्रार कार्यालयको आयोजनामा पोखरामा आजदेखि डेटा ड्रिभन जर्नालिजमको एडभान्स कोर्सको तालिम शुरू भएको छ। सेन्टर फर मीडिया रिसर्च नेपालको प्राविधिक सहयोगमा शुरू तालिम 6 दिनसम्म संचालन हुनेछ। प्रेस रजिस्ट्रार विमला भण्डारीले यसअघि तालिम दिएका प्रशिक्षार्थीहरूबाट थप तालिमको आवश्यकता माग भएकाले सीएमआरको प्राविधिक सहयोगमा प्रेस रजिस्ट्रार कार्यालयले एडभान्स तालिम ल्याएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो गण्डकीको पत्रकारिता केही तालिमले नयाँ हिस्सा थप्नेछ। अन्य प्रदेशको लागि पनि एउटा सिकाइ हुनेछ। यो कोर्स सिक्नेहरूले आगामी दिनमा आफ्ना जिल्लाका पत्रकारहरूलाई तालिम दिन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। अनुमानको भरमा गरिने पत्रकारिता पछि पारै सत्य तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिता गर्न तालिम महत्वपूर्ण हुने उहाँले बताउनुभयो। प्रशिक्षक अरूण कार्कीले यसअघि आधारभूत तालिमका सहभागीको मागमा नयाँ कोर्स डिजाइन गरिएको बताउनुभयो। तथ्याङ्कमा ज्ञाप कहाँ छ लगायतको बारे सिक्न सकिने उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय मीडियामा तथ्याङ्क प्रयोग गरेर कसरी पत्रकारिता भइरहेको छ भन्ने बारे पनि छलफल हुने उल्लेख गर्नुभयो। गण्डकी प्रदेशमा क्रियाशील 18 पत्रकारले भाग लिएको तालिममा प्रशिक्षार्थी खिमा गुरूङ र सागर ढकालले पनि बोल्नु भएको थियो। प्रेस रजिस्ट्रार विमला भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रेस रजिस्ट्रार कार्यालयका उपसचिव प्रभाकर घिमिरे, गण्डकी प्रदेश संचार समन्वय समितिका सदस्य दिपेन्द्र श्रेष्ठ, राज बहादुर गुरूङ लगायतको सहभागिता थियो। कार्यक्रमको संचालन प्रेस रजिस्ट्रारको कार्यालयका सहायक प्रशासकीय अधिकृत ज्ञानेश्वर पौडेलले गर्नुभएको थियो। चाड पर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्दै उपभोक्ताको हकित संरक्षण गर्ने उद्देश्यले काशीको रूपमा गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। गाउँपालिका अध्यक्ष नवराज ओझाको संयोजनमा अध्यक्ष ओझा र उपाध्यक्ष लाल सुब्बा गुरूङको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधि सहितको संयुक्त टोलीले गाउँपालिकाका 7 वडाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो। टोलीले नम्बर 1-7 फेरी, रूपाकोट, पिप्ली, देउराली, हंसपुर लगायतका बजार क्षेत्रमा पुगेर व्यवसायको अवस्था, उपभोक्ताले प्राप्त गर्ने सेवा तथा सुविधाबारे अनुगमन गरेको हो। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1-15 गतिसम्मको उपहार घोषणा भएको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुनिमा उदास, प्रतिनिधि सभा सदस्य दय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो 15 दिनको करदाता प्रोत्साहन उपहार घोषणा गर्नुभयो। नयाँ घोषणा अनुसार पर्साका लालबाबु शाह कानूलाई 10,00,000 राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानूनले 21,000 रूपियाँ बराबरको ल्याबो आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ। निफ्टी परिसूचक 11.90 अंकले घटेर 2,587.25 बिन्दुमा रोकिएको हो। आज 0.45% बजार घटेको छ। हिजो 4,99,00,000 रूपियाँ कारोबार भएकोमा आज 356 कम्पनीको 1,19,12,550 सेयर किन्दै हुँदा 4,29,37,74,181 रूपियाँ बराबरको कारोबार भयो। आज 13 उपसमूहमध्ये 2 उपसमूह बढ़े भने 11 उपसमूह घट्यो। 61 कम्पनीको सेयर मूल्य बढ़दा 207 कम्पनीको सेयर मूल्य घटेको छ। 11 कम्पनीको सेयर मूल्यमा भने घटबड़ भएको छैन। निफ्टी अनुसार आज सबभन्दा धेरै कमाउनेमा एनएमबी डिभेन्चर रहेको छ। आज कमाउनेमा डिभेन्चर सहित एनबीएल डिभेन्चर, मन्दु हाइड्रो पावर लगायतका रहेका छन्। आज धेरै गुमाउनेमा सिन्धु विकास बैंक, धौलागिरी लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी लगायत छन्। अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाले फ्लाई दुबईको उडान FJ-1073 ओमानी सह पाइलटलाई संयुक्त अरब इमिरेट्स UAE का अधिकारीको जिम्मा लगाएको छ। उडानका क्रममा ककपिटभित्र क्याप्टेनमाथि आक्रमण गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको आरोप उहाँमाथि छ। दुबईबाट तेल अभिवतर्फ जाँदै गरेको उक्त विमानलाई बुधबार ककपिटमा भएको घटनापछि साउदी अरेबियाको ताबुकमा आपतकालीन अवतरण गराइएको थियो। साउदी गृह मन्त्रालयको प्राथमिक अनुसन्धानमा सह पाइलटले क्याप्टेनमाथि प्रहार गरेको खुलेको छ। घटनामा दुवै पाइलट घाइते भएका थिए र उनीहरूको अस्पतालमा उपचार गरिएको थियो। मेडिकल परीक्षणपछि यात्राको लागि योग्य ठहरिएपछि उनीहरू बिहिबार बिहान अबुधाबीतर्फ प्रस्थान गरेका थिए। सह पाइलटलाई भने साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर सोधपूछ गरेपछि यूएईका अधिकारीहरूलाई हस्तान्तरण गरेको जनाइएको छ। यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चा छ। यस वर्षको पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लुले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ।

0: गुलशन झा, बासिर अहमद, दलित राजवंशी, साहब आलम र शेर मल्ल रहनु भएको छ। विश्वकप लिग दुई अन्तर्गतको श्रृंखला यसो 21 गतेदेखि ओमानमा शुरू हुनेछ। अनि खबरहरूसँगै हामी शुक्ल गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको दोस्रो अधिवेशन 145 दिनपछि समापन, 12 विधेयक पारित। कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, 7,700 प्रतिनिधि सहभागी हुँदै। सड़क अवरूद्ध हुँदा मुस्ताङका स्याउ किसान चिन्तित, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न रूपा गाउँपालिकामा बजार अनुगमन। अर्जुवन र निशा पूजाको आयोजनामा दुर्गणामा 3 दिन लाखभरि बनाउने तालिम शुरू। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा क्रमदेखि अन्तरिक्ष स्टेशनसम्म फ्लाइट दुबईका सह पाइलट युएईलाई हस्तान्तरण र ओमानमा हुने लिग दुई श्रृंखलाका लागि नेपालको टोली घोषणा। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: तनहुँको शुक्ला गण्डकी सँगै भीमात, रिसिम, भिरिङ, पाल्पा र स्याङ्जाका पाएक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142733, मोबाइल 98678168।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। PTE, ILTS, TOEFL-का कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
6: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0965905511।
7: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।

0: बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।

0: बडादशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका
1: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
1: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
4: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
5: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
6: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
5: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98 5 60 62 452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
1: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
1: मोबाइल 98 5 60 055 77
7: इन्टरटेनिङ द नेसन

0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
4: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
9: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
10: भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने?
9: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
10: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
9: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
11: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
3: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460-80-29, दमौली शाखा को लागि सम्पर्क 98-067-13-425।
12: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
3: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20।
13: 2009।
14: TVS साथ छ हाम्रो।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 8 बज्यो।
4: मातृभाषा आवाजको आरुषता आजको आदिवासी जनजाति पहिचान सकस्ता जोजोलोपा जी ज्ञान नारायण श्रेष्ठ ख
5: जी रीता बिन्दु श्रेष्ठ ख
4: जी न नुवाटा अब जिमिचन ठाउँ भ्याए ढायो नपाए श्रृङ्खला छिपुङ सकस्ता एक एक लसकु छ त
5: म पनि बोल्छु अब हाम्रै आफ्नो मातृभाषामा भन्ने श्रृङ्खलामा तपाईँहरू सबैलाई धेरै धेरै स्वागत छ।
4: छोजी आज आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नपाङ सहकार्यालय डकाउख ठो कार्यक्रम सहकनी शुक्रबार बोनी च्याउ बजे शुक्ला गण्डकी एफएम 1.0 मेगा हर्ज प्रसारण ज्या चुन्ना।
5: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीसँग सहकार्य गरेर तयार गरिएको हो। यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रसारण हुन्छ।
4: ठौ भ्याए संरक्षण याटा सामग्री जुटानी जी बुझौँ सकनी शुक्रबार बोनी रेडियो यही प्रसारण यहाँ सुनिया खसारा ठौ भ्याए माया याइपुङ घटे दिदी वहाँ सुन्द अठेदिउलेन छिपुसुङ सकसिन ठोखाटा नुए कैले ठौ भ्याए संस्कृति जगर्ना यामा
5: आफ्नो भाषाको संरक्षण गर्न सामग्रीहरू जुटाएर हामीले सबै शुक्रबार बेलुकी रेडियोमा प्रसारण गरेको हुन्छ। त्यही पनि यो भाषा संस्कृतिको माया गर्नेहरूको संख्या घट्दै गइरहेको छ। त्यस्तो भएर यहाँहरू सबैले यो कुरालाई मनमा लिएर आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नुपर्छ।
4: रेडियो ध्वनि तरंग नपाङ शुक्ला गण्डकी एफएम .com जिमी पात्र र नेपाली पात्र एप्स निवालिन जीवन्डा विश्व डाङ्गालाङ निफेना रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेको थुप्ला खु मेगा हज र शुक्ला गण्डकी च्याटु युट्युब च्यानललाङ न छिपुसुङ मालु बेलाए ठो कार्यक्रम निफेना ठो ज्याजाए प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी पेउ दुलेवणा ख थाना फेन्सी कापा सम्बन्धी सकटाङ ओस ढेवाए लुना छपाली सोयाडिसन
5: रेडियो ध्वनि तरंगसँग शुक्ला गण्डकी एफएम .com हाम्रो पात्रो नेपाली पात्रो एप्समा गएर पनि हामीलाई विश्वभरिबाट सुन्न सकिन्छ। रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र शुक्ला गण्डकी लेखिएको युट्युब च्यानलबाट पनि यहाँहरूले खोजेको बेलामा यो कार्यक्रम सुन्न सक्नुहुन्छ। यस कार्यक्रमको प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी साथ दुलेगौडा हो। यहाँ विभिन्न फेन्सी कपडा सुपथ मूल्यमा पाइन्छ।
4: भ्यास संस्कृति संरक्षण र प्रबोधन यात्रा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नपाङ सहकार्य यहाँले ठोज आजा डकाउ ख
5: भाषा संस्कृतिको जगेर्ना गर्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदसँग सहकार्य गरेर यो कार्यक्रम बनाइएको हो।
4: ठोस्या छगु हप्ता नपाए ज्याझै छिपुसुङ लाखे ढाउ सुख लाखे गोविन्द नसिंह ढुके चलन जिल सुराजाए पाला नसिंह लाखे पिकाउ चलन जिउख लाखे उत्पत्ति छगु व्याख्या नेपाल भ्याएर नेपाली भ्याएन नियाली साथ व्यधिल ठङ लाखे उत्पत्ति मेगु निगु व्याख नियाली साथ बेटा इनपयाजन।
5: यसभन्दा अघिल्लो हप्ताको कार्यक्रममा तपाईँहरूले नेपाल भाषामा र नेपाली भाषामा पनि लाखे भनेको के हो, लाखे कहिलेदेखि नचाउन थालियो, कुन राजाको पालादेखि नचाउन थालिएको हो र लाखे उत्पत्तिको पहिलो कथा सम्बन्धी नेपाल भाषा र नेपाली भाषामा पनि सुनेर साथ दिनुभयो। आज लाखे उत्पत्तिको दोस्रो कथा नेपाल भाषा र नेपाली भाषामा प्रसारण हुँदैछ। सुनेर साथ दिनुहुन अनुरोध छ।
4: निगु निगु किम्बन्दन्ती व्याख्या अनुसार लाखे लोके चलन ये खा ठङ्गे ड
5: अर्को दोस्रो कथा अनुसार लाखे उत्पत्तिको किम्बदन्ती अनुसार लाखे नचाउने चलन यस्तो पनि छ।
4: काठमाडौँ उपत्यका आपा मनु पिसिङ नपा निसिङ टु खेतीपाती ज्या सान्यो चलन डौख आना मेबुङ ज्यापु ठिङी क्षमा खिसंग न बुइए ज्या सान्टा वान्ना ख वो कृषकीय क्षमा कृषकीय बाल्लामा ल्यासेता मिहानौ ख वो ल्यासेता न ठौ माम बुवा नपाङ बुइए ज्या सान्टा वान्ने याना ख।
5: काठमाडौँ उपत्यका सबै जसो मानिसहरू धेरै वर्ष अघिदेखि नै कृषि खेतीपाती गर्ने चलन थियो। उपत्यकामा अरू कृषकले जस्तै एकजना कृषकले पनि खेतमा काम गर्ने गर्थ्यो। उसको असाध्यै राम्री यौवनले भरिएकी छोरी थिइन्। ती युवती पनि आफ्नो आमा बुबासँग खेतमा काम गर्न जाने गर्थिन्।
4: सडाङ ज्यासान्टा वहाँ बेटी वो ल्यासेटा ए सौन्दर्य खानी थमा लाखे असाध्य मोहित दिलानी ल्यासेटा स्वेटा लाखे सुला सुला ज्यापिए रूप क्याली सहरे न वेलानी ल्यासेटा मोहित डकेटा लाखेङ चाहने चाहने बाँझ बुँ नुहाबे बुँ प्याबेऊ यालानी ल्यासेङ हिने मुस्या सारे खुनु वहाँ बेटे दोब्बर मुहाटु देना ख।
5: सधैँ खेतमा काम गर्ने सिलसिलामा कहिले काहीँ युवती मात्र पनि खेतमा जान्थिन्। युवतीको सौन्दर्य देखेर एकजना लाखे ज्यादै मोहित भएछ। युवतीहरू हेर्न लाखेले रूप बदलेर ज्यापुको रूपमा लुकी लुकी सहरमा पनि आउने गर्न थालेछ। युवतीलाई मोहित पार्न लाखेले युवतीको बाँझो खेत पनि राति राति खन्ने गरेछ। युवतीले दिनमा खेत खनेर आयो, भोलिपल्ट जाँदा त्यो भन्दा दोब्बर खेत खनेको हुन्थ्यो।
4: छमा बाल्लामा ज्यापिए रूप डमा लाखे ज्यासाउ ल्यासेचाङ खानाले आकर्षित जेटा जुगलानी ठुके ज्यापिए रूप क्याचेमा लाखे ल्यासेचा नपाङ आकर्षित जीव उखे ल्यासेचा न लाखे नपाङ मोहित जीव ज्याली निमासी माया सुन्द जुगलानी।
5: यस्तो काम कसले गर्छ, हाम्रो खेत कसले खनिदिन्छ भनेर युवतीले चियो गर्दा एकजना राम्रो दिउडाल भएको सुन्दर ठिटो ज्यापुको रूपमा खेत खनेको देखिछन्। आफूलाई सहयोग गर्ने सुन्दर युवक देखेर युवती पनि त्यो ठिटो प्रति आकर्षित भएछन्। उता ज्यापुको रूप लिएको लाखे त झन युवती देखेर मोहित थियो। यसरी तिनीहरू दुई बीच माया प्रीति बस्न थालेछ।
4: ल्यासेचा छिन सुला सुला मामबाटा वा मोटाक्सिन डेन्टा वेउयालानी ल्यासेचाङ ठग बुवा माङटान ठोखा मोडाउ ख।
5: पछि पछि लाखे युवतीको घरमा पनि युवतीको बुबा आमालाई थाहा नहुने गरेर लुकी लुकी सुत्न पनि आउने गरेछ। यो कुरा युवतीले आफ्नो आमा बालाई सुनाउथिनन्।
4: उखे बाल्लामा ल्यासेचा त ल्यामा बिसुङ स्वेटा फुन्टा वेउयाउ बुवा माङ ठो मेटा बिउ बेला मजिनी धाडदाङ ल्यामा पुन्टा खा ल्याटा वैपुन्टा लिटा छेउया ह।
5: उता सुन्दर रूप भएकी युवतीलाई युवकहरूले हेर्न र माग्न पनि सुन्दरीको घरमा आउने गरेछन्। युवतीको आमाबाले मेरो छोरीको बिहे गर्ने बेला भएको छैन भनेर माग्न आउने मान्छे र युवकलाई फिर्ता पठाउँथे।
4: ल्यामा पुसुङ ल्यासे चाहे छिओ चर्चा या बेटी छमा ल्याम ल्यासे चाहे छि ताने ताने वाने वेउ याउ खानानी तर ठो ज्यापिए रूपमा क्याचीमा लाखेचा मनुष्य बिस्काङ डौ असुङ महसुस यालानी।
5: युवकहरूले युवतीको घरमा युवतीलाई हेर्न आउने चियो चर्चा गर्ने गर्दा एकजना तन्नेरी युवतीको घरमा राति राति लुकी लुकी आउने गरेको कुरा थाहा पाएछन्। यो ज्यापुको रूप लिएको लाखे सामान्य मानिस भन्दा भिन्न खालको भएको उनीहरूले महसुस गरे।
4: ठुके ल्यासेचा त मोहित यहाँले लाखेचा न ल्यासेचा अनकन्टार गुहे जेङ्गला अनि ठोखा बुवा वाटली खुउ हालेउ याला अनि।
5: यता युवतीलाई मोहित पारेर लाखेले राति अनकन्टार जंगलको बीच पहराको गुफामा लगेछ। छोरी हराएको कुरा थाहा पाएपछि युवतीको आमा बुबा छोरीलाई कसले लग्यो भनी आत्तिदै रुने कराउने गरेछन्।
4: ठुखा राजा या दरबार टक्कन ठिनानी राजाङ सैनिक तान्त्रिक र ल्यामपुन्टा ल्याली टाउँठ्या ल्यासेचा टाउँठ्या ल्यासेचा माल्टा छोलानी ल्यासेचा मालङ मालङ वाँबेटी अनकन्टार गुफाई टाटकाटु नपलावानी।
5: यो कुरा राजाको दरबारसम्म पनि पुगेछ। राजाले सैनिकहरू र युवकहरूलाई लगाएर युवतीलाई खोज्न लगाएछन्। युवतीलाई खोज्दै जाँदा अनकन्टार जंगलको बीच गुफामा लगेर राखेको भेटेछन्।
4: सटु बेटी जी वे मफा ठुलाखे तार ड्यौ बेटी जिटा काटा वे मान्न ढालानी लाखे द्याचु मौका पारेली ल्यामो पुसिङ सैनिक पुसुङ ल्यासेता छिन हगलानी।
5: युवतीलाई घर जान आओ भनेर बोलाउँदा म आउन सक्दिन, म लाखेको पन्जामा छु, यो लाखे निदाएको बेलामा मलाई लिन आओ भनेछन्। लाखे निदाएको मौका पारेर सैनिकहरू र युवाहरू मिलेर युवतीलाई सहरको घरमा लगेछन्।
4: लाखे डान्सले ल्यासेटा मालङ मालङ सहर ओलानी ठौ ल्यासेटा मनुपिसिंह हगाले स्कुलका बिउ ज्याली लाखे ट्रम्मकाले सहर सिठे छगु च्याचु छिए कुनाए सुहाले कृषक पनि चोल्चा खा डुक्चा यङ्गाले न्याउ थपुङ ज्यापुए रूपमा क्याउ सहरवासिता दुःख बेउयालान।
5: लाखे बिउजेपछि आफ्नै प्रेमिकालाई खोज्दै खोज्दै सहरमा आएछ। आफ्नो प्रेमिका हराएको मनुष्यले ल्याएर लुकाएको रिसमा सहरको एक छेउको भत्केको एक घरको कुनामा लुकेर बसेर कृषकहरूको खसी बोका राँगा पाडा लगेर खाने कुखुरा खाइदिने गरेर दुःख दिन थालेछन्।
4: ठाउँ छेचुङ खा डुक्चा थु थुच्चा छ्या टान्टा तान्न छुङ यङ्गाले नल ढाली खोजी खन्त याउ माल्यौ या बेटी लाखेङ यङ्गाले न्यौ याउ थाहा दिलानी मन पनि ठो दुःख पीडा राजा टक्क नठिना अनि
5: आफ्नो घरको पाठा राँगा पाडा केले लान्छ कसले खान्छ भनेर खोजी खन्तर गर्दा लाखेले लगेर खाने गरेको रहस्य थाहा भएछ। मनुष्यहरूलाई आफूलाई परेको दुःख पीडा राजा कहाँ पनि पुर्याएछन्।
4: राजाङ सैनिक ल्याली र तान्त्रिक ल्याली लाखेटा माल्टा ल्याली ज्वाली पाता कस्याली हगसेले सँग छ्याठे यहाँ ढाली न्युबेटी जुगु मिसा मुनुपिसिङ हगाली सुल्का बिल अठे जिउलिङ जिङ ठडे याउँख र जुगु न्यौ आरा टुन्न जिउलिङ खा डुक्चा चोल्चा र ठुच्चा न्यौ याउँख ढालानी।
5: लाखेलाई सैनिक लगाएर तान्त्रिकहरूलाई पनि बोलाई तान्त्रिक शक्ति र सैनिक शक्ति लगाएर लाखेलाई समाइ ल्याई तिमीहरूले यस्तो किन गरेको भनी सोद्धा मेरो श्रीमतीलाई मनुष्यहरूले सहरमा ल्याएर लुकाएर राखेका छन्। मेरो उनीसँग अगाध प्रेम छ, म ऊ बिना रहन सक्दिन र मेरो खाना पनि हाँस कुखुरा राँगा पाडा खसी पाडाको पाठाको मासु हो, त्यसैले मैले यी पशु पंक्षीको मासु खाने गरेको हो भनेछ।
4: राजा नपाङ्न लाखिङ ठडे दासीले राजाङ आशा किने ठडे यान्डे छन्टा छु आवश्यक ढाली ढाबेटी जिटा जुगु मिसा मान्न जिङ बरु सहरे संरक्षण याटाङ सहर हने सोनेङा कृषक पनि खेतीपाती ल्याटा र सगाङा र सहरवासिता प्याखन भ्याली छापु डके टाङ ढालानी अठे जिउलङ ल्यासे हने छि डकाली ल्यासे छि हने छि डकाली चोन्टा बिलानी।
5: राजासँग पनि लाखेले यसो भनेपछि राजाले त्यस्तो भए त्यस्तो दुःख दिने काम नगर, तिमीलाई के आवश्यक छ भनेर सोद्धा मलाई मेरो श्रीमती चाहिन्छ, यही सहरको एक छेउमा बस्न दिनुपर्छ, बरु म कृषकहरूको खेतीपाती गर्न सघाउँछु, बेलुकी नाचेर सबैलाई मनोरञ्जन गराउँछु भनेछ। त्यसो भएर उसको युवतीको घर नजिक लाखेलाई घर बनाएर बस्न दिएछन्।
4: लाखे लेट्याली प्याखन ल्याऊ यलानी बर्खा बेटी लाखेटा ज्यान साङ्गियो र लाखे न ढाउ ठिङ्गे लाखे साउ सागु न्यौ ब्यौ याउ ख र ज्या साली थकि त्यो कृषक पुन्टा सहरवासी पुन्टा प्याखन ल्याली छापु डकेन नेवा समुदाय लुक्यौ लाखे भाव लाखे डक्क ख लाखे रूपै ओमा ज्यापुटा मनयो लाखे छिङे सागु न्यौ ब्याली तार्के जिउलिन ठोए नाम लाखे जिउ किम्बन्दन्ती वा फगु व्याखण।
5: यसो गरेपछि लाखे खुसी भएर नाच्ने गरेछ, काम गरेर थकित कृषकहरूलाई मनोरञ्जन गराउने गरेछ। वर्षा समयमा काम गर्न पनि लगाउने, लाखेले भने जस्तो अण्डा मासु खान दिने, नेवार समुदायमा नचाहिने लाखे भाव लाखे हो। लाहेको रूपमा आएको ज्यापूलाई मनपर्ने खानेकुरा मासु र अण्डा दिने भएर पनि यसको नाम लाखे रहन गएको भन्ने किम्बदन्तीहरूमा पाइन्छ।
4: आदले छिपिसन ठोखा न्याली साथ ब्याडी ल जीवनटा एक एक सुभाय।
5: अहिलेसम्म यहाँहरूले यो कथा सुनेर साथ दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद।
4: निको हप्ता ठङ्गेटो लाखे उत्पत्ति मेकु व्याख्या सम्बन्धी खा केली वेदाङ।
5: अर्को हप्ता यस्तै लाखे उत्पत्तिको तेस्रो कथा लिएर आउँछु।
4: नेभा नेवा भ्याल ह्याटा जागा जेन्नु,
5: नेपाल भाषा बोल्न जागा हौ।
4: जिमी भ्या मकेमा,
5: हाम्रो भाषा जोगाउनु पर्छ। जोजोलोपा नमस्कार, शुभया धन्यवाद।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि,
3: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र?
2: यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
7: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
2: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
7: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
2: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
7: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
2: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
7: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
2: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
7: मोबाइल 9802853995, फोन 0615865959।
8: चलिरहेको देखिनु भन्यो।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्टा बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
6: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 98166343.
13: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
15: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460081457 र 98136260. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
16: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
13: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
16: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
15: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0635702025, मोबाइल 98567।

0: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
0: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
0: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
0: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625239,
0: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
0: पुराना गर गहना सँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
3: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साफ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
5: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847061268,
6: 9865602068।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।

0: ओइ वर्षा, ए त सुन्नु, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
6: TVS साथ छ हाम्रो।
7: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
8: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
9: ओमकार।
8: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
9: ओमकार।
8: अनि घरमा पूजा सामग्री पनि छैन भने
9: ओमकार।
8: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
9: नानी पनि
10: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
8: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
11: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
12: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, स्यामसङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज।

0: ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
2: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग गण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850603128 र 9462614726।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
4: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
4: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
4: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
4: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
3: मोबाइल 9802853995, फोन 0615865559।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार,
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9806686925, 9506034881 र 9406745580।
6: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला? मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
13: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
14: होइन यहाँ यसो आमा चाहिँ कहाँबाट छनेको
15: कुटी हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
14: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
16: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
15: गतिलो ठाउँ चाहिँ कहाँ छ?
16: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलर को बैटरी पानी तान्ने पंप कूलर हाउसहोल्डिंग का सामान सब ओरिजिनल सस्तो में पनि पाइन्छ नि।
17: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 98560303024।
18: चाड पर्व को अवसर में अब 32 इंच को स्मार्ट टीवी जितने मौका तपाईको।
19: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
18: चाड पर्वको अवसरमा माछापुस्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
19: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीवी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
18: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
19: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
18: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दोलेगौडा, माछापुच्छ्रे बैंकको भवन,
19: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98560 65870।

नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554

नमस्कार, राति 10 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षीबाट मरिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुन्छ।

0: तनहुँ कनमर्दीका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले दुलेगौडामा सांसद जनसंवाद तीन कार्यक्रम सम्पन्न गरेका छन्। यसो अवसरमा स्थानीय ले यस क्षेत्रको विभिन्न समस्या आवश्यकता तथा जनसरकारका विषय उठान गरेको थियो। विशेष गरी दैनिक उपभोगसँग जोडिएको खाना पकाउने ग्यासको सहज आपूर्ति विशेष गरी दैनिक उपभोगसँग जोडिएका खाना पकाउने ग्यासको सहज आपूर्ति विषयमा स्थानीयले चासो व्यक्त गरेका थिए। पछिल्लो समय देशभर ग्यास आपूर्तिमा देखिएको समस्याहरूका बीच संसदीय मन्त्रालय सांसद नेपालीले यसअघि प्रतिनिधि सभामा ग्यासको परनिर्भरता घटाउँदै विद्युतीय भान्साका प्रवर्धन गर्नुपर्नेमा उठाउनु भएको थियो। केही दिन अघिको भारी वर्षाको बाढ़ी पहिरो र कटानका कारण अवरुद्ध बेनी जोङसोङ सड़क अन्तर्गत नहुँदा यस क्षेत्रका किसान चिन्तित छन्। दशहराको सोह्र श्राद्ध चलिरहँदा सबैभन्दा बढ़ी स्याउ खपत हुने समयमा सड़क अवरुद्ध हुँदा स्याउको उत्पादनमा किसान र व्यावहारिक व्यावसायिक सबैभन्दा धेरै बढ़ी मर्कामा परेका छन्। दशैं तिहार लगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा आमदानी उत्पादन क्षेत्रको प्रत्यक्ष असर परेको छ। अहिले मुस्ताङका बारी तथा बगान क्षेत्रमा भाँगै पाचिएला जस्तै रटरममा नुही उरिएको पाकेको अवस्थामा स्याउहरू देख्न पाइन्छ। सड़क अवरुद्धको प्रत्यक्ष असर मुस्ताङमा स्याउको बजारीकरणमा परेको छ। बाढ़ी पहिरोले खानेपानी आयो। जनका विभिन्न मुख्य पाइपहरूमा क्षति पुगेपछि बागलुङको बजारमा खानेपानीको समस्या भएको छ। खानेपानी आपूर्ति प्रभावित हुँदा करिब 4500 उपभोक्ताका समस्यामा परेका छन्। बागलुङ खानेपानी तीन अनुमान मौवा नजिकै रहेको खानेपानी आयोजनाको पाइपमा बाढ़ीले क्षति पुर्याएको हो। कैलाश पोखरीबाट लिफ्टिङ मार्फत सुलडाँडा र मुस्या सोर ट्याङ्कीमा पानी पुर्याउने पाइपमा समेत क्षति पुगेको छ। हरिदेव निवादी मिश्रा पूजाको आयोजनामा लखनमरी बनाउने तीन दिने तालिम शुरू भएको छ। सो तालिमको शुक्लागण्डकी नगरपालिका नम्बर 4 अध्यक्ष राजकुमार वाग्लेले उद्घाटन गर्दै सिकेका शिवलाई आर्थिक उत्पादनमा लगाउनु पर्नेमा जोड़ दिनुभयो। देवानीवा मिश्र पूजाको सदस्य शोभा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विश्वनाथ श्रेष्ठ लगायतले बोल्नुभएको थियो। शुक्लागण्डकी नगरपालिका 4 आर्थिक सहयोगमा भएको तालिम मार्फत स्थानीय महिलाहरूलाई परम्परागत शिव संघीय आयोजन र उद्यमशीलतामा जोड्ने उद्देश्य राखेको छ। कार्यक्रमको 15 महाधिवेशन अन्तर्गत कास्की नम्बरबाट खुल्ला तथा विभिन्न समावेशी प्रश्नका महाधिवेशन प्रतिनिधि निर्वाचनका भएका छन्। मतगणनाको नतिजा अनुसार विभिन्न कोटामा खुल्ला तथा प्रतिष्ठ समावेशी तर्फका प्रतिनिधिहरू विजय बनेका छन्। खुल्ला प्रदर्शना महाधिवेशन प्रतिनिधिमा सार्वजनिक मध्य आएर जीवन वर्ष परिचय 2046 र कृष्णबहादुर केसी 625 समक्ष विजय बनेका छन्। तनहुँको भानु नगरपालिका एक साझा बोटेमा प्रहरी 18 एम्फोल प्रतिबन्धित लागौस सहित दुईजनालाई पक्राउ गरेको हो। प्रहरी चौकी डुम्रीबाट खटिएको प्रहरी टोली डुम्रीबाट भानुतर्फ जाँदै गरेको गए 2471 नम्बरको अप्रिला स्कुटर लाइसेन्सका सुकेर रोगी 5 जाँच गर्ने क्रममा लागौस फेला गरेको हो। प्रहरी कानून सह स्कुटरलाई आवश्यक कानूनी कार्यवाहीका लागि अनुसन्धान अघि बढाइएको छ। गण्डकी प्रदेश प्रेसको कार्यालयले आयोजना मार्फत सोमबार पोखरामा शुक्रबारदेखि हेड ड्रिभन जर्नलिजमको एडभान्स तथा कोर्सको तालिम शुरू भएको छ। सेन्टर फर मिडिया रिसर्च नेपालको प्राविधिक सहयोगमा शुरू भएको छ दिनसम्म सञ्चालन हुने प्रेस रजिस्टर विमल भण्डारीले यसअघि तालिम दिएका विद्यार्थीहरूलाई थप तालिमको आवश्यकता माग भएकाले सीएमआरको प्राविधिक सहयोगमा प्रेस रजिस्टर कार्यालयले एडभान्स तालिम ल्याएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो गण्डकीको पत्रकारितामा यो तालिम नयाँ थप्नेछ, अन्य प्रदेशका लागि पनि एउटा सिकाइ हुनेछ। यो कोर्सले उनीहरूले सिक्ने आगामी दिनमा आफ्ना जिल्लाका पत्रकारलाई समेत तालिम दिन सक्ने सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। अवस्थामा जुनसम्म समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने छुट्टिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै मणिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण छुट्टिन्जेलसम्मको लागि सपरिवारलाई धन्यवाद। राम्रोसँग चालटोकाको सुकुला सुत्नुहोला, औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला, साथै सानीमाको दरबार लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्री, नमस्कार।
1: कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौं, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: तो इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-60-14-175।
2: शुक्लागण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मरमत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 530 40।
5: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
6: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
2: दिदी कुमार श्रेष्ठको भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052। मोबाइल 98 560 28 587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: कति हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
10: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
0: गतिलो ठाउँ चाहिँ कहाँ छ
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
0: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324।
13: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856303982 र 9705620209
14: TVS साथ छ हाम्रो
15: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
16: घटना दुर्घटना
17: कला संस्कृति
16: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
17: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
18: शुक्ला गण्डकी समाचार
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9856607554

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल असोज महिनाको 17 गते शनिबार, आश्विन कृष्ण पक्षको सप्तमी तिथि, अंग्रेजी मिति अनुसार अक्टोबर 3 तारीक सन् 2026, नेपाल सम्मत 1146। आज महालक्ष्मी व्रत समाप्त, अष्टमी श्राद्ध, सूर्योदय बिहान 5:58 हुनेछ भने सूर्यास्त साँझ 5:49 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

प्रतिनिधि सभाको दोस्रो अधिवेशन 145 दिनपछि समापन। 12 विधेयक पारित। कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने। 7,700 प्रतिनिधि सहभागी हुँदै सड़क अवरूद्ध हुँदा मुस्ताङका साउकी किसान चिन्तित। कालो बजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्न रूपा गाउँपालिकामा बजार अनुगमन। अरिदेव नेवा मिश्र पूजाको आयोजनामा दुलेगौड़ामा 3 दिने लाखमरी बनाउने तालिम शुरू। यस वर्षको नोबेल शान्ति पुरस्कारको सभा सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म फ्लाइ। दुबईका सह पाइलट युएईलाई हस्तान्तरण। र ओमनमा हुने लिग 2 श्रृंखलाको लागि नेपालको टोली घोषणा।

अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ। गत वैशाख 28 गतेदेखि शुरू भए 145 दिनसम्म चलेको यो अधिवेशनमा 68 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जन सरोकारका विषयमा गम्भीर भूमिका खेलेको जानकारी गराउनुभयो। गत वैशाख 28 गते शुरू भएको प्रतिनिधि सभाको दोस्रो अधिवेशन असोज 16 गतेसम्म गरी 135 दिनसम्म जारी रहेको थियो। यस अवधिमा 62 दिनमा 68 पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ। 270 घण्टा 30 मिनटको संसदीय समय व्यतीत भएको यो अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो। विधायकीय काम कार्यवाहीको दृष्टिले यो अधिवेशन फलदायी रह्यो। संसदले आर्थिक विधेयक 2083, विनियोजन विधेयक 2083 र सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन लगायतका 12 महत्वपूर्ण विधेयक पारित गरेको छ, जसमध्ये 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ। यस बाहेक 20 विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन्। सदनले निधि तथा कार्यक्रम पारित गर्नुका साथै राजस्व र व्ययको वार्षिक अनुमान माथि विस्तृत छलफल गरी बजेट कार्यान्वयनको बाटो खोलेको छ। त्यस्तै विभिन्न संवैधानिक निकाय वार्षिक प्रतिवेदनहरू सभामा पेश भएका छन्। सरकारका विभिन्न मन्त्रीहरूले प्रश्नोत्तरका क्रममा सांसदहरूले उठाएका जनसरकारका विषयमा जवाब दिएका छन्। अधिवेशनको महत्वपूर्ण पक्षका रूपमा बाढ़ी पहिरो प्रभावितहरूको उद्धार र राहतका लागि सरकारलाई दिएको निर्देशन रह्यो। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीको कारण भएको जनधनको क्षतिप्रति सरकारले गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। साथै जलवायु परिवर्तनको प्रभाव र विपद व्यवस्थापनका लागि गर्न 15 सदस्यीय समिति विशेष संसदीय समिति गठन गरिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी म्यागी प्रहरीको पुस्ता खरिद बारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको हिजो बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सांसद मनिष धाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू एन महर, योगेश गौचन, थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु ने ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिमा 2 महिनाको समय सीमा दिएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। हिजोको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। प्रतिनिधि सभा सदस्य पद्मकुमारी अर्यालले त्रिशुली भोटेकोशी बाढ़ीका कारण रसुवागढ़ी सहित तातोपानी नाका समेत बन्द रहेकाले कोरोला नाकालाई वैकल्पिक नाकाका रूपमा विकास गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले कालीगण्डकीमा आएको बाढ़ीका कारण कोरोला नाकातर्फको सड़क समेत क्षतिग्रस्त भएको भन्दै सड़क तत्काल पुननिर्माण गरी कोरोला नाकालाई पुनः रूपमा सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति थप्नुपर्ने पनि बताउनुभयो। उहाँले कोरोला नाकाको दीर्घकालीन विकासका लागि सीमा तथा भन्सार क्षेत्रमा सशक्त प्रशासनिक संरचना निर्माण गर्नुपर्ने र आवश्यक भौतिक पूर्वाधार निर्माण तथा नाकाको क्षमता अभिवृद्धिमा सरकारले लगानी बढ़ाउनु पर्ने बताउनुभयो। चीनबाट आउने सामान सहज र सुलभ रूपमा आयात गर्न सक्ने वातावरण बनाउन सरकारले चीन सरकारसँग उच्च स्तरीय कूटनीतिक वार्ता गरोस् उहाँले भन्नुभयो। अर्यालले कोरोला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न संरचना निर्माण थप जनशक्ति व्यवस्थापन र आवश्यक पूर्वाधार विकासमा सरकारले प्राथमिकताका साथ लगानी गर्नुपर्नेमा जोड़ दिनुभयो।
नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशन अपचार सरकार नाममा कुनै पनि तामझाम नगर्ने निर्णय गरेको छ। प्राकृतिक विपदका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा महाधिवेशन हुन लागेकोले पार्टीले भड्किलो प्रचार नगर्ने निर्णय गरेको हो। महाधिवेशन तयारी बारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार प्रवक्ता देवराज चालिसेको कार्यक्रम स्थलमा एउटा मूल गेट समेत बाहेक अन्य प्रचार सामग्री शहरबाट बजारमा नराखिने बताउनुभयो। उहाँका अनुसार असोज 15 गतेदेखि काठमाडौँ उपत्यका लगायतका देशको प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्डबाट महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश प्रवाह गर्न थालिएको छ। महाधिवेशनमा उम्मेद्वार बन्ने नेताहरूलाई पनि प्रचार प्रसारका लागि डिजिटल माध्यमबाटै प्रयोग गर्न पार्टीले आग्रह गरेको छ। गत भदौ 10 गते रसुवाको भुटेको सीमा आएको प्राकृतिक विपदमा परि अझै हजारौं मानिसहरू हराइरहेको र संयौं परिवार बिछड़िएको कांग्रेसले जनाएको छ। त्यस्तै असार गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षाका कारण थप दर्जन 9 मानिसले ज्यान गुमाएको भन्दै यस्तो परिस्थितिमा महाधिवेशन गर्न लागि कांग्रेसले जनाएको छ। प्रवक्ता चालिसेका अनुसार प्राकृतिक प्रकोपका कारण 2 दिन ढिला भएको महाधिवेशन असोज 18 गते उद्घाटन हुनेछ। उद्घाटन कार्यक्रम काठमाण्डुको खुल्ला मञ्चमा हुनेछ भने 19 र 20 गते बन्द तथा 21 र 22 गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ। महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। महाधिवेशनका लागि 15 समिति गठन गरी तयारी अघि बढ़ाइएको छ। खुल्ला मञ्चमा उद्घाटन तथा बन्द सत्रका लागि आवश्यक संरचना निर्माण भइसकेको छ भने त्यही मीडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ। महाधिवेशनमा 7,700 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो जनसंख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचन भएको दावी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चार पर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारमा आयोजित नियमित प्रेस ब्रिफिङमा हालसम्म गरेका कार्य प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज आर्यले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सम्बन्ध निकाय परिचालन गरिएको बताउनुभयो। उहाँले सड़क यातायात अवरूद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूले जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण चुस्त दुरूस्त गर्ने राख्ने गरी कार्यतालिका सहित आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको जानकारी दिनुभयो। नेपाली सेनाको पृतनापति सम्मेलन सम्मान भएको छ। बिहिबार शुरू भएको पृतनापति सम्मानयात्मक बैठक हिजो सूत्रलबार बैठक हिजो सम्पन्न भएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ। बैठकको सम्मान समारोहमा बोल्दै प्रधान सेनापति अशोक राज सिग्देलले यस वर्ष भएको विपदका घटनाहरू र खोज उद्धार कार्यमा सकल दर्जाले देखाएको क्षमताको प्रशंसा गर्नुभएको छ। खोज तथा उद्धारमा सकल दर्जाले देखाएका उच्च पेशागत दक्षता तथा व्यावसायिकता एवं सम्पादन गरिएका उदाहरण कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्दछु प्रधान सेनापति सिग्देलले भन्नुभयो। सरकारले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरी बापत पत्र पत्रिकालाई 2083 महिनामा साबिकै दर रेट भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले त्यसप्रति आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको यो प्रेस विज्ञप्तिमा विज्ञापन बोर्डले यस सम्बन्धमा जारी गरेको सूचना आंशिक रूपमा स्वागत योग्य भए पनि आफ्नो माग पूर्ण रूपमा सम्बोधन नभएको जनाएको हो। महासंघले कुनै वैज्ञानिक आधार र कारण बिना सरकारवाला पक्षसँग सामान्य परामर्श समेत नगरी छापा माध्यमलाई धराशायी बनाउने उद्देश्यले

भयंकर तातो पानी र खाम भित्ता लगायतका दर्जन स्थानमा बाढ़ी र पहिरोबाट सड़क संरचनामा क्षति हुँदा एक सातादेखि उक्त सड़क अवरूद्ध छ। छिटो पाक्ने अल्ली प्रजातिका सबै भदौ 15 गते र ढिलो प्रजातिका स्याउ भदौ 22 गतेदेखि बगैँचामा टिप्ने जिल्ला स्तरीय निर्णय थियो। हरितालिका तेज अघि मोस्ताङबाट आंशिक रूपमा यहाँको स्याउ बजारीकरण गरिए तापनि 80% बढ़ी बजारीकरण हुन बाँकी नै छ। धमाधम स्याउ टिपेर बजार पठाउने तयारी चलिरहँदा सड़क अवरूद्ध भएसँगै उत्पादित स्याउको बजारीकरणमा समस्या परेको छ। बाढ़ीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। खानेपानी आपूर्ति प्रभावित हुँदा करिब 4,500 उपभोक्ता समस्यामा परेका छन्। बागलुङ नगरपालिका 3 हनुमान मौवा नजिकै रहेको खानेपानी आयोजनाको पाइपमा बाढ़ीले क्षति पुर्याएको छ। कैलाम पोखरीबाट लिफ्ट मार्फत सुलडाँडा र मुस्यास्वरा ट्याङ्कीमा पानी पुर्याउने पाइपमा समेत क्षति पुगेको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। त्यस्तै तितल्याङ र भकुण्डेको सीमाबाट बग्ने रिठी खोलाको मुहान तथा काठे खोला गाउँपालिका स्थित भुदी खोलाको मुहानबाट बजारमा ल्याइएको पाइपमा पनि बाढ़ीले क्षति पुर्याएको संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जी श्री सन्तोषले बताउनुभयो। भुटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ीमा ज्यान गुमाउनेहरूको स्मृतिमा पोखरामा करिब 150 बिरूवा रोपिएको छ। पृथ्वीनारायण क्याम्पस परिसरमा अखिल समाज वादी क्याम्पस जिल्ला समितिको आह्वानमा वृक्षारोपण गरिएको हो। अखिल समाजवादीका केन्द्रीय सचिव प्रकाश पासवालाका अनुसार बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा फलफूल तथा विभिन्न प्रजातिका बिरूवा रोपिएको हो। भदौ 10 गते भुटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ीले ठूलो मानवीय क्षति गरेको थियो। हरिदेवन एवं मिश्र पूजाको आयोजनामा लाख भरि बनाउने 3 दिने तालिम शुरू भएको छ। सो तालिमको शुक्लागण्डकी नगरपालिका नम्बर 4 का अध्यक्ष

0: 846 मत कृष्णबहादुर केसी 625 मत विजय बनेका छन्। उनी सँगै तिलक बहादुर राणाबाट 601 मत, दीपक गुरूङ माइला 504 मत, नवीन सिग्जेल 432 मत, किशोर दत्त बराल 491 मत, सुदीप मोहन भट्टराई 485 मत, भानुभक्त ढकाल 437 मत, राजेन्द्र मणिलामी छाने 399 मत र बुद्धिमान गुरूङ 373 मत निर्वाचित भएका छन्। खुल्ला महिलातर्फ चारजना महाधिवेशन प्रतिनिधिमा कोपिला राणाबाट 568 मत, डालडा देवी भुजेल 342 मत, निशा मल्ल ठकुरी 371 मत र रेणुका गुरूङ 410 मत ल्याएर निर्वाचित भएका छन्। श्रमिकतर्फ एकजना कोटामा 391 मत ल्याएर कृष्णबहादुर केसी विजयी भएका छन्। त्यसागत विषय विज्ञानतर्फ डाक्टर विनायक पण्डित 226 मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका छन्। युवा महिलातर्फ सोना राणा 288 मत ल्याएर निर्वाचित भएका छन् भने युवा खुल्लातर्फ दुईजनाको कोटामा देवी जङ गुरूङ 450 मत र यी इन्जिनियर सरोज लामी छाने 381 मत ल्याएर 318 मत ल्याएर विजय भएका छन्। नेपाली कांग्रेसका बौद्धिक युवा नेता दिनेश आचार्यले पार्टीको कास्की जिल्ला सभापतिका आकांक्षा प्रकट गरेका छन्। हालै सम्पन्न अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आचार्यले जिल्ला सभापतिको नेतृत्वका लागि आफ्नो दावी अघि सारेका छन्। यस अघि उनी कांग्रेस कास्की दुईका कको सभापति भएका थिए। हालैको अधिवेशनका बेला आचार्यले कास्की दुई क्षेत्रीय सभापति मा पनि चर्चा थियो। आचार्य नेपाली कांग्रेसको युवा पुस्तामा अध्ययनशील बौद्धिक र वैचारिक नेताको रूपमा आफ्नो पहिचान बनाएका नेता हुन्। तनहुँको भानु नगरपालिका एक साझा बोटेबाट प्रज 18 एम्फुल प्रतिबन्धित लागौस सहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरी चौकी डुम्लेबाट खटिएको प्रहरी टोलीले डुम्लेबाट भानुतर्फ जाँदै गरेको ग 24/24/71 नम्बरको अप्रिला स्कुटरलाई शंकास्पद लागेर रोकी जाँच गर्ने क्रममा लागौस फेला परेको हो। प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कानूनी कार्यवाहीको लागि अनुसन्धान अघि बढ़ाइएको छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क काली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्ष यदि सुन्न क्या टेन्सन भइरहेछ भोलि।

0: पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनो चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162561187।
7: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
9: हजुर, दान गरौँ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
10: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
13: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, गण्डकी प्रेस रजिस्टर कार्यालय